0: सक्नु भयो, म त हतार हतार म्युट खोले अनि
1: रेडियो चाहिँ सुन्दै हुनुहुन्थ्यो?
0: हजुर एकदमै सुन्दै थिएँ भन्दा पनि अहिले त बारीतिर पो छु हो, आज त्यो सुन्नै पो पाएको छैन।
1: ल आज सुन्न पाउनु भएन, फेरि म छिटो छिटो बोलेको भनेर कसरी थाहा पाउनु भयो त?
0: हजुर मैले यसो सुनिरहेको थिएँ अनि यहाँ आउँछ आइरहन्छ नि त मोबाइलमा, अनि अन्युटमा चाहिँ हल्लाहरू जान्छ भनेर म यहाँ काम गर्दै थिएँ अनि त्यही भएर हल्ला जान्छ भनेर अनि न्युटमा राखेर चाहिँ म काम गर्दै थिएँ अनि हजुरले बोलाउनु भयो अनि हतार हतार न्युट खोल्दाखेरि दुई पक्का परिसक्नु भयो।
1: ल ठिक छ, त्यही भएर झन्डै झन्डै अब साथी भोडमा बस्दै हुनुहुन्थ्यो, जानुभएछ भनेर पिर लागिरहेको थियो, हुनुहुँदो रहेछ। ल के छ,
0: गएको छैन।
1: ल अब
0: हजुर एकदमै ठिकै छ, दिदी हजुरको के छ?
1: मेरो यस्तै छ, ठिकै छ, दिनचर्या बितिरहेको छ, बित्दैछ। कहिले घर जाने बेलामा पानी पर्छ, कहिले रेडियो आउने बेलामा पानी पर्छ, यस्तै यस्तै छ भन्नुपर्छ।
0: हजुर पानी आज भोलि पानी परेको परेछ है रामेछापतिर पनि
1: परेको परेकै छ, हेर्नुहोस् न, पानी मात्रै पर्छ, बाटो हिँड्दा हिलो छ, फेरि घाम लाग्छ, धुलो हुन्छ, जे गरे पनि सुख छैन।
0: हजुर हो नि एकदमै, यता पनि पानी परेको परे, आज राति त झन् एकदमै हुरी बतास सँगसँगै पानी पनि परिरहेको थियो एकदमै, न यतातिर पनि अब विनाशकारै हुने हो के हो, अनि कस्तो डर डर लागिरहेको थियो है, तर बिहानसम्म अब हामीले हेर्न पायौँ।
1: यता पनि त्यस्तै नै थियो, लगभग 2:30 त्यस्तै बजेको थियो, तर हावाहुरी बेसरी चल्दै पानी पनि परिरहेको थियो होइन। अब तर एकछिनमा पानी रह्यो, ठिकै छ। अब सबै ठाउँमा फेरि प्रकृतिले सबै ठाउँमा विनाश मात्रै गरिरह्यो भने त फेरि पृथ्वीमा मान्छेको फेरि अभाव कमी हुन्छ, सबै ठाउँमा विनाश गर्नुहुन्न भन्ने लाग्छ मलाई चाहिँ, होइन। अब यता पनि विनाश उता पनि विनाश भएपछि त अनि न प्रकृतिमा हरियाली हुन्छ न मानव बस्ती हुन्छ, सबै सकिन्छ त फेरि।
0: हो नि एकदमै, आजभोलि त एकदमै डर छ, राति पनि अब घरमा छौँ भनेर पनि नआउने रहेछ, अब कहिले के हुन्छ त्यो थाहा नै हुँदैन।
1: त्यही त,
0: एकातिर भूकम्पको पनि डर हुन्छ, एकातिर हुरी बतास सँगै अब भनौँ न अब रुख अब घरमै पनि अब त्यस्तो हुनसक्छ, एकदमै डर पनि छ है।
1: पक्कै डर छ, अब कहीँ अब भूकम्प गइरहेको छ, कहिले रातिको समयमा हावाहुरी चल्छ, गाह्रो छ नि।
0: हजुर हजुर एकदमै ख्याल गरेर हिँड्नु होला, रामेछाप डाँडातिर अब ठाउँ कस्तो छ अब होसियार हिँड्नु होला, आफ्नो केयर गर्नु होला पनि भन्न चाहन्छु है हजुरहरूलाई।
1: ल हुन्छ, हामी त सतर्क नै रहन्छौँ। अब रामेछाप जाँडामा त्यति धेरै अब अलिकति भूकम्पको चाहिँ डर हुनसक्छ, अब खोला बाढीहरू भनेको खासै त्यस्तो छैन होइन, त्यो हुँदाखेरि भूकम्प आउँछ आयो भने चाहिँ डर हुने हो, अरू त्यस्तो छैन। अब तपाईँहरूको गाउँ बस्ती के छ, तपाईँको घरहरू कस्तो ठाउँमा छन्, त्यो परिस्थितिहरूलाई चाहिँ हेर्नु होला। अब जस्तो यहाँले रातको समयमा चाहिँ डर लाग्छ यस्तो हुन्छ भन्नुभयो, प्रकृति साँच्चै कति बेला कहाँ के भएर आउँछ थाहा हुँदैन, त्यही भएर अब खोला छेउछाउ घर बनाउने साथीहरूले अब बिरपाखातिर पनि धेरै पानी परिरहेको छ, बर्खायामको समयमा जमिनहरू गलेका छन्, सामान्यतया 1 घन्टा अलिक बढी पानी पऱ्यो भने पहिरोहरू जान सक्छ, त्यही भएर हरेक ठाउँमा बस्ने हरेक व्यक्तिहरूले चाहिँ खोला नाला बाढी पहिरो के छ त्यो अवस्था हेरेर बुझेर सतर्क भएर चाहिँ रातको समय पनि बस्नुपर्ने हुन्छ। अब
0: एकदम हो नि दिदी, अब आजभोलि त एकदमै अस्ति उदो अब असार साउनको भन्दा पनि अहिले त एकदमै जोखिम नै छ भनौँ न, पानी परेपछि एकदमै गलेको हो नि, पहिरो भत्किने पहिरो जाने सम्भावना धेरै छ भन्नुपर्छ है।
1: ल ख्याल गर्नुहोस्, साथसाथै अन्य आफ्नो गाउँ बस्तीको मानिसहरूलाई पनि यसो जानकारी गराउनु होला कि छ कस्तो छ, सल्लाह सुझाव दिनु होला, धनुजीले बुझ्नु भएको छ। हामी अब कार्यक्रमतर्फै लागौँ।
0: ओके हुन्छ,
1: ल आज कुन चाहिँ गीत सुन्न मन छ?
0: आज मलाई रामे छापसाङ गुटार बिर्स्यौ क्यारे मायाले हातसम्मै घुमेको रामे छापसाङ गुटार भन्ने एउटा गीत थियो है, सुरुको बोल चाहिँ बिर्सिहाले अब त्यही थियो, त्यही बजाइदिनु भेट्नु भयो भने, नभए भेट्नु भयो भने अब हजुरहरूको रोजाइमा बजाइदिनु न है।
1: ल रामे छाप सागुटार भन्नुभएको छ, अनि त्यसपछि हात
0: रामे छापको मन्थली साँगुटार है, मन्थली साँगुटार रामे छापको मन्थली साँगुटार भन्ने भागका थिए त।
1: रामेछापको

0: मन्थली सांगुटा
1: हजुर
0: ल ठिक छ, यो गीत हामी राख्ने प्रयास गर्छौँ, यदि भएन भने अर्को गीत बज्छ यहाँले छोटो मिठोमा साथीहरूलाई सम्झनुहोस् न त अब।
1: हुन्छ, फर्स्टमा लाई नै भन्न चाहेँ, अनि प्राविधिकमा सपोर्ट गरिरहनु हुने श्री दाईलाई पनि, सम्झना दिदी राजन दाईलाई पनि भन्न चाहन्छु, दाई जमिन दाईलाई पनि धेरै धेरै सम्झना। आज हिजो भनेको थिएँ आज पढ्नु भएको रहेछ, हिजो चाहिँ अभिषेक मात्रै जन्मदिन रहेछ, आज चाहिँ शङ्खालाल दाई हाम्रो सिन्धुलीको दाई हुनुहुन्छ, एकदमै माया गर्ने, एकदमै एउटा दिदी बहिनीको रूपमा एकदमै माया गर्ने दाई हुनुहुन्छ शङ्खालाल तामाङ दाईको जन्मदिन परे, जन्मदिनको अवसरमा हामी केही दिन नसके तापनि यही कार्यक्रम मार्फत दाईलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु, धेरै धेरै शुभकामना जन्मदिनको, सधैँ खुसी रहनु हाँसिरहनु दादा पनि भन्न चाहन्छु, सम्झना छ बहिनीले सम्झिरहेको छु पनि भन्न चाहन्छु, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ एकदमै प्यारी साथी अनुलङ्गेली मगरलाई भन्न चाहिँ, अनि आज चाहिँ अब खुसी औँसी, अब सम्पूर्ण बुबाहरूलाई चाहिँ औँसीको शुभकामना, विशेष मेरो बुबालाई पनि धेरै धेरै सम्झना, यो बस्ने गीत मार्फत सम्झना जान्छु मम्मीलाई लगायत, अनि लगायत दाईहरू सुन्दै हुनुहुन्छ होला, देव माझी, ध्रुवा पाण्डे सुन्दै हुनुहुन्छ होला, नरा घिसिङ दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, साथी हुनुहुन्छ कृष्ण सुनवार, कुमार श्रेष्ठ, शिला अधिकारीलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, धेरैको नाम लिएर अब कम अन्तिम अन्तिम भयो होला, सबैजनालाई विशेष नाम छुटेको साथीहरूलाई र साथी वीरेन्द्र विष्ट, ईश्वर बस्नेतलाई पनि धेरै सम्झना भन्दै जान्छु ल, नमस्ते।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले अब गीत चाहिँ बज्नु भएको छ, रामेश छापको मन्थली सागुटार भन्ने बोलको गीत भन्नुभएको छ। सम्भवतः यो गीत भएन भने हामी रामे छापसँग सम्बन्धित रहेका जुनसुकै एउटा गीत कार्यक्रममा राखिदिनेछौँ भन्दै, यति बेला अर्को साथी आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ, कार्यक्रमको लगभग समय पनि सकिने लागिसकेको छ, को साथी हुनुहुन्छ स्वागत गर्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, फोन लागेपछि त फटाफट लाग्ने रहेछ त, त्यही भनेको के छ अनुजको खबर ल भन्नुहोस्।
1: मेरो खबर सबै ठिकै छ, रमाइलै पो छ त हो, आज पानी परेको छैन, घाम लागिरहेछ, ठिक छ। अनि हजुरको के छ?
0: मेरो पनि त्यस्तै छ, बिहान पख चाहिँ पानी परेको थियो, अब अहिले पानी परेको छैन, मलाई नि रमाइलो लाग्दैछ।
1: हाम्रोतिर नि बिहान त 6-7 बजीसम्म पानी परेको थियो, अहिले त पानी रहेर मजाले घाम लागिरहेछ भनौँ न। अनि खाना खानुभयो तपाईँले?
0: मैले खाइसकेँ।
1: ए हो र,

0: अनुजी
1: हजुर
0: सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ, ल ठिक छ। अब त्यता नि रमाइलो घमाइलो छ भन्दै हुनुहुन्छ, रमाइलो घमाइलोको साथमा बस्नुहोला, हामीलाई पनि सुन्नुहोला। आजको दिनमा चाहिँ बाबाको मुख हेर्नुभयो कि छैन? ल अन्तिममा सोधेँ मैले।
1: बाबाको मुख त खासै हेरेन भन्नुपर्छ, बाबा काठमाडौँतिर हुनुहुन्छ।
0: ए भनेपछि आज हेर्नु भएन?
1: हेर्न चाहिँ हेरेनौँ, बिहान फोन चाहिँ गरियो, त्यस्तै हो भनौँ न।
0: ल आवाज सुनेर, आवाज मार्फत नै यहाँले बाबालाई चाहिँ आजको दिनको शुभकामना दिनुभयो, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ। म कार्यक्रमको अन्तिममा आज कुरा गर्न धेरै मन थियो, धेरै अब समय हुँदैन होइन। दमुजीले गीत रोजिसक्नु भएको छ, यहाँ गीत बज्छ, साथीहरूलाई छोटो मिठोमा सम्झिहाल्नुहोस् न त अब।
1: हुन्छ, फर्स्टमा त मिठो आजमा प्रोग्राम चलाउनुहुन्छ, विशेष गरी तपाईँको लागि, अनि हाम्रो टेक्निसियनमा रहनुहुने दाई लगेत हजुर स्टाफको लागि, अनि विशेष गरी आज जन्मदिन मनाउनु हुने हाम्रो सिन्धुलीको साथी शङ्खलाल तामाङलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना ल भन्न चाहन्छु। अनि हिजो मात्रै जन्मदिन मनाउनु हुने साथी डाक्टर गौरव लिम्बुलाई पनि धेरै सम्झना, ढिलाइ भए पनि जन्मदिनको धेरै शुभकामना ल भन्छु। अनि विशेष त भर्खरै कल गर्नुहुने प्यारी साथी धनु गजमेललाई नै उत्तिकै सम्झना, अनि साथी निशा श्रेष्ठ हुनुहुन्छ, जेन्सा श्रेष्ठ लगेत साथीहरू त धेरैजना हुनुहुन्छ जतिले पनि प्रोग्राम सुन्दै हुनुहुन्छ, सबै सबैको लागि, र विशेष त आज बाबालाई चाहिँ खुसी औँसीको धेरै धेरै शुभकामना ल भन्दै जान्छु। नमस्कार।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनुलुङ्गेले मगर चाहिँ बिगु भएको छ, अब चाहिँ म फोन लिँदिनँ। धेरै साथीको फेसबुक कमेन्टहरू छन्, साथीहरूको कमेन्टहरूलाई वाचन गर्दै म बिदा हुनुपर्ने बेला भइसकेको छ। सम्भवतः सबै साथीको कमेन्ट वाचन गर्न नि भ्याउँदैन कि जस्तो लाग्छ, साथीको रोजाइको गीत पनि बजाउनु पर्ने हुन्छ। पेम शेर्पाजीले सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँले रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्डबाट भन्नुभएको छ। त्यसै गरी मेनुकाल लिम्बु तामाङजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँले चाहिँ बाबालाई चाहिँ ह्याप्पी फादर्स डे भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी श्रेष्ठ सञ्जीवजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु हाल चाहिँ काठमाडौँबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ विनोद बरुवालजी, उहाँले पनि काठमाडौँबाट सुनेको जानकारी गराउनु भएको छ। सत्यको लागि सहाराजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। स्वर्णिम राईले पनि सबैलाई शुभ बिहानी भन्नुभएको छ। कुमार प्रजाजीले पनि सुन्दैछु ल भन्नुभएको छ। त्यसै गरी सुरेन्द्र भानियाजीले पनि कार्यक्रम सुन्दैछु है भक्तपुरबाट, हाल चाहिँ भरतपुर चितवनबाट भन्नुभएको छ। त्यसै गरी राई पिके राईजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ। पौडेल एमपीजीले पनि नमस्ते भन्नुभएको छ। फिकल आर्यन गाउँलेजीले पनि नमस्कार भन्नुभएको छ। विनिता दाहाल सुवेदीजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुभएको छ, ह्याप्पी फादर्स डे भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ क्षेत्रीय आयुषी, उहाँ पनि सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि साउदी अरबबाट सुन्दैछु, मेरो घर चाहिँ उखलढुङ्गा भन्नुभएको छ। त्यसै गरी सीता सुनवारजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु प्युठानबाट भन्नुभएको छ। त्यसै गरी मेरो प्यारो बुढा भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु उखलढुङ्गाको चरनालुबाट, निमा शेर्बा भन्दै हुनुहुन्छ। त्यसै गरी मनकुमारी कान्छी कुलुङजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है अब बच्ने गीत सबैको लागि भन्नुभएको छ। सागर गिरीजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी ब तपाईँ धेरै साथीहरूको फेसबुक कमेन्टहरू चाहिँ वाचन गर्दैछु। सम्झना प्रधानजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सुभाष कान्छाजीले पनि सुन्दैछु ल भन्नुभएको छ। सुबिन श्रेष्ठजीले नमस्ते भन्नुभएको छ। सन्देशजीले पनि, सन्देश तोलाङ्गीजीले के छ खबर भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिक छ। त्यसै गरी हफिज बबरजीले पनि गुड मर्निङ हाई, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी लक्ष्मण मगरजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुभएको छ। तिम्रो माया भन्ने आइडी छ, उहाँले पनि उखलढुङ्गाको चरनालुबाट भन्दै हुनुहुन्छ। त्यसै गरी पेङ शेर्पाजीले पनि सुन्दैछु ल भन्नुभएको छ। मेनुकाल लिम्बु तामाङजीले पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी सञ्जीवजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ, साथसाथै तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सघाइसकेको छु भन्दै, तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा फेरि पनि विशेष धन्यवाद। आजको बसाइमा यदि तपाईँको कमेन्टहरू छुटेको छ भने हामी भोलिका बसाइमा तपाईँका कमेन्टहरूलाई वाचन गर्छौँ, किनकि आज कार्यक्रमको समय पनि अलिकति अभाव कमै थियो, त्यो हुँदा मैले सबै साथीको कमेन्टलाई चाहिँ स्थान दिन सकिनँ कि जस्तो पनि लाग्छ। साथीको रोजाइको गीत पनि राख्नुपर्छ भन्दै कार्यक्रममा बजेका मिठा गीतका सर्जक अनि श्रष्टालाई विशेष धन्यवाद, साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा मन्थली झरेर भन्ने बोलको गीत रहेको छ, एकदमै मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाइबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेको सीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकको खोजीका लागि भइरहेको प्रयासबारे न्युजिल्यान्डका प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले 5 जना न्युजिल्यान्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले न्युजिल्यान्डले उपलब्ध गराएको 20 लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगको लागि हार्दिक अनुरोध गर्नुभएको छ। शुक्रबार न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट हार्दिक संवेदना र एकबद्धता व्यक्त गर्नुभएको थियो। नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। गत जेठ दस गतिको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पुनर्गठनका लागि सुझाव र चुनावको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले तल्ला तहका सुझाव लिएका प्रतिवेदन तयार पारिसकेको छ। पार्टी महासचिव शङ्कर पोखरेलले मस्यौदा तयार गरे तापनि बैठक बस्न सकेको थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म 48 जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। राप्रपाले भदौमा सान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको छ। बाँकी जिल्लाको अधिवेशनका लागि अधिकांशको मिति टुङ्गो लागेर तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज महोत्तरीको जिल्ला अधिवेशन हुँदैछ। राप्रपाले आगामी मङ्सिर 26, 27 र 28 गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। त्यसअनुसार पार्टीले भदौमा सान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको छ। भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको बिदुर र बेलकोट गढी नगरपालिका जोड्ने देवीघाटको ताँदी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण सुरु गरेको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका गाडी सञ्चालन हुन थालेको छ। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घन्टाभन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भार वहन क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि बिदुर बेलकोट गढी हुँदै धादिङ र रसुवा गढीसँगको सडक सम्पर्क पुनः जोडिएको छ। पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवतजावत सहज भएको छ। नेपाली सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगडा एक्रो ब्रिज देवीघाटमा ल्याएर जडान गरेको हो। जिल्ला प्रशासन कार्यालय मध्यपुर ब्याङ्कोटमा राखिएका 60 वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा बिहिबार साँझको अनगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्कोट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै बोझ हुने भएकाले आफूले चितवन पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिएका छन्। यसैबीच जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 2 इटाछेबाट 14 वटा सगर ग्यास सिलिन्डर सहित 41 वर्षीय राजेश कर्मचारी र सूर्यविनायक नगरपालिका 3 ब्रह्मनगर स्थित सरलाई जनरल स्टोरका सञ्चालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरिएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुतकोसी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभएको छ। उहाँको अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि अहिले पानी
बग्न थालेको छ, तर थुनियाको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनु भएको छ। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोसीमा नदीमा मिसिन्छ, त्यसैले हुङ्गा तथा दुधकोसी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोसी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता रहन भनेको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर, भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्त्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धताभन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ। यसबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनैतिक, व्यापारिक, वित्तीय प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तर सरकारी समूह। अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र छन्। र खबरको अन्त्यमा खेल खबर, सहारा क्लब पोखराले आयोजना गरेको 25 आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताबाट 3,21,839 रुपियाँ बचत भएको छ। क्लबका अध्यक्ष केशव थापाले शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनमा 1,30,01,646 रुपियाँ खर्च भएको जानकारी दिनुभएको छ। प्रतियोगिताबाट 1,33,23,485 रुपियाँ 37 पैसा आम्दानी भएको पनि बताइएको छ। प्रतियोगितामा टिकट शुल्कबाट 8,00,000 रुपियाँ सङ्कलन भएको। अध्यक्ष थापाले प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स ट्रालीबाट 30,00,000 प्राप्त भएको बताउनु भएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: agora o banano com lagrot, cimento, duas tapatas, tiny, cabatelão neulá, perio mantali matestura, amroadur com poça de cão, la batit.
1: Caca, timla etini tachaina, aba hamre mantalima. दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका?
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
5: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904660, 9896965998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
13: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010, 9851401498 र 9841259957।
6: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 9740269699।
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
14: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
14: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
14: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
14: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
14: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
14: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्ने तथा मांसपेशी दुख्नु,
14: वाक वाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
14: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
14: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
14: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप द पपमा। म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि फलाज विशेष विशेष विशेष बनाउनको लागि। प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै फोन गर्न सक्नुहुन्छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ। नम्बर 0440 40 0026 रहेको छ भने होइन, अब कार्यक्रममा अप्रत्यक्ष रूपमा सहभागी हुन्छु भन्ने इच्छा छ भने हजुरको रेडियो नेपालीमा सर्च गर्नुपर्ने हुन्छ। तपाईँले फेसबुकमा त्यहाँ अडियोलाई भेटाउन सक्नुहुन्छ, त्यसमा तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। आज तपाईँसँग कुराकानी गर्छौँ सदा झैँ, तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन पनि हुन्छन्। प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने मैले नम्बर भनिसकेको छु, 0440 40 0026 रहेको छ, आउन सक्नुहुन्छ। तपाईँकै रोजाइका नेपाली पप गीतहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भने आफूले चाहेको होइन पप गीतहरू पनि सुन्न सक्नुहुन्छ, साथीभाइ आफन्तलाई पनि सुनाउन सक्नुहुन्छ आजको बसाइमा पनि भन्न चाहन्छु। आउनुहोला, नम्बर चाहिँ 0440 40 0026 रहेको छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHzबाट सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन्, यति बेला ती माध्यमबाट देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। यति बेला तपाईँको माझमा शिव परियारको आवाजमा गीत राखेर सुरुवात गर्छौँ कार्यक्रम, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई, फोन म्यासेज गर्दै गर्नुलाई। त

0: यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेका छौँ। आवाजमा म श्री राजमा छु, प्राविधिक पाटोमा मललाई साथ दिइराख्नु भएको छ ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ, त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्नु भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0948 40 00 26 रहेको छ। तपाईँकै रोजाइका नेपाली पप गीतहरू हामी तपाईँको माझमा राख्छौँ, सर्ट एन्ड स्विटमा कुराकानी गर्छौँ, सकभर दिएर साथीहरूलाई समेट्ने कोसिस हाम्रो रहन्छ कार्यक्रममा। यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्ते नमस्कार, ध्रुवजी स्वागत छ कार्यक्रममा।
1: धन्यवाद सर।
0: के गर्दै हुनुहुन्छ, खाना भयो? मेरो पनि भइसक्यो, खाना खाएरी उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ भनेपछि?
1: हजुर हजुर सुनिरहेको छु सर।
0: ओके ल ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मौसम कस्तो छ?
1: मौसम आज धम्म धम्म गरेर हिजोको ठुलो पानी परिरहेको आज चाहिँ अब परेको छैन, धम्म धम्म भइरहेको छ।
0: त्यही त, पानीले पनि कहिले कहिले काहीँ त अत्ताउँछ हो, के हो कसरी आउँछ आउँछ एक्कासी है?
1: हजुर हजुर
0: ठिक छ, ख्याल गर्नुहोला भन्न चाहे। अनि कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको विषयमा?
1: हजुर मलाई अङ्गालो बोलको गीत बजाइदिनु।
0: अङ्गालो?
1: हजुर हजुर।
0: त्यो ए त्यो त चलचित्र पो हो, त्यो अङ्गालो भरिको माया भन्ने त म त झन् अङ्गालो हो कि। हामी गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हजुर विशेष हजुर लगायत हजुरको रोल परेर मेरो घरबाट मलाई जति पनि साथीहरू यो बेला हजुर परेर सुनेर बसिरहनु भएको छ, सबैले सबैलाई
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ध्रुव पाण्डे हुनुहुन्थ्यो, सर्ट एन्ड सुटमा कुराकानी गरेँ उहाँसँग मैले। तपाईँसँग पनि सर्ट एन्ड सुटमै कुराकानी हुनेछ, गीत पनि सर्ट एन्ड सुटमा राख्ने कोसिस गर्नेछौँ। आउन सक्नुहुन्छ, नम्बर 0948 40 00 26 रहेको छ, 0948 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। मिठो गीत रोजाइमा पार्नुभएको छ, मलाई पनि मनपर्ने गीत छ। त्यहाँमाथि झन् विवास जेकेको त औधी मनपर्छ, गीतहरू राम्रो राम्रो गीतहरू रहेका छन् उहाँका गीतहरू। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
2: हजुर नमस्ते।
0: नमस्ते नमस्कार, अनुजी स्वागत छ कार्यक्रममा।
2: थ्याङ्क यू।
0: खाना भयो?
2: खाना खाइसके तपाईँले खानुभयो?
0: मेरो पनि भइसकेको छ। के गर्दै हुनुहुन्छ यति बेला?
2: बसिरहेको।
0: बस्दै हुनुहुन्छ, मौसम कस्तो छ?
2: घाम लागिरहेको छ यतातिर त, अनि तपाईँहरूकोतिर
0: घमाइलै छ भनिसकेपछि यता पनि यता चाहिँ खै हुसु लाग्यो जस्तो पनि गर्छ, घाम लागे जस्तो पनि गर्छ, धुमधाम छ। मिल्ने भएको भए त म हटाउँथेँ, पानीलाई नै रोक्थ्यो होला होइन, अब के गर्नु मिल्दैन सकिँदैन। कसरी
2: मैले त रोकिदिएको छ त नि अहिले भर्खर,
0: यस्तो यो हावा गफ गरेर के हुन्थ्यो गाँठे जिन्दगीमा, म कता कता भेलबाडी आइसक्यो, रोक्न मिल्ने भए त रोक्न सकिहाल्थ्यो नि खै। हामीले धेरै गफ हान्नु लाग्यौँ हौ गाँठे अनु,
2: त्यो मैले नरोकेर मात्रै हो कि, त्यहाँ भलबाडी विभिन्न भएको चाहिँ नरोकेरै हो।
0: तपाईँलाई तपाईँलाई लिन आउँछन् है मान्छेले यसो भन्नु भने, यो अनिहारमा हुनुहुन्छ टक्क लगाएर तपाईँलाई खोजी खोजी लिन आउँछन्, फेरि कस्तो को चाहिँ मान्छे हुनुहुँदो रहेछ ल रोकिदिनु पऱ्यो भनेर आउनु हुनसक्छ फेरि।
2: हाम्रोतिर त त्यही भएर मैले रोकिदिएको छ, अहिलेसम्म पानी आएको छैन, तपाईँहरूकोतिर पनि रोक्न आउनु पर्ने हो म।
0: आउनुहोस् न, आउनुहोस् बेला बेलामा, यसो आउनुपर्छ, बेला बेलामा तर्साउने गरी पानी आउँछ क्या।
2: त्यही भएर फेरि मैले पानी रोकिदिनु पऱ्यो भने त फेरि अनु पानीले झोडिदिनु न भन्नु पर्ला नि विचारको।
0: खै अब त्यो त के भनौँ मैले, ठिकै छ यस्तै हो। अब रेडियो चाहिँ सुन्न पाउनु भएको छ छैन अनु?
2: हजुर
0: रेडियो चाहिँ सुन्न पाउनु भएको छ कि छैन?
2: सुनेको छैन रेडियो,
0: केबाट सुन्नु न भन्नुहुन्छ? फेसबुकतिर यसो लाइभ छौँ हामी, नेट भएतिर त यसो
2: फेसबुकमा आएर के गर्नु हो नि, न त हामी फेसबुक चलाउने न त हामी के गर्ने, यत्तिकै फेसबुकमा आएर मात्र त।
0: अब त्यो मोबाइलमा पनि रेडियो बज्ने मोबाइल हुन्छ कि,
2: अनि रेडियो बस्ने मोबाइल त हुन्छ तर त्यसलाई त्यो लहरा सहरा चाहिएन, त्यो हुनु पर्यो।
0: लहरा सहरा गीत सुन्नलाई चाहिँ लहरा सहरा हालेर पनि हुन्छ, हेडफोन के हालेर हुन्छ, रेडियो एफएम सुन्ने बेलामा चाहिँ त्यहाँ के सुन्नु भन्ने खालको है क्या।
2: म त अहिलेसम्म जिन्दगीमा यत्रो भयो त्यो हेडफोन केही पनि लगाउँदैन हौ, कानको दुख्यो के को
0: त्यो पनि राम्रो बानी हो, त्यसले कानलाई असर गर्छ। धेरै लाउनुहुन्न, एकछिन लाए त ठिकै हो।
2: तर कानै छोप्ने ड्याममा लाउनु पर्यो
0: अब के भन्नु। ठिक छ, त्यो यसले पनि असर गर्छ, ठिक भन्नुभयो तपाईँले, नलाएको राम्रो हो, असर गर्छ यसले। धेरै बेर लगाइराख्यो भने कानलाई दिमागले असर गर्छ। ठिक छ, अङ्गालो विवश के को गीत रोजाइमा पार्नुभएको छ देवजी? देवभन्दा पनि हाम्रो मन्थलीको साथी हुनुहुन्थ्यो, ठ्याक्रकै मैले त्यो साथी सम्झिनुहोस् त,
2: अब
0: सम्झिनुहोस् न।
2: हुन्छ, फर्स्टमा चाहिँ तपाईँलाई
0: धन्यवाद,
2: अनि हाम्रो टेक्निसियनमा को हुनुहुन्छ उहाँको लागि, अनि मेरो घर फ्यामिली मेम्बर बाबा मम्मी अनि दिदी सलना र सुनुलाई धेरै सम्झना, दिदी सङ्गीता लुङ्गेली अनि सुजना सुनुवालाई पनि धेरै सम्झना, उर्मिला थापा मगरलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु। विशेष त आज जन्मदिन मनाउनु हुने साथी शङ्खालाल तामाङलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना, अनि हिजो मात्र जन्मदिन मनाउनु हुने साथी अभिषेक लिम्बूलाई पनि जन्म धेरै धेरै शुभकामना ल, ढिलाइ भए पनि भन्न चाहन्छु। अनि तारिक साथी धनु कश्मीर हुनुहुन्छ, रोल्पातिर हुनुहुन्छ दिदी मनसा छेत्री, अनि साथी हिमाली छेत्रीलाई पनि धेरै सम्झना, अनि हाम्रो सुर्खेततिर हुनुहुन्छ दिदी रचना भण्डारी, अनि साथी निशा मगरलाई पनि धेरै सम्झना, मदन भण्डारीलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु। अनि त्यसपछि त साथीहरू त धेरै धेरै हुनुहुन्छ, जतिले धेरै प्रोग्राम सुन्दै हुनुहुन्छ दाई सन्देश केसी भरत विश्वकर्मा, अनि हाम्रो रुकुमतिर हुनुहुन्छ साथी विकास केसी, दाई विकास गिरीलाई पनि धेरै सम्झना, अनि विशेष त बाबा मम्मीलाई धेरै सम्झना भन्दै जान्छु ल। नमस्कार,
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला ध्रुवजीले रोजाइमा पार्नुभएको गीत तपाईँको माझमा राख्छ, विवश जेकेको आवाजमा गीत छ अङ्गालो, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई, फोन म्यासेज गर्दै गर्नुलाई त।

0: यो मिठो गीत तपाईँको माझमा राख्यौँ। दुर्बाजुले रोजाइम पार्नुभएको थियो भने अनुजीले समर्थन जनाउनु भएको सुनिहाल्नुभयो। मिठो गीत थियो, रमाइलो गीत थियो। विवश जेकेका प्राय गीतहरू रमाइला रमाइला गीतहरू हुन्छन्। यति बेला कोही हुनुहुन्छ, भन्नुहुन्छ कहाँबाट को हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा सहभागी गराइहाल्छु म। हजुर नमस्कार, हेलो हेलो, हस् धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कोही हुनुहुन्थ्यो होलमा भन्दिनुहुन्थ्यो, उहाँ बाहिर सक्नुभएको छ। पालो तपाईँको 0840 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार,
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ निर्मलाजी, स्वागत छ कार्यक्रममा। के गर्दैनुहुन्छ, खाना भयो? मेरो पनि भइसकेको छ। ओके, रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि मौसम कस्तो छ?
1: मौसम भन्नुपर्दा आज घाम पनि लागेको छैन, पानी पनि परेको छैन, पानी पर्ला पर्ला धुम धुम भएर राम्रै छ भनौँ न।
0: ओके ल, ठिक छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: अब एउटा जुन भयो भने बजाइदिनु बाइक रोजेन।
0: ओके राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्।
1: हुन्छ, विशेष गरेर दाइ हजुरलाई भन्न चाहन्छु, टेक्नो मेरोको लागि हजुरलाई मेरो घर पुऱ्याएको छ सम्पूर्णको लागि, मेरो तयार फेरि प्रतीक्षा पुरोलाई भन्न चाहन्छु, अनि मेरो माइती राम छ पुरानो गाउँ माइती पुऱ्याएको सम्पूर्णको लागि, काठमाडौँ हुने दाई भाउजू बहिनी भाइको लागि भन्न चाहन्छु, अनि पुरानो गाउँ हुने दिदी भिनाजीको लागि भन्छु, अनि बहिनी आफ्नोगिरी सत्तागिरी, अनि अहिले भर्खर फोन गर्ने दाई धेरै भन्नेको लागि पनि सुनिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी गेट माझीलाई, रिता सिन्हालाई, असुन्दा सिन्हालाई, नरिन्दाको लागि, रिङ्गा मगनलाई, सीता श्रेष्ठलाई, शिला अधिकारीको लागि, अनि शिला तामाङको लागि भन्दै बिदा हुन्छ। नमस्ते,
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0840 40 0026 रहेको छ। 0840 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ, साथसाथै मेसेजहरू पनि पठाउनु होला भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते, नमस्कार हजुर, शुभ नाम? अनिताजी आवाज सानो आइराखेको छ, त्यो भएर पनि म कन्फ्युज भएँ। स्वागत छ कार्यक्रममा।
2: हजुर हजुर,
0: खाना भयो?
2: हजुर मेरो खाना भइसक्यो, अनि हजुरले खानुभयो?
0: मेरो पनि भइसकेको छ, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ?
2: हजुर एकदम सुन्दै, र फोन ट्राई गरेको, फोन पनि एकैतालमा लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है दाजु।
0: ओके ल, ठिक छ, खुसी लाग्यो, जो सुनेर साथ दिँदै हुनुहुँदो रहेछ, माया गर्नुहुन्छ, खुसी लाग्छ। यो माया चाहिँ रहिरहोस् पनि भन्न चाहे, अनि साथसाथै कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा? पप गीत हाम्रै रोजाइमा राखिदिनुहोस् न भन्नुहुन्थ्यो, अब तपाईँलाई कुनै इच्छा छ कि भन्ने हो?
2: हजुर अब खै दाई हजुरले पनि बजाइदिनुहोस् न है, अब मैले पनि खासै त्यति अब गीत रोज्छु भनेर त अब म फोन ट्राई गरेको त होइन, तर पनि अब साथीले अब भनिसक्नु भएको छ, फोन ट्राई गरेको थिएँ, एकै सालमा लागिहालेँ, एकदम खुसी छु भन्नुपर्छ है।
0: ओके, हामी राख्छौँ त्यसो भए, सुशान्त केसीको नयाँ गीत निक्लेको छ, त्यो गीत राख्नेछौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: कार्यक्रम सञ्चालनको हुन्छ, त्यसैगत दाई हजुरको लागि भन्न चाहन्छु, अनि त्यसै गरी जाति हुने जातिक दिदीको लागि पनि भन्न चाहन्छु, हजुरको रेडियो होस् परिवारको लागि, मेरो घरको सम्पूर्णको लागि, साथीहरू फोन गर्दाखेरि चाहिँ निशा श्रेष्ठ तामाङको लागि भन्न चाहन्छु, अनि सपना सुनाको लागि भन्न चाहन्छु, कृष्ण सुनाको लागि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी सङ्गीता ठकुरीको लागि र त्यसै गरी अनिल थापाको लागि भन्दै सोचिन्छु भाइ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे। यति बेला हामी सुशान्त केसीको आवाजमा गीत राख्छौँ, नयाँ गीत छ, भर्खर बजारमा उपलब्ध भएको गयो त गयो बल गीत रहेको छ यति बेला तपाईँको माझमा।

0: यो गीत तपाईँकोमा आवाजमा राख्यो, सुशान्त केसीको आवाजमा गीत थियो, भर्खर बजारमा उपलब्ध भएको गीत हो। कार्यक्रम टप अफ द पप अनियर भइराखेको छ, तपाईँसँगै कुराकानी गर्ने कोसिस गरिरहेका छौँ। आउन सक्नुहुन्छ, नम्बर 0440 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार दाई हजुर, ह्याप्पी फादर्स डे है त।
0: नमस्ते नमस्कार, ह्याप्पी फादर्स डे देवजी, होइन?
1: हजुर
0: देवजी, के छ खबर, के गर्दै हुनुहुन्छ?
1: खबर एकदम ठिकै छ दाई हजुर, खाना खाएर भर्खर कार्यक्रम सुन्दै बसिरहेको छु कोठामा, है त।
0: ओके ल, ठिक छ, जस खुसी लाग्यो हामीलाई सुन्दै हुनुहुँदो रहेछ। मौसम कस्तो छ?
1: मौसम धुमधुम नै रहेको छ भन्नुपर्छ, है, घाम लागेको छ भन्नुपर्छ, मन्द मन्द घाम लागेको, गर्मी हुन्छ एकछिनै, एकछिनै हावा चल्छ, शीतल शीतल हुन्छ, त्यस्तै छ भन्नुपर्छ।
0: ओके ठिक छ, अनि अरू सुनाउनुहोस्।
1: अरू सबै ठिकै छ, त्यही अब दिनभरिमा अब अरू केही भएछ भने त नयाँ नौलो सुनाइहाल्छु नै भन्नुपर्छ, अहिलेसम्म सबै ठिकै छ भन्नुपर्छ, है त।
0: ओके ल, ठिक छ, खुसी लाग्यो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: सानो निगोलको है, कुन रङ्गको कमी थियो र सानो नि मेरो पछोरीमा भन्ने गीत बजाइदिनुहोस् ल दाई।
0: ओके, कुन रङ्गको कमी थियो र, यो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि भन्न चाहन्छु, अनि मिडिया प्रेमी बहिनीहरू उर्मिला थामा थापा मगर, उर्मिला रोशनी थापा मगरको लागि भन्न चाहन्छु, बहिनी निर्मला मगरको लागि, निर्मला लामाको लागि भन्न चाहन्छु, सबै सबै साथीहरूलाई ह्याप्पी फादर्स डे, खुसी औँसीको शुभकामना पनि भन्न चाहन्छु, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई खुसी औँसीको शुभकामना पनि भन्न चाहन्छु, र अनि आउँदै गरेको हरितालिका तिजको पनि सम्पूर्ण नारी दिदीबहिनीहरूको लागि पनि तिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अब त डर खाने दिन हो क्यारे, अब सबै ठाउँमा हाम्रो यता पनि डर कार्यक्रम पनि हुँदैछ, सबै सबैलाई तिजको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु, र लगायत जतिले पनि रेडियो सुन्दैछ यत्र, सबै सबैको लागि सम्झना प्रधानलाई पनि ह्याप्पी फादर्स डे बहिनी भन्न भन्दै छुट्टिन चाहन्छु, अनि धनुगढमेरको लागि पनि भन्दै
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामड गर्नुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, कामडको बोल्दै हुनुहुन्छ, के भन्नुभयो? प्रदीप,

0: रेडियो सुन्नुहुन्छ?
1: हजुर
0: ठिक छ, सुनेर साथ दिनुहोला। आवाज चाहिँ सानो आएको छ है तपाईँको। खाना खानुभयो? हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भले तपाईँको 0440 0040 0026 रहेको छ, आउन सक्नुहुन्छ कुनै बेला सर, अनि तपाईँसँग कुराकानी गर्छौँ। मैले भनिरहेको छु, म्यासेजहरू पनि वाचन हुनेछन् पनि हुन चाहन्छु। तपाईँले पठाउनु भएको म्यासेजहरू पनि वाचन गर्नेछु। यति बेला म्यासेजहरूमा वाचन गर्न चाहन्छु। निमा एसपी लामा हुनुहुन्छ, खलडुङ्गा चर्नालीबाट कार्यक्रम सुन्दैछु। सम्झना सबै भन्नुहुन्छ, डम्बर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। मन्थली कठेजर घरबाई दिल्लीबाट भन्नुहुन्छ, साथीहरू सम्झनु भएको छ उहाँले। शोभा थापारोली राई, सुमित सुनार किरात, सम्झना नेवा खड्की, तिम्रो दिलको राजा, तिम्रो कान्छी निरोज निरोज कार्की, त्यस्तै सन्तोष छेत्री, युनिसा थापा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। मम्मी बाबालाई पनि सम्झना छ है भन्नुहुन्छ। टेकबहादुरपुरमा हुनुहुन्छ, उदयपुर 14 नगरपालिका 8 बेल्टा राई टोलजोगबाट कार्यक्रम सुन्दैछु। सम्झना सबै भन्नुहुन्छ। शुक्र राज रसाले निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। 5 थरी ल्याङ 7 घर भइहाल्छ, फिदिम 4 डब्लु चोकबाट सम्झना सबै भन्नुहुन्छ। उहाँले पनि जीवन सयात्री, कमला रसाली, प्रेम कला आचार्य, डिकेन्द्र सम्भाम्फी, अरुणा सम्भाम्फी, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेह्र थुमे, सुमी लिम्बू लगायत सबै सम्झना छ भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, काउन्ट गर्नुहुन्छ। हजुर नमस्कार। हेलो हेलो हजुर नमस्कार। हस् धन्यवाद, अब चाहिँ टेलिफोनमा कुराकानी नगरौँ, लगभग कार्यक्रमको समय नलागिसकेको छ। मोक्तान कान्छ हुनुहुन्छ, सबै गीत बजाउन मिल्ने रहेछ दाइ, बैरागी मोक्तानको गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ। हामी पप गीतहरू मात्र राखिरहेका छौँ भन्न चाहे मोक्तान कान्छ चाहिँ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि चाहिँ। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ सुजन भुजेल खोटाङ्गी भाइ हुनुहुन्छ, मिसिवाल भन्नुहुन्छ, विनोद बरुवाल हुनुहुन्छ, सालु घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ, ओखलडुङ्गा पोकाली घर भइहाल्छ रियादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। रबहादुर लकै हुनुहुन्छ, बुटवलबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब छुट्नुपर्छ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद भन्दै अन्तिममा एउटा मिठो गीत तपाईँको माझमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि आजको बसाइबाट छुट्न चाहन्छु। हवस् त नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृवियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269 9740269 6
3: अहिले 12 बजे
4: हजुरको रेडियो 102.1 MHz
5: रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला, महाकुलुङ र सोताङ हुँदै दुधकोसी नदीमा मिसिन्छ। त्यसरी ढुङ्गा हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनेको छ। यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवा सभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुर का साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ। त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सिसी क्यामेरा जडान गरी नदीको निगरानी पनि सुरु गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाउ तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको 4,855 रुपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5422
3: सीधा कुरा प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकबद्धता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030559 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय सहर छिङताओको पानी जहाज मर्मत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेसन छिङताओ बिहाई सिपिङमा मर्मतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे सुरु हुनेछ। लिग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाले लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो, सुनतोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आग लागि 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: हजुरको रेडियो 102.1 MHz।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
6: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफुल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा

0: पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू
0: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
0: संस्था एकीकरण सम्बन्धमा
1: ऋण अपलेखन सम्बन्धमा
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
0: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
0: धितो लिलामी सम्बन्धमा
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 48 45 304 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
0: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: भार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु,
1: डेङ्गु रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01460310, 98514148, 98415597।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर,
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854020239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485401443, 9863024422।
5: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माण

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048545100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेती योग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानु नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फङ्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्त्व सम्बन्धी पिटी आइएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरिब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भ जाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 मा सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।

0: there in 2 hours from now. Yeah, I'll call you back.
1: हजुरको रेडियो 102.1 MHz.
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
2: ठेगाना: सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप.
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.
2: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
3: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्.
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ.
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप.
3: सम्पर्क नम्बर 048541143, 98630223422.

0: हजुरको रेडियो 102.1 मेगा।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्णबहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नुभएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिलसहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0-47-521-158, 98-54-0141-575, 98-41-96-0669, 98-64-14-17-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475-94-66 98-692-65-99-8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज, किसानको साथी।
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485405533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस।
6: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी

0: खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेक्स 2 थोप्लेक मेगाहर्ज, साथै तामाको सिएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्र विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको हो। आर्थिक वर्ष 2082-83 विदेशी उद्योगी तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1116 वटा परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। त्यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 वटा परियोजना रहेका छन्। यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको रुचि उल्लेख्य रूपमा बढेको देखाएको छ। विभागका अनुसार सो अवधिमा उत्पादनमूलक क्षेत्रमा 62, उत्पादन क्षेत्रमा 63, ऊर्जामूलक क्षेत्रमा 4, कृषिमूलक क्षेत्रमा 18, पर्यटन क्षेत्रमा 227, खनिज क्षेत्रमा 4, सेवामूलक क्षेत्रमा 71 र पूर्वाधारमूलक क्षेत्रमा 2 वटा परियोजनाका लागि विदेशी लगानीकर्ताको प्रतिबद्धता आएको हो। परियोजनाको सङ्ख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको छ। नेपालमा दक्ष जनशक्ति उपलब्ध हुनु सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसायको विस्तार हुनु र तुलनात्मक रूपमा कम पूर्वाधारबाट पनि सूचना प्रविधि सम्बन्धी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यो क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको पाइएको हो। यसअघि आर्थिक वर्ष 2081-82 विभिन्न 842 वटा परियोजनाका लागि 64 अर्ब रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लगानी प्रतिबद्धताको कुल रकम केही घटे पनि परियोजनाको सङ्ख्या भने उल्लेखनीय रूपमा बढेको देखिन्छ। उद्योग विभागका अनुसार नेपालमा राजनीतिक स्थायित्व, लगानीकर्ताको सुरक्षा र सरल नीतिगत व्यवस्थाका लागि विदेशी लगानीकर्ताको विश्वास बढ्दै गएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री वीरेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो। उहाँले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखिएको टिप्पणी गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने, त्यसतर्फ ध्यान जान नसकेको पनि बताउनु भएको छ। उहाँले दुग्ध विकास संस्थान, हेटौडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ। सभापति थापाले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्ने जोड दिनुभएको छ। उहाँले 2046 सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला उद्धार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्ने भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने पनि बताउनु भएको हो। तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दावी छ। सरकारले निजी क्षेत्रको लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा सभापति थापाले जोड दिनुभएको छ। सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक बल डिएपीको बिक्री वितरण स्थगित गरेको छ। नजिकै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको
श्रम मन्त्रालयले कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङ कर्पोरेसनलाई डिएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। मन्त्रालयका माटो विज्ञ रजनीश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल अमेरिका र इरानबीचको युद्धका कारण हर्मुज नामका नाका बन्द भएको उल्लेख गर्नुभएको छ। सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा अवरोध आए फोर्स मेजरको अवस्था सिर्जना भएको मन्त्रालयको दावी छ। खरिद सम्झौता भइरहेको डिएफी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर देखिएको हुँदा गहुँ बालीको लागि डिएफी मलको कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई डिएपी मलको बिक्री वितरण स्थगित गर्ने निर्णय भएको छ। मन्त्रालयले पठाएको पत्रमा यो सूचना उल्लेख गरिएको छ। 15 भदौको मन्त्री स्तरको निर्णय अनुसार हाललाई डिएपीको बिक्री वितरण रोकिएको हो। मल बिक्री वितरण रोक्ने यस कदमलाई कार्यान्वयन गर्न मन्त्रालयले मल वितरण व्यवस्थापन कार्यविधि 2082 दफा 12 उपदफा 6 भएको व्यवस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन समेत गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक विष्णुप्रसाद पोखरेलले धानबालीलाई अहिले युरिया मल मात्र आवश्यक पर्ने भएकाले डिएपी मल गहुँको लागि जोगाएर राखिएको दावी गर्नुभएको हो। चितवनको भरतपुर महानगरपालिका 9 पूर्व पश्चिम राजमार्गमा कारमा आग लागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान 2301-03-5579 नम्बरको कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आग लागिमा परे कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेको कारण तत्काल पहिचान खोल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ 5 तेह्रथुम सङ्खुवासुबा धनकुटा इलाम झापा मोरङ सुनसरी सप्तरी उदयपुरका साथै रामेछाप दोलखा काभ्रे फलाञ्चोक काठमाडौँ उपत्यका सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा मकवानपुर चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्ने सम्भावना रहेको छ। यस्तै रूपन्देही पाल्पा तनहु स्याङ्जा लमजुङ कास्की पर्वत गुल्मी बागलुङ म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु जस्ता कालीकोट बाजुरा हुम्ला बजाङ दार्चुला बैतडी डडेल धुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएको ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले खोला तर्ने नदी किनारमा जाने तथा बाढीको जोखिम रहेको स्थानमा आवत जावत गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकको टिमुरे क्षेत्रमा सिसी क्यामेरा जडान गरिने नदीको निगरानी सुरु गरिएको छ। कारोबार हुने हप्ताको अंतिम दिन आज सुनको भाव 4,800 रुपियाँले घटेको छ। नेपाल सुनसादी व्यवसाय महासंघका अनुसार आज तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भएको थियो। मंगलबार सुन तोलामा 3,500 रुपियाँले बढेर
3,05,400 रुपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको थियो भने यस्तै पहिलो दिन आइतबार सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासङ्घका अनुसार चाँदीको भाव तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रुपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पोन्सर खोज्न पाइने 60 दिनको छोटो सुविधा हटाउने प्रस्ताव गरेको छ। यस प्रस्तावमा S-1B भिसामा काम गर्ने दक्ष कर्मचारीहरू पनि समेटेका छन्। बिहिबार अनलाइन सार्वजनिक गरिएको एक सरकारी सूचनामा यो जानकारी दिएको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटीले फेडरल रजिस्टरमा प्रकाशित गरेको प्रस्तावित नियमअनुसार SNHAB र अन्य अस्थायी वर्क भिसा होल्डरहरूले जागिर सकिने बित्तिकै अमेरिका छाड्नुपर्नेछ। यस कदमले ठूलो सङ्ख्यामा विदेशी कर्मचारीहरूमा निर्भर रहेका ठूला अमेरिकी टेक कम्पनीहरूलाई असर पर्न सक्छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी साप खबरमा हुने नै छ। त्यो दिनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79 यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्णबहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौँ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौँ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौँ।
2: आज हामीले मुहान जोगायौँ भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज, हजुरको साथ, यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को प्रस्तुति कार्यक्रम रोजाई तपाईँको पर्खाइमा रहनुभएका, बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री, मुटुको ढुकढुकी, भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो स्त्री रहमा उपस्थित भइसकेको छु तपाईँको माझमा, तपाईँसँग रम्न रमाइलो गर्नको लागि, अनि यो पल्ला आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक बाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। आज के गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन, कार्यक्रमको बारेमा मलाई भन्दा बेसी तपाईँलाई थाहा छ होइन। त्यही पनि भन्न चाहन्छु, आजको बसाइमा हामी तपाईँकै आवाजमा आधुनिक गीत सुन्नेछौँ। आउन सक्नुहुन्छ, नम्बर 0840 40 26 रहेको छ, साथसाथै म्यासेजहरू पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन्, पनि भन्न चाहन्छु, पनि भन्न चाहे भन्दै अब ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छौँ। तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला है त।

यदि तपाईँकोमा आजमा राखेर रा कार्यक्रमको सुरुवात गरिसकेका छौँ, आवाजमा म श्री राज महत्सु, प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0948 40 26 रहेको छ, तपाईँकै आवाजमा हामी आधुनिक गीत सुन्छौँ होइन। तपाईँलाई इच्छा छ, मन छ भने आउन सक्नुहुन्छ, नम्बर 0948 40 26 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, हामी गाउँछौँ नि त हो गीत त, आधुनिक गीतहरू, लोकदोरी गीतहरू, तर यो कार्यक्रममा चाहिँ लोकदोरी गीतहरू गाउन पाइँदैन, आधुनिक गीतहरू मात्र गाउनुपर्छ होइन। अब गीत गाउनमा हामी सौखिन छौँ, स्वर जस्तो सुकै होस् न होइन, हामी गाउँछौँ के आउन सक्नुहुन्छ। अब मलाई इच्छा भइसक्यो अहिले, के भर मागे फर्क्यौ भन तिमीले बुझ्ने देउतासँग दुनियाँलाई नभने नि। आहा, मेरो स्वर हेर्नुहोस् त, फिदा फिदा माफ फिदा छु गाँठे। देख्दा पनि मलाई, म त कति ह्यान्डसम हो गाँठे, कति मेरो स्वर कति राम्रो जस्तो लाग्छ, अब तपाईँलाई पनि इच्छा लाग्न सक्छ होइन, ओहो यसले त गीत गायो, म के गाउँदिनँ होला र, मेरो आवाज पक्का पनि म सुनाउन चाहन्छु भन्ने इच्छा भइराखेको हुनसक्छ, आउन सक्नुहुन्छ, नम्बर 0948 40 26 रहेको छ होइन। अनि छिन छिनमै हाँस्न मन लाग्छ भन्न पनि मन लागेको छ होला, छिन छिनमै रुन मन लाग्छ भनेर पनि गीत गाउन मन लागेको छ होला, खै आउन सक्नुहुन्छ, नम्बर 0948 40 26 रहेको छ, इच्छा चाह छ भने है गीत गाउने इच्छा चाह हुन सक्छ, त्यो भएर पनि हो। यति बेला म केही म्यासेजहरू वाचन गर्न चाहन्छु, बेली अछामी हुनुहुन्छ, सम्झना सबैमा भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दामोदर ग्यावाली हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ, रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट कार्यक्रम मजाले सुन्दैछु भन्दिनुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्दिनुहुन्छ। अनि सिम्पल सरिना हुनुहुन्छ, मोरङ कानी पोखरीबाट सुन्दैछु, सम्झना सबैमा भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। विनोद बरुवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, सम्झना सबैमा, शुभरात्रि भनेर त भन्नुभएको छैन, मैले भन्न खोजेको थिएँ होइन। काठमाडौँबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, घर सालु हो भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला रूपसना योगी हुनुहुन्छ, कार्यक्रम सिन्धुलीको ढुङ्ग्रेवासबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रूपसना योगी ह्याप्पी फादर्स डे स्वर्गीय बाबा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कस्तो गीत गाउन गाउन मन लागिरहेको थियो मलाई, म आफै गीत गाउँछु अहिले, सबै गीत म आफै गाउँछु अहिले, गाजलुती अचम्म छ भाइ होइन, गीत गाउनु पऱ्यो भनेको स्वरले साथ दिएन, यसो भइसकेपछि अब ठिक छ, अब स्वरले साथ नदिएपछि तपाईँलाई एउटा गीत राख्न चाहन्छु म, एउटा गीत छ मलाई पनि मनपर्ने गीत छ होइन, तपाईँलाई पनि मन पर्न सक्छ, यति बेलाको समयमा यो समयमा म राख्न चाहन्छु, हामी राख्न चाहन्छौँ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ गीत, तिमी अह तरिका, मेरो स्वरले आज बहुत एकदम मिठो साथ दिइरहेको छ, यति बेला म गीत राख्छु, धेरै बोल्दिनँ म, जगदीश समालको आवाजमा रहेको गीत छ तिमी मसँग भइदिए, यो गीत राख्छौँ, त्यसपछि हामी सर्ट एन्ड स्विटमा कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पालेँ, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
4: एकैछिन है त, म हेरिहालेँ। ल टिप्नुहोस् त, 9854040239।
6: कति रे? 9854 अनि
4: 9854040239। फोन नम्बर चाहिँ 0848-540-239।
6: 0848-540-239।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
11: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
10: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
10: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
11: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
10: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
11: आर्थिक आमदानी र आत्मनिर्भरता, आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
10: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौँ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
12: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
10: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841252957।
13: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
13: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
13: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
13: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
13: डेङ्गु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
13: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
13: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
13: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
13: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 पानीमा 200 सक्खर, 15 भेनेगर वा कुनै फलफुलको रस र 20 मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बराबर एक स्थानमा पासो राख्नुहोस्।
13: उपाय नम्बर 5, मालाथियन विषादी 2 प्रति लिटर पानीमा 100 सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
13: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

यो सटन सुटका मार्सल ब्रेक बसि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाई तपाईँकोमा. कार्यक्रम रोजाई तपाईँको अनिहार भइराखेको छ. प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा म उपस्थित भएको छु तपाईँको माझमा. तपाईँसँग रम्दैछु भनौँ न, तपाईँलाई चाहिँ कतिको मजा आइराखेको छ, रमाइलो लागिराखेको छ. तर म सुन्दैछु सुन्दैछु भन्दा पनि रमाउँदैछु होइन, कार्यक्रम मार्फत. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. तपाईँले पठाउनु भएको म्यासेजहरू वाचन गर्छु. हिराबहादुर लकाइ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु बुटोलबाट भन्नुहुन्छ. पवन आलेजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है. सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. राज कालीकोट हुनुहुन्छ, झापाली हिरो राज कालीकोटे हो भन्नुहुन्छ, उहाँले पनि सुन्दैछु है भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर क्षेत्रीय आयुष हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई शर्मिला आयु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट. सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कल्पना तामाङ हुनुहुन्छ, सरी कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मामु अञ्जना त्रिपारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ. प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने, बाबा विनोद साम्पाङ अनि मनिषा बान्तो राई, सोना कन्दुङ्गा, रञ्जित राई, रमला साम्पाङ, अरू चिन्ने नचिन्ने घृणा गर्ने सम्झने बिर्सने सबैमा सम्झना छ भन्नुहुन्छ. यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, अन्जु पन्तको.

एकैछिन तिमी टाढा हुँदा यो गीत तपाईँको माझमा राख्यौँ। कार्यक्रम रोजाई तपाईँको अनियर भइराखेको छ। आवाजमा म सृजराज महत छु। प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथ दिइराख्नु भएको छ, साथमा तपाईँ हुनुहुन्छ भन्ने आशा छ। देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, होइन? फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सिएफएम 95 मेगाहर्ज अनि अनलाइनका अन्य थुप्रै माध्यम

तपाईँहरूबाट पनि यति बेला सुन्दैहुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि म्यासेजहरू पनि केही प्राप्त भइरहेका छन्, म्यासेजहरू पनि वाचन गरिरहेको छु भने साथमा आधुनिक गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। अब चाहिँ लगभग कार्यक्रमको समयावधि पनि सकिन सकिन लागिसकेको छ, केही समय मात्र बाँकी छ। कार्यक्रम के कस्तो लाग्दैछ होइन भन्न सक्नुहुन्छ, तपाईँले सरसल्लाह सुझावहरू दिन सक्नुहुन्छ कार्यक्रमको बारेमा पनि भन्न चाहे, अनि यसो बेला बेलामा सरसल्लाह सुझावहरू चाहिँ चाहिन्छ कार्यक्रमलाई कसरी अगाडि बढाउँदाखेरि राम्रो हुन्छ, के गर्दाखेरि राम्रो हुन्छ होइन, कुन शैलीमा कार्यक्रम अगाडि बढाउने, कसो गर्नेहरू भन्ने कुराहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ होइन। कार्यक्रमलाई यसरी अगाडि लानुपर्छ, यस्ता यस्ता खालको गीतहरू यसरी राख्नुभयो भने अझ राम्रो हुन्छ भनेर केही सरसल्लाह सुझावहरू प्राप्त भयो भने अझ राम्रो हुन्छ जस्तो लागिरहेको छ पनि भन्न चाहन्छु, सरसल्लाह सुझावहरूको खाँचो छ। अनि अर्को कुरा भन्नुपर्दाखेरिमा, मौसमको कुराकानी गर्नुपर्दाखेरिमा, मौसम तलमाथि भइराखेको छ अहिले, विभिन्न खालकाहरू घटनाहरू घटिरहेका छन् भनौँ न, न्युजहरू तपाईँले यदि डेली अपडेट गरिराख्नु भएको छ, सुनिराख्नु भएको छ भने होइन, प्रायःजसो खोला थुनिने, बाढी पहिरो आउने, भिरपाखाहरू होइन, यी विभिन्न चिजहरू भइराखेका छन्। यसले गर्दाखेरि तपाईँ बस्ने ठाउँ कस्तो छ, भौगोलिक अवस्था कस्तो छ तपाईँ बस्ने ठाउँको, त्यसमा चाहिँ ध्यान दिनुहोला भनेर हामीले भनिरहेका हुन्छौँ। आफू बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला, अनि साथसाथै यात्रा गर्दाखेरि पनि, यात्रामा निस्कनु अगाडि पनि मौसमको बारेमा, यात्रामा भनौँ न, जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला, बाटोको बारेमा पनि जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। बाटो कस्तो छ, मौसम कस्तो छ, यो जानेर मात्र यात्रा गर्नुहोला पनि भन्न चाहन्छु। भने अर्को कुरा भन्नुपर्दाखेरिमा, यो बेला छ खोला खाल्सीतर्फ नजानुहोला होइन, भिरपाखातर्फ पनि नजानुहोला पनि भन्न चाहे, अनि न्युज अपडेटमा गरिरहनुहोला अथवा हामीलाई सुनिराख्नुहोला होइन, न्युज बुलेटिनहरू अपडेट भइराख्नुपर्छ, के भइराखेको छ त कहाँ के भइराखेको छ, कस्तो समाचार आइराखेको छ होइन, मौसम कस्तो छ भन्ने जानकारी लिइराख्नुहोला भन्न चाहे। भन्दै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। सुनिताजी हुनुहुन्छ, सुन्दैछु सम्झना सबै भन्नुहुन्छ, सुजन दाहाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ, अभागी भुवन श्रेष्ठ पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रामेछापबाट अभागी भुवन श्रेष्ठ हो भन्नुहुन्छ, नयाँ साथीको लागि नम्बर छोड्नु भएको छ 9763498003 रहेको छ, 9763498003 नम्बर रहेको छ, एसएमएस कल गर्न सक्नुहुन्छ भन्नुहुन्छ अभागी भुवन श्रेष्ठजीले, साथी बन्नको लागि नम्बर छुन्नुभएको छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्दै अब चाहिँ छुट्टिनुपर्छ, प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद, म्यासेज गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै अब हाम्रो भेट राति 10 बजेपछि हुनेछ कार्यक्रम एसएमएस दोहोरीमा, रातको समयमा मिठा मिठा रमाइला कुराकानी गर्नको लागि उपस्थित हुने बाचासहित म कार्यक्रम प्रस्तुता श्रीराज मह चाहिँ यस कार्यक्रम रोजाइ तपाईँको बसाइबाट छुटिन चाहन्छु। अन्तिममा तिमी बिनाको जीवन नरेन्द्र प्यासीको आवाजमा गीत राख्दै राख्दै आजको बसाइबाट छुटेँ, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-14-449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
5: अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 MHz।
6: चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी, हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा, र इङ्ल्यान्डका रुइस हलले न्युक्यासलसँग सन् 2031 लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्तिबाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्तिबाल अस्पतालकी बालरोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढीबाट प्रभावित सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सांसद रेणुका काउचा र जयपति रोकायले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। त्यस्तै सोपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, आकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बन्झ्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाडी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण, बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई, प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति थापाको आरोप, प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल, चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी, हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा, र इङ्ल्याण्डका लुइस हलले न्युक्यासलसँग सन् 2031सम्मका लागि नयाँ सम्झौता गरे।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नुभएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिलसहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-75, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेसाप मिट्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-76-48-03, रामेसाप मिट्सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
11: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
7: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
12: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
12: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
12: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
12: स्वीकृत बजेट 88,00,000।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
12: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
12: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
12: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
12: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
12: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
12: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
12: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
12: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
5: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
12: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
12: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
12: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
12: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
12: फलफुल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
12: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
12: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
12: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: горбану на кулаги рот, семент, джоста пата, тайны, кабата леунила, перью мантали матештурам радюрку пошельте каула батит.
1: Кака, тимла этини тачайна? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगञ्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगञ्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्नी।
6: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त?
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-01-14, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
11: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ।
7: मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
12: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
7: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
12: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
7: उपाय नम्बर तिन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
12: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
7: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
12: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
12: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 40 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
13: रंग बहार
14: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
13: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स।
7: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
12: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
7: अचानक उच्च ज्वरो आउनु,
12: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
12: हार जोड्ने तथा मांसपेशी दुख्नु,
7: वाक वाकी लाग्नु, बान्ता हुनु,
12: शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू।
12: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
12: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
7: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौँ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकुसी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछाप उद्योग वाणिज्य सङ्घले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डबाट रामेछापतर्फ आउने मालवाहक साधनहरूलाई दिउँसोको समयमा पनि सञ्चालन गर्नका लागि माग गरेको छ। सिन्धुली प्रशासनले उक्त सडक खण्डबाट रामेछापतर्फ जाने ढुवानीका साधनहरूलाई साँझ 6 बजेपछि रातको समयमा मात्रै सञ्चालन गर्न दिने गरी निर्णय गरेपछि सङ्घले उक्त निर्णय सच्याएर दिउँसोको समयमा पनि ढुवानीको साधन सञ्चालन गर्न दिने व्यवस्थाको माग गरेको छ। सोही मार्गबाट काठमाडौँतर्फ जाने ढुवानीका साधनहरूलाई भने रोकावट नभएको तर रामेछापतर्फ जाने साधनहरूलाई रोकेको निर्णयप्रति गुनासो गर्दै सङ्घले समान व्यवहारको अपेक्षा गरेको छ। आज रामेछापका प्रमुख जिल्ला अधिकारी विनु वज्राचार्य कुँवरलाई सङ्घका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले उक्त मागपत्र बुझाउनु भएको छ। रातको समयमा सो मार्ग भएर दोलखासम्म पुग्नुपर्ने भएकोले सवारी दुर्घटना र सुरक्षाको विषय उठाउँदै पत्रमा दिउँसो ढुवानीको साधन बन्द गर्दा दुध ग्यास लगायत चाडबाड लक्षित दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीहरूको ढुवानी र भण्डारणमा समेत असर पर्ने उल्लेख गरिएको छ। रामेछाप उद्योग वाणिज्य सङ्घको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुँवरले सिन्धुली प्रशासनसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ। यसअघि बिहिबार उद्योग वाणिज्य सङ्घ दोलखाले समेत सोही विषयलाई लिएर दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएको थियो। दोलखामा तराई क्षेत्रबाटै तरकारी, खाद्यान्न र निर्माण सामग्री लगायतका सामानहरू ढुवानी हुने गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक सन्तुलाल प्रसाद जेसवारको कमान्डमा खटेको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम, मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको छ। कार्यक्रमको क्रममा आत्महत्याको जोखिममा सङ्केत पहिचान गर्ने, समस्या तथा तनावमा रहेका व्यक्तिहरूसँग सकारात्मक व्यवहार गर्ने र आवश्यक परेमा सम्बन्धित निकायबाट सहयोग लिने जस्ता विषयमा समेत जानकारी गराएको प्रहरीले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक पर्चा पम्पलेट पनि वितरण गरिएको थियो। विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर 10 तारिकमा मनाइन्छ। आत्महत्या रोकथामको लागि जनचेतना वृद्धि गर्ने, मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्ने वातावरण बनाउने र समस्यामा परेका व्यक्तिहरूलाई सहयोग तथा साथ प्रदान गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएका छन्। रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले भदौ 10 गते भोटेकोसीमा आएको बाढीबाट पुगेको क्षतिको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 लाख रुपियाँ सहयोग गरेको छ। गाउँपालिकाले पालिकाभित्र कार्यरत कर्मचारी र शिक्षकहरूको तलब समेत उक्त कोषमा समावेश जम्मा हुने गरी थप सहयोग गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार अधिकतम अधिकृत स्तरका कर्मचारी शिक्षकको 7 दिनको तलब, सहायक प्रथम स्तरका कर्मचारीहरूको 6 दिनको तलब, सहायक चौथो स्तरका कर्मचारीबाट 5 दिनको तलब र श्रेणीविहीनबाट 2 दिनको तलब बराबरको रकम कटाएर उक्त कोषमा जम्मा गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष मैन कुमार मुक्तानको अध्यक्षतामा भएको कार्यपालिकाको बैठकले दोरम्बा सैलुङ गाउँपालिकाभित्रका नागरिक उक्त बाढीमा परेर मृत्यु भएकाको हकमा प्रति मृतक परिवार 50,000 रुपियाँ काजक्रिया खर्च उपलब्ध गराउने निर्णय समेत गाउँपालिकाले गरेको छ। तामाङ समाज युए अबुधाबीले रामेछापको खानादेवी गाउँपालिका 8 गागल स्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जङ्गलाल तामाङ र तामाङ समाज युए अबुधाबीका महासचिव जयराम वाइबाका अभिभावक विचारलाल तामाङले संयुक्त रूपमा प्रोजेक्टर विद्यालयलाई स्थानान्तरण गरेका छन्। प्रोजेक्टरले विद्यार्थीको सिकाइलाई प्रविधि मैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ। यसबाट विद्यार्थीको डिजिटल ज्ञान सृजनात्मक क्षमता, खोज तथा अनुसन्धान र व्यावहारिक सिकाइमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारी कर्मचारीलाई हनिट्र्यापमा पारी रकम असुलेको आरोपमा पक्राउ परेकी रामेछापकी युवती कारागार चलान भएकी छन्। उच्च तहका सरकारी कर्मचारीलाई हनिट्र्यापमा पारी 27 लाख रकम असुलेको आरोपमा रामेछाप घर भएकी 32 वर्षीय कुसुम गुबाजु कारागार पुगेकी छन्। उनको ठेगाना रामेछाप भनिए पनि कुन पालिका र ओडा भन्ने खुलेको छैन। गत साउन 27 गते पक्राउ परेकी गुबाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेल गिजलासले बुधबार पूर्वपक्षको लागि कारागार चलान गर्न आदेश दिएको छ। अदालतको आदेशपछि प्रहरीले उनलाई कारागार चलान गरेको बताइएको छ। गुबाजुले एक सरकारी कर्मचारीलाई हनिट्र्यापमा पारेर आपराधिक लाभ लिएको आरोप छ। पटक पटक रकम माग्दै नदिए फसाउने धम्की दिएको भन्दै ती कर्मचारीले जिल्ला प्रहरी परिसर भद्रकालीमा आपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उजुरी दिएका थिए। सो उजुरीपछि प्रहरीले गत साउन 27 मा गुबाजुलाई पक्राउ गरेको थियो। ती सरकारी कर्मचारीले निरन्तर धम्की आएपछि आफूले पटक पटक गरी 27 लाख दिएको र धम्की दिने क्रम नरोकिएपछि प्रहरीमा जानुपरेको बताएका छन्। तर युवतीले भने ती आरोपको खण्डन गरेकी छन्। गुबाजु विरुद्ध मुलुकी अपराध संहिता 2074 को दफा 253 को आपराधिक लाभ लिन नहुने कसुर र विद्युतीय कारोबार ऐन 2063 को दफा 47 को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गर्न नहुने कसुर गरी 2 वटा कसुरमा मुद्दा चलाइएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 5 बन्देपुरका किसानहरूले साझेदारीमा सञ्चालन गरिएको व्यावसायिक तरकारी खेतीबाट मनग्ञ आम्दानी लिन थालेका छन्। बागमती प्रदेश सरकार, सुनकोशी गाउँपालिका र स्थानीय कृषकको संयुक्त पहलमा गाउँमा व्यावसायिक तरकारी उत्पादन सुरु भएपछि किसानको आय आर्जनमा सुधार आउन थालेको छ। स्थानीय तह, प्रदेश सरकार र किसान बीचको सहकार्यमा सञ्चालन गरिएको कृषि कार्यक्रम अन्तर्गत बन्देपुर क्षेत्रमा ठुलो सङ्ख्यामा प्लास्टिक टनेल निर्माण गरिएको छ। गाउँमा निर्माण गरिएको करिब 180 भन्दा बढी प्लास्टिक टनेलमा अहिले विभिन्न किसिमका तरकारी लटरम्म फलेका छन्। टनेलभित्र टमाटर, काँक्रा, खुर्सानी र काउली लगायतका तरकारी उत्पादन भइरहेको छ। परम्परागत कृषि प्रणालीमा निर्भर रहेका किसानले आधुनिक प्रविधिको प्रयोग गर्दै वर्षभरि तरकारी उत्पादन गर्ने अवसर पनि पाएका छन्। प्लास्टिक टनेलको कारण प्रतिकूल मौसममा समेत बाली संरक्षण गर्न सहज भएको छ। यसबाट उत्पादनमा वृद्धि हुनुका साथै किसानले बजारको मागअनुसार तरकारी उत्पादन गर्न सक्ने अवस्था बनेको छ। बन्दीपुरका खेतबारीहरूमा अहिले टमाटरका बोटमा फल झुलेका छन् भने काँक्रा, खुर्सानी र काउलीले टनेल क्षेत्र हराभरा बनेको छ। गाउँमै तरकारी खेतीको विस्तार भएपछि त्यहाँका किसानलाई रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता केही हदसम्म घटेको स्थानीयहरूको भनाइ छ। उत्पादन बिक्रीबाट प्राप्त आम्दानीले घरायसी खर्च व्यवस्थापन गर्न तथा कृषि क्षेत्रमा पुनः लगानी गर्न सहयोग पुगेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको छ। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोशी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले दिनुभएको जानकारी अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको बताइएको छ। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। त्यसैले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन त्यहाँको स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनेको छ। र जिल्ला भलिबल सङ्घ सोलुखुम्बुको अध्यक्षमा रश्मिन मगर चयन हुनुभएको छ। सल्लेरीमा भएको जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा चेतबहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेम कुमार बस्नेत तथा कोषाध्यक्षमा करिना राई चयन भएका छन्। यस्तै सदस्यहरूमा आनन्द राई, दिनेश केसी, अमृत थुलुङ, ताराबहादुर खत्री, दीपक किराती र चुडामणि केसी चयन भएका छन्। नवनिर्वाचित कार्य समितिको कार्यविधि कार्यावधि 4 वर्षको रहने जिल्ला भलिबल सङ्घले जनाएको छ। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01 46 30 310, 98 51 40 41 98 र 98 41 25 59 57।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
2: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
1: चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याचको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिए

स्वर टङ्कामाया श्रेष्ठ, सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ।
0: हेर्नुहोस् सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

सम्झेर। नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा हामी उपस्थित भइसकेका छौँ। तपाईँले हामीलाई अपरान्न 4 बजेको ग्रामीण छाप खबरपछि करिब 5 बजीसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज शुक्रबारको व्यवसायमा रहेर हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई वाचन गर्छौँ, साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिन्छौँ। तपाईँले 048 40 40 00 26मा सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली ओह्राली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि प्रतीक्षा गर्ने सम्पूर्ण श्रोता मित्रको लागि पनि प्रतीक्षाको घडी सकिसकेको छ। कार्यक्रममा मिठा रमाइला तिजका गीतहरू बज्नेछ र तपाईँले सहभागिता पनि जनाउनुहोस्। आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झन सक्नुहुन्छ भने फेसबुक लाइभबाट तपाईँले आजको विषयमा कमेन्ट बाँच्नुहुन्छ, विशेष गरी तपाईँको लेख रचनासहितका कमेन्टहरू पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। साथै तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको यात्माको सिएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली ओह्राली तपाईँलाई के कस्तो लाग्छ, तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबार सम्म भने तपाईँले एक दिन शनिबार चाहिँ सुन्न पाउनुहुन्न, अन्य दिन तपाईँले सुन्दै आइराख्नु भएको छ। 6 दिन कार्यक्रम के आउँछ भन्ने कुरा पनि तपाईँ नियमित सुन्ने साथीलाई थाहा भइसकेको छ। आजको विषयमा के गर्ने भन्ने कुरा भनिसकेको छु मैले, फटाफट सहभागिता जनाउनु होला। तपाईँलाई जुन माध्यम सहज हुन्छ सही माध्यम लगइन गर्दै तपाईँ आउन सक्नुहुन्छ भने यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको सुरुवातमा राख्छौँ एकदमै मिठो अनि रमाइलो तिसको गीत बज्छ, त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको सुरुवातमा राख्यौँ एकदमै मिठो गीत पशुपति शर्मा, त्यसै गरी रहेको छ गीतमा आवाज टिका पुन्ध्र कोपिला गौतमको लय शब्द पशुपति शर्माकै रहेको छ। यो मिठो गीतबाट कार्यक्रमको सुरुवात गरेका छौँ। पोखरा फिवा ताल भन्ने बोलको गीत रहेको थियो भने अब चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला चाहिँ कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीको बिटिजरबाट मगर।
0: के मगर भन्नु भयो?
1: लीला मगर।
0: लीलाजीको खबर के छ, ला सुनाउनुहोस् न त।
1: एकदम ठिक छ भन्नुपर्छ दिदी हजुरको।
0: मेरो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ हिजो आज भन्नुहोस् न। हामीलाई सुन्दै हुनुहुन्छ? सुन्न त सुनेको थिएँ भन्नुभयो, त्यो खास मतलब के हो लीला जी? सुन्न त सुनेको
1: थिएँ,
0: ल भर्खरै भर्खरैबाट हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम पनि भर्खरै सुरु भएको छ, कार्यक्रमको सुरुवातमा पहिलो गीत मात्रै बजेको छ, हामी धेरै अगाडि त पुगेका छैनौँ है।
1: हजुर।
0: अनि लीलाजीले खाजा खानुभयो भन्नुभयो कि छैन, म त हाँसेर बिर्सेँ त।
1: खाना मेरो भइसक्यो दिदी हजुरको भयो कि पाकिने छ?
0: खाना नै खाइसक्नु भयो?
1: खाजा
0: म त लीलाजीले किन आज त छिटै 4:30 खाना खाइसक्नु भएछ आज कुनै त्यस्तो
1: दिदी खाजा भनेको
0: ल ठिक छ
1: हजुर।
0: ल ठिक छ, खाजामा चाहिँ के खानुभयो त? गाउँघरतिर फलेको ताजा ताजा चिज खानुभयो होला नि त।
1: हजुर,
0: के खानुभयो त भन्न मिल्छ?
1: भात खानुपर्छ दिदी हजुर।
0: खाना खानुभयो, बिहानकै खाना हो। सम्पर्कमा लीला मगरजी हुनुहुन्थ्यो, सिन्धुलीको बितिजुरबाट हुँदै हुनुहुन्थ्यो। उहाँसँग कुरा गर्दा गर्दै उहाँको टेलिफोन सम्पर्क गरिएको छ। ठिकै छ, लीलाजीको फोन लाग्छ भने फेरि पनि प्रयास गर्नु होला। सिन्धुलीको बितिजुरबाट लीला मगर भनेर जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैलाई चाहिँ सम्झनु भएको छ है त, किनकि उहाँको फोन कटेको छ, उहाँले साथीहरू कसैलाई पनि सम्झन पाउनु भएको छैन, त्यही भएर मैले भनिदिइसकेको छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस् सहभागिता जनाउनुहोस्। 048 40 40 0026 नम्बर खुल्ला छ। कार्यक्रम उकाली उरालीको बुचाइमा छौँ। मिठा रमाइला पुराना पुराना तिजका गीतहरू पनि बजिरहेका छन्। अब साथसाथै यो भदौ महिनाको अन्तिम सँगसँगै तिज आउँछ, त्यसपछि सकिन्छ पनि। यो तिजको अगाडिसम्म चाहिँ तिजका गीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिँदै हामी अगाडि बढिरहेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते।
0: फेरि लाग्यो त, मैले त साथीहरू सबैलाई सम्झिनु भएको छ है, लीलाजीले भनिदिएको थिएँ त। ल साथीहरूलाई सम्झनुहोस्, फेरि पनि फोन काट्न सक्छ।
1: हस् हुन्छ। फर्स्ट अफ अल त दिदी हजुरको लागि, हजुरको दिदीको होल युनिटको लागि, मेरो घरमा हुने मम्मी बाबा दिदी दाइ छोरा सन्दीप थापा,
0: मैले भन्दैदिएको थिएँ साथीहरू आदि सम्झन्थेँ, फेरि पनि लीलाजीको फोन काट्यो है त। ल जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि पालो तपाईँहरूको फटाफट फोन गर्नुहोस्। आजको बसाइमा हामी धेरै साथीहरूलाई कार्यक्रममा समर्थन जनाउँछौँ अर्थात् समेट्छौँ, र तपाईँका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू पनि वाचन गर्ने दिन छ आज शुक्रबारको वर्षलाई। जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि पालो तपाईँहरूको फटाफट फोन गर्नुहोस्। आजको बसाइमा हामी धेरै साथीहरूलाई कार्यक्रममा समर्थन जनाउँछौँ अर्थात् समेट्छौँ, र तपाईँका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू पनि वाचन गर्ने दिन छ आज शुक्रबारको वर्षाईमा। अब फेसबुक लाइभबाट सुन्दै गरिराख्नुभएका अर्थात् यति बेला सुनिराख्नु भएको साथीहरूले हामीलाई कमेन्टहरू पठाइराख्नु भएको छ, तपाईँका कमेन्ट पक्कै वाचन हुन्छ। हजुरको रेडियोको फेसबुक पेज चाहिँ तपाईँले नेपालीमा सर्च गर्नुभयो भने पक्कै भेटाउनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार हजुर, यहाँ आवाज त काठमाडौँदेखि हो? कृष्ण जीको खबर सुनाउनुहोस् न।
2: मेरो एकदम ठिकठाकै छ भन्नुपर्छ, खबर त ठिकै छ। अनि तपाईँहरू के छ?
0: हाम्रो पनि यता एकदम ठिक छ। आज चाहिँ मजाले घाम लाग्यो।

0: छ यतिखेरसम्म, हिजो चाहिँ लगभग यति बेला पानी पर्ने तर्खर हुन्थ्यो होइन, आज चाहिँ मजाले घाम लागेको छ, घमाइलो छ। केही साथीले गर्मी छ भन्दै हुनुहुन्छ, केही साथीहरूलाई जाडो छ, मलाई चाहिँ जाडो जाडो लागेको थियो। अब बिस्तारै बिस्तारै लगभग भदौ महिना सकेर असोजदेखि त चिसो पनि सुरु हुन्छ होइन।
1: हजुर, अब त जाडो महिना नै सुरु हुन हुन लाग्यो के रे।
0: पक्कै त्यही भएर पनि होला, मलाई चाहिँ जाडो भएको महसुस गर्छु बिहान बेलुका, विशेष गरी झन् नुहाउने क्रम हुन्छ नि त कृष्ण जी, त्यति बेला चाहिँ झन् बढी चिसो हो कि भन्ने लाग्छ कि।
1: अब हुन त अब बिहान बेलुका त अलिक चिसो चिसो नै छ, दिउँसो त अब घामले गर्दा गर्मी नै हुन्छ, बेलुका त चिसो चिसो नै छ है, त्यता काठमाडौँतिर पनि अब त्यस्तै नै हो है त।
0: ल ठिक छ, अब समग्रमा सबै ठाउँतिर अब एकै पटक एकै छुट्टि नै सायद चिसो बढ्छ होला। अनि खाजा खानु भयो कि बाँकी छ त नि?
1: मेरो त खाजा भइसक्यो, अनि तपाईँहरूको भयो त?
0: हाम्रो पनि भइसकेको छ। ल ठिक छ, अरू त ठिकै छ होला। विशेष गरी काठमाडौँतिर अब तिज चाहिँ कति लाग्दैछ, चहल पहल होला अब यता सङ्घ संस्थाहरू लगायत साथीभाइ आफ्नो आफन्त छिमेकीमा दर खाने कार्यक्रममा दिदीबहिनीहरू चिनी च्याट्ड परेर हिँड्नु भएको पनि देख्नु भएको छ होला कृष्णजीले, के कस्तो छ अवस्था बताउनुहोस् न।
1: अब काठमाडौँतिरको त यो दर खाने त अब महिला दिदीहरूको त धेरै नै बढेको छ। अब भनौँ न, अब साडी चोलो लगाएर दर खाना ग्रुप बनेर हिँडेका छन्। अब आफू त हेरेको हेरेको हेरेँ क्या, अब छोरी मान्छेहरू रक्त लगाएर हिँड्ने होइन, आफू त हेरे हेरे।
0: यस्तो छ कृष्णजी, अब यो तिज चाहिँ अब विशेष गरी दिदीबहिनी आमाहरूको लागि भयो, त्यही भएर चाहिँ कृष्णजीले हेर्ने मात्रै भयो। अब जस्तो कि अब सबैले दाई भाइ दिदीबहिनी आमा बुबा सबैजना मिलेर बस्ने मनाउने पर्व चाहिँ अब दसैँ तिहार आउँदैछ होइन, अहिलेको लागि चाहिँ अब दाईभाइले अब हेर्ने बस्ने दिदीबहिनीहरूको अथवा आमाहरूको चाहिँ रमाइलोमा खुसी हुने दिन।
1: हजुर हजुर, त्यही भएर अब छोरीहरू छोरी मान्छेहरूको रमाइलो गर्ने बेला नै यही हो, हामी चाहिँ अब हेरेर बस्ने।
0: ठिक छ ठिक छ कृष्णजी, केही छैन, फेरि तिहारमा दाइभाइहरू देउसी भैलो खेल्न हिँड्नुहुन्छ, त्यति बेला हामीले हेर्ने हो नि त। अब हिँड्ने दिदीबहिनीहरू त हिँड्नु होला, नहिँड्नेहरू त फेरि घरमा बस्ने, अरूले नाचेको हेर्ने त हो नि होइन र। पक्कै त्यस्तै हो भन्छु म पनि। अनि कृष्णजीले आफ्नो दिदीबहिनीहरूको लागि चाहिँ बोलाउनु भएको छ कि छैन त, निमन्त्रणा गर्नुभयो?
1: अब मेरो त दिदी बहिनीहरू सबै काठमाडौँतिरै हुनुहुन्छ, अब यतैतिर हुनुहुन्छ, अब यतैतिर सबैलाई निमन्त्रणा गरेको छु। अब तपाईँहरू पनि आउनुहोस् है यता काठमाडौँतिर, तपाईँ अनि सम्झना दिदी अब आउनुहोस् है त यतातिर तिज मनाउनलाई दर खाना।
0: अब दर खाने कार्यक्रम भट्टाभट हुँदैछ यतातिर त, हाम्रो त अरूको त छ होला सायद, अब मेरो चाहिँ अहिलेसम्म दर खाने कार्यक्रमदेखि लिएर कहीँ केही कुनै तयारी छैन है कृष्णजी, तिजको लागि विशेष भन्नुपर्दा। ठिकै छ, यस्तै छ, अब दिदीबहिनी भनेर हाम्रो कृष्णजीले हामीलाई निमन्त्रणा दिनुभएको छ, अब आउन नसकिँदा पनि हामीलाई सम्झेर जुन मायाले बोलाइदिनु भयो त्यो शब्द नै मेरो लागि खुसीको पल हुन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है त। ल अब चाहिँ म कार्यक्रमतर्फै लाग्छु, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, साथीहरू सम्झिनु पर्दा फर्स्ट अफ अल हजुरलाई अनि जो हुनुहुन्छ उहाँलाई अनि साथीहरू सम्झिनु पर्दा कविता मगर, धनुगर, सङ्गीता ठकुरी अनि सिन्धुलीको साथी अनिता तामाङ अनि ज जसले मलाई कृष्ण कुमार भनेर चिन्नुहुन्छ सम्पूर्णलाई भन्दै सिकिन्छु। हस् नमस्कार है।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कृष्ण सुनवारजी काठमाडौँबाट।
1: धन्यवाद सर, सङ्गीता ठकुरी अनि सिन्धुलीको साथी अनिता तामाङ अनि ज जसले मलाई कृष्ण कुमार भनेर चिन्नुहुन्छ सम्पूर्णलाई भन्दै सिकिन्छु। हस् नमस्कार है।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कृष्ण सुनवारजी काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। फटाफट हामी साथीहरूलाई लिने छौँ, कार्यक्रममा गीत सङ्गीतहरू पनि बजि नै रहेको छ। यति बेला हामीलाई फेसबुक लाइभबाट सुमित सुनवार किरातजी लेख्नुहुन्छ, नमस्कार सायद दिदी, म काठमाडौँको बौद्ध चुरुपाटीबाट सुमित सुनबार किरात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत हजुरको लागि, मेरो घर परिवार लगायत मलाई जति पनि साथीहरूले सुमित सुनबार किरात भनेर चिन्नुहुन्छ उहाँहरू।

सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। सुमितीजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे भने विनोद बरुवालजी पनि लेख्नुहुन्छ, हिलो हजुर नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु सालुबाट, हाल चाहिँ काठमाडौँबाट है, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। त्यस्तै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, धर्मराजजीको, उहाँ लेख्नुहुन्छ नमस्ते म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु है, भन्दै हुनुहुन्छ मलाई चाहिँ एम सेन्चुरीको मेरो माया नमार है काले बोलको गीत बजाइदिनु होला भन्दै हुनुहुन्छ। ठिकै छ, हामी प्रयास गर्नेछौँ है त, एम सेन्चुरीको मेरो माया नमार है काले भन्ने बोलको गीत भन्दै हुनुहुन्छ, सकेसम्म बजाउने प्रयत्न गर्छौँ। साथै आज खुसी औँसी तथा बुबाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण बुबाहरूलाई हार्दिक नमन, बुबाको माया त्याग र आशीर्वाद नै हाम्रो जीवनको सबैभन्दा ठुलो शान्ति हो, सबै बुबाहरू साथै सधैँ स्वस्थ खुसी र दीर्घायु रहन हार्दिक शुभकामना, सबैमा मिठो माया सम्झना शुभफल भन्नुभएको छ। धर्मराजजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ स्वागत गर्छु, हेलो साथी हुनुहुन्थ्यो गइसक्नुभयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेलाको विषयमा भने हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ, गीतपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा हामीले एकदमै मिठो र भाइलो गीत राख्यौँ। गीतपछि हामी फेरि पनि आइसकेका छौँ। लगभग अब चाहिँ कार्यक्रमको समय सकिन लागिसकेको छ भन्दा नि सकिनै सकेको छ। साथसाथै तपाईँको यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु। अब चाहिँ हामीले पक्कै कार्यक्रमबाट विदा माग्नै पर्ने हुन्छ। आजको कार्यक्रममा सहभागी हुनुभएको थियो

लीला मगर जी त्यसै गरी कृष्ण सुनवारजी हुनुहुन्थ्यो काठमाडौँबाट। उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता भइदिनु भएकोमा। साथै कार्यक्रम उकाली उराली अवधि बरबजीका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै साथीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा यसपालि नै खानेदर सुनिता दुलालको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो तेजको गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाइबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79।
5: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259 57।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी भाडा कता गयो, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बसे त्यति बस्ने,
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै खेले।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
6: कृषि प्रधानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ टमाटर ल्याएर वजन गर्ने, मेरो काम त्यति हो। किसानमुखी बजेट ल्याउनु पर्छ यो देशमा, किसान ओभर नलाग्यो भने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
8: कार्यक्रम कृषि सवाल।
9: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
10: आजको श्रृङ्खलामा हामीले केही दिन अगाडि उठाएको विषयलाई अलिकति टेक्निकल रूपमा हामीले सबल र सफल बनाउन के गर्नुपर्छ भन्ने खालको विषयलाई उच्च महत्त्व दिने प्रयास गरेका छौँ। नेपालमा याक चौरीको चाहिँ इतिहास हेर्ने भने चाहिँ परापूर्व कालदेखि नै निर्वाहमुखी रूपमा पाल्दै र विशेष गरी हिमाली क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रको बलियो आम्दानीको स्रोतको रूपमा रहँदै गरेको याक चौरीलाई हामीले अझै बृहत्तर बनाउन सके खण्डमा चाहिँ यसबाट आउने समृद्ध र यसबाट आउन सक्ने सम्भावित रोजगारका कुराहरूलाई हामी सँगसँगै जोड्ने प्रयास गरेका छौँ र आज हामीले टेक्निकल रूपमा अझै प्राविधिक कुराहरू चाहिँ यसमा हामीले ध्यान दिनुपर्ने कुराहरूमा अगाडि बढ्यो भने चाहिँ अथवा चाहिँ वास्तवमा प्राविधिक कुराहरूलाई समेत हामीले बुझेर चाहिँ अगाडि बढियो भने यसबाट पाउने प्रतिफल छँदै नै छ भन्ने खालको महत्त्वपूर्ण सन्देशलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग यसकै जानकार व्यक्ति पनि हुनुहुन्छ, पटक पटक विभिन्न यसै विषयमा चाहिँ आलेख समेत लेख्दै अन्यहरूलाई प्रेरित गर्दै आउनुभएका व्यक्तित्व वासुदेवनाथ आज हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग विशेष संवाद गर्छौँ यो अर्थमा कि अझै प्राविधिक रूपमा चाहिँ किसानले ध्यान दिनुपर्ने अथवा चाहिँ याक चौरी पाल्दै गर्दा चाहिँ हामीले सबल र सफल कसरी बन्न सकिन्छ हुन्छ भन्ने खालका लगायतका विषयमा आज हामी छलफल गर्ने प्रयास पनि गरेका छौँ। यसै अनुरूप आजका अतिथि अर्थात् वासुदेव नाथ, उहाँ चाहिँ विशेष गरी यो क्षेत्रका विज्ञ व्यक्तित्व पनि हुन्छ र पटक पटक विभिन्न आलेखहरूमा पनि अन्यहरूलाई अवेरनेस गर्ने काममा पनि लाग्नुभएको छ। उहाँ चाहिँ निमित्त वरिष्ठ तालिम अधिकृत हुन्छ, पशु सेवा तालिम केन्द्रमा समेत आबद्ध हुन्छ। आज हामी उहाँसँग चाहिँ यिनै विषयमा रहेर सवाल जवाब गर्दैछौँ र उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हामीले याक चौरीको सम्भाव्यता र सरकारले चाहिँ यहाँनिर लगानी गर्नुपर्ने लगायतका विषयमा चाहिँ हामीले एउटा महत्त्वपूर्ण विशेष रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा अतिथिलाई स्वागत गर्दै यिनै विषयमा सम्वाद गर्नेछौँ। हामी सँगै रहनुहोला।
9: नेपालमा याक चौरी पालनको सम्भावना, अवसर र चुनौती। याक सुन्दर र बहुउपयोगी जनावर भएकाले हिमाली क्षेत्रको मडीको रूपमा लिने गरिन्छ। यसबाट उत्पादित याक फाइबर, याक चमर, याक चिज, याक घिउ, याक छुर्पी, याक स्टिक आदि विश्व बजारमा प्रसिद्ध ट्रेडमार्कको रूपमा समेत रहेका छन्। यिनको उत्पादन गरी उचित बजारीकरण गर्न सकेमा स्वरोजगार प्रवर्धन हुनुको साथै विदेशी मुद्रा आर्जनको राम्रो अवसर प्राप्त हुँदै कृषि पर्यटन प्रवर्धन मार्फत समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्न जानेछ। चौरी याक र गाईको वर्णशंकर हो। याक नाग बिना चौरीको कल्पना गर्न सकिँदैन। चौरीबाट चौरी जन्मदिन। नागको दुध उत्पादन निकै कम हुने भएकाले दुध उत्पादनको लागि चौरी पालनमा जानै पर्छ। हरेक व्यवसाय गर्नुभन्दा अगाडि सुट एनालाइसिस गर्न आवश्यक छ। हामीले गर्न खोजेको व्यवसायको बारेमा अध्ययन, अवलोकन, त्यसपछि मात्र अभ्यास गर्नुपर्छ। चौरी पालनमा विविध समस्याहरू देखा परेका छन्। ती समस्याहरूको पहिचान गरी चौरी पालनको व्यवसायीकरण, आधुनिकीकरण र विविधीकरण गर्न सकेमा युवाहरूको आकर्षण बढ्ने र स्वरोजगार प्रबन्धन हुन सक्ने प्रशस्तै आधार देखिन्छ। वृहत चौरी विकास कार्यक्रमलाई पुनः प्रभावकारी रूपमा चौरी पालन गरिरहेका सबै जिल्लाहरूमा अभियानको रूपमा सञ्चालन गर्न आवश्यक छ। यसका लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको अथक प्रयास एवं हातेमालो हुनु पनि त्यत्तिकै आवश्यक र अपरिहार्य देखिन्छ। याक नाग शुद्ध नस्ल हुन् भने चौरी भनेको याक र चौरी गाई वा नाग र औले बहर बीच क्रस गराएर उत्पादन हुने बाछी हो। चौरीको भालीलाई झोपा भनिन्छ, जुन नपुसक हुन्छ भने चौरीको पछिलाई झुमा भनिन्छ, जुन उत्पादनशील हुन्छ। नेपालमा स्थानीय गाई निकै संख्यामा रहेकाले तिनलाई याकसँग क्रस गराएर व्यापक रूपमा चौरी उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेको छ। याक पालन समुद्री सतहदेखि 3,000-4,500 मिटरसम्म र चौरी पालन 2,500-3,000 मिटरसम्मको उचाइमा भौगोलिक हावा पनि उपयुक्त हुने भएकाले यहाँ प्रशस्त सम्भावना रहेका छन्। नेपालको 28 जिल्लामा याक चौरी पालन भइरहेकाले त्यहाँ अझै याक चौरी पालन विकास गर्न सकिने सम्भावना रहेको छ। नेपालमा उच्च पहाड र हिमाली भेग याक चौरी पालनको लागि उपयुक्त हुनु र अधिकांश भूभाग उच्च पहाड र हिमाली क्षेत्रमा पर्नुले पनि यसको सम्भावना उच्च मानिन्छ। याक चौरी पालन व्यवसाय उच्च पहाड र हिमाली क्षेत्रका बासिन्दाहरूको लागि परम्परागत ज्ञान र सिपमा आधारित उपयुक्त पेसा हुनाले पनि यसको सम्भावना प्रबल छ। याक चौरी पालन चरणमा आधारित भएकाले उत्पादन लागत कम गराउन सक्ने सम्भावना प्रशस्त रहेको छ। याक चौरी पालन आनुवांशिक स्रोत संरक्षण गरी उत्पादन र उत्पादकत्व बढाउन सकिने प्रशस्त आधार रहेकाले पनि यसको प्रबल सम्भावना रहेको छ। याक चौरी पालन जिल्लामा याक चौरीको पकेट क्षेत्र पहिचान भएको छ। चरण खर्गहरू सुधार गर्न सकेमा याक चौरी पालन बृहत रूपमा गर्न सकिन्छ। याक चौरी जन्य उत्पादनको बजार समस्या रहित हुनाले पनि यसको सम्भावना प्रबल मान्न सकिन्छ। नेपालमा यसको अवसर। याक चौरी पालन नेपालीहरूको परम्परागत पेसा भएकाले पालनमा समस्या नहुनु, याक चौरी पालन क्षेत्रमा यातायात, बिजुली, पिउने पानी, सुविधायुक्त होटल लगायतका पूर्वाधार विकासमा सरकारले जोड दिनु, याक चौरी जति उत्पादनका लागि उद्योग स्थापना गरी युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिने भएकाले पनि यसको प्रबल सम्भावना छ। याक चौरी पालनलाई पर्यटन प्रबन्धनसँग जोडेर सुविधायुक्त गोठ स्टे सञ्चालन गरी विदेशी तथा स्वदेशी पर्यटकहरूबाट मुद्रा आर्जन गर्न सकिन्छ। परम्परागत ज्ञान सिपको संरक्षण एवं प्रबन्धन गरी याक चौरी पालन कृषकहरूको आय आर्जन बढाउन सकिने साथै विदेशी पर्यटकहरूको पहिलो प्राथमिकतामा उच्च पहाडी तथा हिमाली क्षेत्र पर्नाले पनि यसको सम्भावना प्रबल छ। याक चौरी जन्य उत्पादन विदेशी पर्यटकहरूको पहिलो रोजाइमा पर्नुले पनि नेपालमा यसको सम्भावना र अवसर प्रशस्तै रहेको छ। यसका चुनौतीहरू। युवा जनशक्तिलाई यस पेसामा अडिएर राख्न नसक्नु, गुणस्तरीय एवं प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराउन नसक्नु, विभिन्न नयाँ नयाँ रोग व्याधिहरूको रोकथाम तथा नियन्त्रण गर्न नसक्नु, शुद्ध नस्लका याक र नागको संख्यामा उल्लेख मात्रामा वृद्धि गर्न नसक्नु, चरण क्षेत्र घट्दै गएको अवस्थामा चरणको उचित प्रबन्ध मिलाउन नसक्नु, विकसित प्रविधिको अधिकतम उपयोग गर्न नसक्नु, चौरी पालनलाई कृषि पर्यटनसँग जोड्न नसक्नु, चौरी जन्य उत्पादनलाई समय सापेक्ष उद्योगको रूपमा विकास गर्न नसक्नु, नेपाली चौरी र चौरी जन्य उत्पादनहरूको भने जस्तो ट्रेडमार्क स्थापना गराउन नसक्नु, चौरी जन्य उत्पादनको बजारीकरण एवं स्तरीकरण गर्न नसक्नु र अन्य पेसा व्यवसायसँग प्रतिस्पर्धा गर्न समेत चुनौती रहेकाले चुनौती पनि देखिन्छ। यद्यपि यसलाई हामीले व्यवस्थित र केही सबलीकरण गर्न सकेको खण्डमा याक चौरी पालन व्यवसाय उच्च पहाड र हिमाली क्षेत्रका बासिन्दाहरूको भरपर्दो आमदानीको दिगो स्रोत पनि बन्न सक्छ। हामीले यो रिपोर्ट वरिष्ठ पशु विकास अधिकृत वासुदेव नाथको आलेखबाट तयार गरेका थियौँ।
10: हजुर रिपोर्ट सँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनेका छौँ याक चौरीको सम्भाव्यता भवसागर छ र यसलाई अझै हामीले बृहत्तर बनाउन सक्ने सम्भावना प्रशस्त छन् भन्ने खालको महत्त्वपूर्ण विषयलाई उठाउँदैछौँ। हामीसँग रहनुभएको अतिथिलाई हामी स्वागत गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
11: नमस्कार।
10: निकै व्यस्त पनि हुनुहुन्थ्यो है?
11: व्यस्त त अहिले त त्यति धेरै छैन, अब हामी कार्यक्रमको सुरुवातमै छौँ।
10: यो आर्थिक वर्षको सुरुवातमा
11: सुरुवातमै छौँ र
10: अहिले चाहिँ यहाँहरूको तालिम केन्द्र चाहिँ
11: तालिम पशु सेवा तालिम केन्द्र बागमती प्रदेशको लगनखेल ललितपुरमा
10: प्रदेश सरकार अन्तर्गत नै हुन्छ नि।
11: प्रदेश सरकारको बागमती प्रदेश सरकारको अन्तर्गतको कार्य तालिम कार्यालय हो यसले। अब हाम्रो 13 जिल्लाको कार्यक्षेत्र तालिमको भएकोले हामीले बढी गरेर खास गरेर किसानहरूलाई उद्यमीहरूलाई त्यसै गरेर कर्मचारी सहायक स्तरको अधिकृत स्तरको कर्मचारीहरूलाई पनि हामी विभिन्न विषयगत तालिमहरू चाहिँ सञ्चालन गर्छौँ तिनीहरूको लागि। र अहिले पनि अब होइन यो तालिमलाई अझै कसरी व्यवहारिक गर्न सकिन्छ, कसरी चाहिँ प्रविधिलाई किसानको खेत कोर्ससम्म पुर्याउन सकिन्छ भन्ने उसले अब हामीले विभिन्न तालिमको पाटो एउटा रह्यो। त्यसपछि विभिन्न किसिमका हामीले पुस्तिकाहरू विभिन्न लेखहरू ब्रोसरहरू यसको माध्यमबाट पनि हामीले एउटा किसानहरूलाई सम्बद्ध सरकारवालाहरूलाई सुशिक्षित गर्ने मुख्य कार्यक्रम
10: निकै महत्त्वपूर्ण छ। यहाँहरूले गर्दै गर्नुभएका कार्यहरूलाई हामी पछिल्ला श्रृङ्खलाहरूमा पक्कै पनि जोड दिनेछौँ, किनकि सरकारी संयन्त्रले गरेका कामहरू चाहिँ धेरै प्रभावकारी भएर नि भन्दै गर्दा चाहिँ काम गरेका कुराहरू पनि प्रसार नहुँदा अथवा जानकारी नहुँदा किसानहरूको माझमा पुग्न नसकेका कुराहरूलाई हामीले पनि उठाउँला, यसमा आपत्ति रहेन। अब अलिकति आजको विषयवस्तुतर्फ नै प्रवेश गर्न चाहन्छु। नेपालमा याक चौरीको इतिहासदेखि आजसम्म कसरी गुज्रिया छ, कसरी व्यावसायिक रूपमा अगाडि आएको छ, अहिलेसम्म ठ्याक्कै आउँदै गर्दा चाहिँ यसलाई अलिक सम्भाव्यताको हिसाबले र हामी अहिले कसरी आइराखेका छौँ र हामीले गर्नुपर्ने के छ, मैले एकैचोटि सोधेँ यहाँलाई।
11: अब यो नेपालमा याक चौरीको हेर्थ्यो भने यो अहिले पनि परम्परागतै छ, परापूर्वकालदेखि होइन कहिलेदेखि अब हाम्रो हिमाली क्षेत्रमा उच्च पहाडमा याक चौरी भन्ने भन्दाखेरि हामीले हिमाल उच्च पहाडलाई नै बुझ्छौँ र त्यहाँ जहिलेदेखि बसोबास भयो त्यहीलेदेखि नै यो पेसा त्यहाँका मानिसहरूले होइन त्यहाँका बासिन्दाहरूले यो पेसा अप्नाउँदै आएका हुन् र यो अब परापूर्वकालदेखि कहिले देखियो भन्ने कुरा त होइन, त्यो ठाउँमा कहिले बसे भन्ने त होइन हामीलाई यकिन त थाहा नभयो भने तिनीहरूको सबैभन्दा जनजीविकाको पेसा नै मुख्य पेसा नै अब याक चौरी पालनै हो। र अब अझै पनि कस्तो छ भने यो याक र चौरी भन्ने कुरा एउटै हो कि या फरक हो कि भन्ने कतिपय होइन मानिसहरूलाई अझै स्पष्ट छैनन्। त्यो याकलाई पनि चौरी नै भन्छन्, अब चौरी त चौरी नै भइहाल्यो। अब धेरै जस्तो कस्तो छ भने अहिले अब हेर्नु अहिलेभन्दा 30 अगाडिको तथ्याङ्कहरू हेर्ने भने 2,00,000 बढी याक चौरीहरू थियो हाम्रोमा नेपालमा
10: आजभन्दा 30 अगाडि
11: 30 अगाडि हेर्नुहोस् त होइन, अहिले हेर्ने हो भने अब हामी करिब करिब 50,000 हाराहारीमा पुगेका छौँ
10: भनेपछि घट्यो
11: घटेको अहिले अब
10: धेरै
11: घटेको अहिले करिब करिब 50-60,000 उसमा हामी रेन्जमा चाहिँ नि आएका छौँ। त्यहाँदेखि यो दिन प्रतिदिन घटिरहेछ। अब कस्तो छ भने याक भनेको त अब शुद्ध होइन नस्लको याक भालेलाई याक पोथीलाई नाक भन्छौँ हामी होइन। पहिला पहिला त अब यो सबैभन्दा पहिला त तिब्बत मा यो देखा परेको होइन, अहिले पनि त 90% त विश्वमा भएका याकहरूमध्ये 90% त तिब्बती चिनमै होइन चिनको तिब्बतमा छ र हामी चाहिँ नि वास्तवमा नेपालको एकदमै पहिचान हामी नेपालीहरूको पहिचान अनि हाम्रो सगरमाथाको पहिचान वास्तवमा किनभने सगरमाथाको देश होइन हाम्रो हिमाली देश हिमालको देश यो एकदमै पहिचान हो जुन कि यसको सम्बन्ध भनेको हिमालसँग हुन्छ। हिमालको सम्बन्ध मान्छेको जीवनसँग छ किनभने भोलि चाहिँ अहिले पनि हामी हिमालतिर गयो भने ती डाँडाहरू चाहिँ पुरा एकदम काला पहाडहरू भइरहेछन् होइन, त्यतातिर अब एउटा हाम्रो ध्यान हामीले दिन सकेका छैनौँ। त्यसले गर्दाखेरि त्यहाँको मुख्य भनेको के हो भने यो जुन चौरीको कुरा गर्नुभयो चौरीबाट चौरी जन्मदैनौँ भन्छौँ हामी, चौरीबाट चौरी जन्मदैन भनेको के हो भने याक नाक चाहिन्छ, याक नाक बिना चौरीको कल्पना पनि गर्न सकिँदैन। अब हामीले पहिला त याक र नाक भनेको त शुद्ध भयो होइन, याक र नाकको अहिले याक चिज भनेर जुन आउँछ नि त बजारमा याक चिज भनेको एउटा ब्रान्ड भयो होइन, तर भालेलाई याक पोथीलाई नाक, त्यसको पोथीलाई हामी नाक भन्छौँ, यागले नागले नै दुध दिन्छ। तर अब के भने दुध उत्पादन कम हुन्छ नागको, नागको दुध उत्पादन धेरै कम हुने भएकोले अब दिनमा 1.5 लिटर मात्र दुध दिएर त हामी त्यो दुधले चाहिँ धेरै चिजहरू गर्न सकिँदैन, धेरै उत्पादन लिन सकिँदैन। त्यसले गर्दाखेरि अहिले खास गरेर दुई किसिमको चौरी दुई प्रकारको हामी उत्पादन गर्छौँ दुई प्रकारले। एउटा त के छ भने हामी माथि चाहिँ अब होइन अब याक भनेको त 3000 होइन करिब करिब 6000 मिटरसम्मलाई होइन को रेन्जमा हुने भयो, र 2500-3000 रेन्ज भनेको चौरी पालनको लागि हामी भन्छौँ। त्यसले गर्दाखेरि त्यो माथिल्लो भेगमा हुने हामी पहाडी गाई भनौँ न, पहाडी गाई भन्दा अब तिर्खो पनि भन्छन्, पहाडी गाईमा याकलाई होइन भाले जुन याक छ त्यसलाई चाहिँ लगाएर क्रस गराएर चाहिँ निस्क्यो भने उराङ निस्किन्छ, उराङ चौरी भन्छौँ हामी त्यसलाई। तलको हाम्रो औली गाई, औली गाईलाई औली वा पहाडी गाई तिर्खो के भन्छ होइन अब आफ्नो ठाउँ अनुसार भन्छन्, पहाडी गाई भन्दा बुझ्दा हुन्छ कि, पहाडी गाईमा हाम्रो चाहिँ भाले यागलाई चाहिँ लगायो भने त्योबाट निक्लेकोलाई चाहिँ उराङ चौरी भन्छौँ। त्यो उराङ चौरीमा कस्तो हुन्छ भने त्यो जुन चाहिँ त्यसबाट जन्मिएको बाछी हुन्छ त्यो चाहिँ उत्पादनशील हुन्छ, जुन चाहिँ भाले हुन्छ नि बहर हुन्छ नि त्यो चाहिँ नपुसक हुन्छ,
10: ए
11: हेर्नुहोस् है नपुसक हुन्छ। अब भने अब यो उराङले चाहिँ दुध उत्पादन अब उराङ चाहिँ तल आएसम्म पनि तल 2000 मिटरसम्म आएर पनि चर्न सक्छ, 2000 मिटर हामीले 2500 भने तलसम्म आएर पनि चर्न सक्ने त्यो क्षमता हुन्छ
10: पहाडीसँगको क्रस छ त्यहाँ चाहिँ उले चाहिँ त्यो हावा पनि
11: अब्जर्ब गर्न सक्छ गर्न सक्छ।
10: कारण चाहिँ अलिकति मैले टेक्निकल कुरा है घट्नुका कारण के हुन सक्छ नि सम्भावित।
11: अब घट्नुको कारणहरू त अब के छ भने सबैभन्दा पहिला त अब अहिले यो हरेक पेसाहरू के हरेक पेसालाई कस्तो छ भने प्रतिस्पर्धी बनाउन सक्नुपर्छ, प्रतिस्पर्धी आजको दिनमा तपाईँ याक पाल्नुहोस् भनेर त पाल्नेवाला त कसैले छैन हो त, क्या त हामीले त्यो पाल्नको लागि त के गर्यौँ त होइन, हामीले के व्यवस्थापन गर्दाखेरि के उनलाई सहयोग गर्दाखेरि होइन उनीहरूले याक पालोस्। अब त्यहाँ जाने हो भने हामीले त्यहाँको एकचोटि हजुर अब पुग्नु भएको छ कि छैन है, त्यहाँको चाहिँ जुन त्यहाँको हावापानीका कुराहरू छन्, त्यहाँको बस्ने बसोबासका कुराहरू छन्, त्यहाँको सबै व्यवस्थाहरू हेर्दै हेर्ने हो भने त्यहाँ पनि त उनीहरूको पनि त एउटा जीवन छ, उनीहरू पनि मानिसहरू हो, उनीहरूको पनि बच्चाहरू हुन्छ होइन, बच्चा त जन्म्यो, बच्चा जन्म्यो ल अब 3-4-5 वर्षमा त स्कुल त लाउनु पऱ्यो नि, कहाँ पठाउने स्कुल होइन, त्यो अहिले हरेकको के त्यस्तो छ नि त, अब भनौँ न स्कुल बच्चा स्कुल जाने भयो अनि आफतै गोठालो भयो सिक्छ, अब गाई होइन चौरी पालेरै बस्यो होइन गोठमै बस्यो, भोलि बच्चाहरूको मान्छेहरूले हेर्ने त्यहाँ हुन्छ क्या। उनीहरूको लागि हामीले घुम्ती किसिमको स्कुलहरूको व्यवस्थापन गरिदिने, अहिले अब त्यहाँ चाहिँ अति अहिले पनि अधिकांश ठाउँमा रोडहरू पुगेको छैन, यातायातको सुविधाहरू हुने, त्यहाँ चाहिँ पानीको खाने पानी पिउने पानीको व्यवस्थापन हुने, बिजुली बत्तीको व्यवस्थापनहरू यस्तो किसिमको सुविधाहरू भौतिक सुविधाहरू भौतिक पूर्वाधारहरू विकास गरिदिने हो भने होइन त्यहाँ चाहिँ अनि त्यहाँ फेरि उद्योगहरू पनि हामीले जसरी चिज उद्योगहरू खोलिदिनु पऱ्यो, नभयो भने त के हो भने अहिले जसरी यो त छुर्पी बनाउने त मलाई लाग्छ छुर्पी बनाउने त पहिलो देशमध्ये नेपालमा नेपालै होला कि जस्तो लाग्छ, किनभने अब दुध भनेको यस्तो चिज हो क्या जुनलाई हामी अमृत भन्छौँ होइन, दुध अमृत पनि हो, दुधलाई चाहिँ त्यो अमृतको रूपमा राख्नको लागि त दुध दुहिसकेको 2 घन्टाभित्र व्यवस्थापन गर्न सक्नुपर्छ, यदि 2 घन्टाभित्र व्यवस्थापन गर्न सकेन भने त दुध त बिग्रिन्छ होइन। त्यसले हाम्रो पुर्खाहरूले भन्ने एउटा भने छ नि त होइन, अन्नको यो त जाँड हुन्छ दुधको यो त नर्कै हुन्छ भन्ने, अब दुध चाहिँ बिग्रिसकेपछि त केही पनि हुँदैन। त्यसले गर्दाखेरि हामीले त्यो ठाउँमा होइन दुध उद्योगहरू दुधको कलेक्सन सेन्टरहरू दुधको चिलिङ सेन्टरहरू गर्ने होइन वा दुध उद्योगहरू स्थापना गरिदिने हो भने होइन र यो व्यवसाय चाहिँ नराम्रो व्यवसाय होइन र त्यसलाई त्यति मात्र होइन फेरि के हो भने मैले अघि पनि भने त्यो त विज्ञान हो भने त्यहाँ चाहिँ अहिले के गरिदिनु पऱ्यो भने त दुध आउनुको लागि त आहार चाहियो, पेटभरि पोसिला घाँसहरू खानु पायो भने पो दुध दिने हो नि त। अहिले यो सिजनमा अहिले जाने भने पर्याप्त चाहिँ उनीहरूले चर्न पाउँछन्, हरियो घाँस खान पाउँछन्, प्राकृतिक रूपमै परे उम्रेका घाँसहरू। अब हिउँदमा हामीले जब चाहिँ पुष माघतिर जाने भने के पनि हो, के खाएर बाँचलान् यी चौरी गाईहरू भन्ने हुन्छ, के खाएर बाँचिरह होला। वास्तवमा यो जीवन कति कष्टकर छ होइन, अलिकति अब उनीहरूले नल हुन्छ नि, कोदोको नलहरू भयो, कुनौरो भयो, अब ढोडहरू भए, पराल होइन, यस्तो चिजहरू तलबाट लगेर अब खुवाइराखेको हुन्छ। अब त्यस्तो खुवाउँदाखेरि त के हो भने त्यो त पेट भर्ने नल, ढोड, पराल, भुसा, कुनौरो, यस्ता यी चिजहरू भनेको त पेट भर्ने मात्र हो, त्यसले चाहिँ दुध उत्पादन हुनुको साथै घट्छ। या त अब त्यस त्यहाँ प्रविधि पनि पुगाउनु पऱ्यो, त्यस्तो अवस्थामा हो या साइलेज भयो हेहरू बनाएर राख्ने, साइलेजहरू चाहिँ को व्यवस्थापन गरिदिने, अलि अलि उन्नत नस्ल उन्नत जातका पुसिला घाँसहरू अब त्यहाँ चाहिँ विकासहरू गर्ने, खर्क सुधार, सबैभन्दा के हो भने खर्क सुधार। उनीहरू भनेको यो गाई, यो चौरी गाई पाल्ने भने त वास्तवमा साँच्चै के भन्नुपर्दा हेर्नुहोस् होइन, यो
10: यहाँले अगाडि अफेयरमा पनि भन्नु भएको थियो यो कुरा,
11: होइन यो चाहिँ साँच्चीकै यसलाई चाहिँ राम्रो व्यवस्थापन गर्न सक्यो दुध मात्र दुने। मैले देखेको त म पनि करिब 2 दशकदेखि करिब होइन, म यो पछिल्लो समयमा 1 दशकभन्दा बढी त म चौरीमै धेरै चाहिँ फोकस पनि धेरै अध्ययन पनि गरेँ होइन। म आफू पनि अब यो बागमती प्रदेशमा त हामीले चाहिँ प्रत्येक जिल्लामा, अब हाम्रो सबै जम्मा 4-5 वटा जिल्लामा, 5-6 वटा जिल्लामा मात्र चौरी छ, त्यसले अहिले हामीले चौरीको लागि के गरेका छौँ भने बागमती प्रदेश होइन अन्तर्गतका जहाँ जहाँ चौरी पालन छ, जसरी हामीले दोलखाको कालिम्चोकमै गएर चौरी घरकोमै हामीले तालिम दियौँ, त्यसै गरेर अर्को गत अघिल्लो वर्ष चाहिँ हामीले रामेछापको सेलुङ दोरम्बा गाउँपालिकाको सेलुङ चाहिँमै गएर हामीले तालिम दियौँ, अब गत वर्ष मात्र पनि हामीले रसुवाको धुन्चेमा त्यस्तै गरेर भने यी 1 हप्ताको तालिम त्यहाँ सम्पन्न गर्यो भने चौरी पालन 3 दिने माघमा आधारित तालिम हामीले उमाकुण्ड गाउँपालिका रामेछापको देउरालीमै गएर गऱ्यौँ। अब यसो हेर्दाखेरि के हो भने त्यहाँ हेर्ने हो भने बुझ्दा बुझ्ने हो भने साँच्चै के भन्नुपर्दा त दुध मात्र दुने व्यवसाय हो क्या, यो किसानलाई धेरै लोड छैन,
10: धेरै मेहनत पनि गर्नु पर्छ,
11: धेरै मेहनत गर्नु पर्दैन, तर त्यसको लागि के गरिदिनु पऱ्यो भने आहारा हाम्रो खर्क चरण, किनभने यिनीहरू त गोठमा पाल्ने चिज होइन, बिहान दुयो छोडिदियो दिनभरि चर्छ, बेलुका आउँछ दुध दुयो, बिहान चाहिँ दुध दिएर छोडिने भने दिनभरि चर्छ, त चरेर चाहिँ पालन पोषण हुने गर्ने पशुहरू हो। अब यति पनि हामीले व्यवस्थापन गर्नको लागि हामीले त्यो चरन खर्कको अवस्था के छ, त्यहाँ चाहिँ उन्नत जातका घाँसहरू को विकास गर्ने, त्यहाँ जाने स्थानीय जातका घाँसहरू पनि त हाम्रा पोसिला घाँसहरू छन्, कति घाँसहरू नासिसके ती स्थानीय घाँसहरूको संरक्षण सम्वर्धन गर्ने, त्यहाँ जाने पानीको व्यवस्थापन गरिदिने, सिँचाइ गरिदिने, स्प्रिङ्कलरहरू ठाउँ ठाउँमा राखिदिने, राम्रो राम्रो ठुल्ठुलो पाटनहरू छ त्यहाँ जाने पानी सिँचाइ गरिदिने हो भने त हरियाली सधैँ भइरहेको छ, हरि हरियो भयो भने पानी भयो भने त घाम र पानी भयो भने त उत्पादन घाँस उत्पादन भइहाल्छ, सधैँ चर्छन् होइन, राम्रो चरणको विकास गर्न सकिन्छ एउटा कुरा त्यो भयो। दोस्रो गर्नुपर्ने कुरा के हो भने कतिपय ठाउँमा हाम्रो बाटोहरू छैन होइन, ती बाटोहरू बनाउने एक चरणदेखि अर्को चरण सम्म जानको लागि होइन ती बाटाघाटाहरू छन्, त्यो बाटोहरू बनाइदिने उनीहरूलाई, त्यसपछि अर्को त्यहाँ पानीको व्यवस्थापन, पिउने पानी, सफा शुद्ध पिउने पानी को व्यवस्थापन त्यहाँ गरिदिने, तेस्रो कुरा त्यहाँ चाहिँ चरण खर्कमा हामीले ठाउँ ठाउँमा चाहिँ यो छाप्रोहरू क्या त्यस्तो चाहिँ होइन टहराहरू है बनाइदिने हो भने त्यहाँ जाने धेरै चिजहरू त गर्नु पर्दैन, र हामीले प्राविधिक सेवा टेवाहरू होइन कतिपय कुरा के हुन्छ भने बिरामी पऱ्यो हेर्नुहोस् न, बिरामी पऱ्यो भने उपचार त गर्नु पऱ्यो नि त, उपचार गर्दाखेरि त्यहाँ प्राविधिक सेवाको एउटा ग्यारेन्टी भइदिने हो भने अब गरेको छ होइन पालेको छ अब ब्याउन सक्दैन होइन, अनि के गर्ने आफूलाई थाहा छैन, अब प्राविधिक धेरै टाढा हुन्छ, अब प्राविधिकले चाहिँ त्यहाँ गएर चाहिँ उपचार गर्न पनि कठिनै हुन्छ, किनभने हाई अल्टिच्युड को समस्या हुन्छ। आज प्राविधिक बोलाएर आजै चाहिँ एकैचोटि 3000 मिटर चाहिँ 3500-4000 मिटरमा गएर त्यो गर्न सक्ने अवस्था पनि त्यो सबैलाई गाह्रो हुन्छ।
10: यहाँले भन्दै गर्दा अब सरकारी क्षेत्रको अनुसन्धान र यतातिर प्राविधिक पाटोलाई चाहिँ केही लगानी गर्नु पर्ने देखियो है।
11: सबैभन्दा त त्यही हो होइन, सबैभन्दा
10: हुन त तालिमको क्षेत्रमा यहाँ आफै एउटा निकायमा पनि बस्नु भएको छ।
11: अब हामीले कस्तो छ भने सबैभन्दा पहिला त हामीले चाहिँ शुद्ध नस्लका याक र नाक उत्पादन गर्नु पऱ्यो। याक नाकमा पनि कस्तो छ भने अहिले चाहिँ धेरै हामीले चाहिँ यो हाड नाता प्रजनन इनब्रिडिङ भन्छौँ कि होइन, हाड नाता प्रजनन भएका याक नाकहरू भयो भने त राम्रो बिउ भए पो राम्रो खेती हुन्छ नि त। राम्रो बिउ भयो भने राम्रो खेती, हाम्रो भनाइ पनि होइन भन्छ नि बुढापाकाहरूले, कुलका छोराछोरी मूलको पानी मैले पनि भन्छ नि, कुलका छोराछोरी मूलको पानी भनेकै यही हो क्या। राम्रो चाहिँ होइन, हामीले शुद्ध नस्लका कतै हाड नातामा प्रजनन नभएर जन्मिएका याक र नागबाट जन्मिएका ती बाछा बाछी वा बहरलाई ल्याएर अनि हाम्रो चाहिँ ती गाईहरूमा या औले गाईहरूमा चाहिँ प्रजनन गराउँदा पो राम्रो चाहिँ गुणस्तरको चौरी निस्किन्छ नि त। हो त्यसले गर्दाखेरि हाम्रो तलको पनि त्यो गाईहरू पनि जुन छन् नि त ती पनि त्यस्तै हो फेरि। अब त्यो माथि नाकमा लगाउँदाखेरि त तलका हाम्रो जुन पहाडी गाई र बहरहरू छन् त्यो बहर चाहिँ शुद्ध नस्लको हुनु पऱ्यो, जुन ब्रिडको हो त्योहरू हुनु पऱ्यो, त्यो पनि हाड नाताबाट जन्मेको हुनु भएन। तर हाड नाताबाट जन्मेको भयो भने के हुन्छ भने जति खुवाए पनि राम्रो होइन, उत्पादन नदिने, ख्याउटे हुने, रोगी भइराख्ने होइन, त्यसको राम्रा गुणहरू दबिन्छन्, नराम्रा गुणहरू मात्र देखिन्छन्। यसले गर्दाखेरि होइन यो हाड नाता प्रजनन
10: एकदमै महत्त्वपूर्ण विषय यहाँ राम्रो छ। हामी अन्तिम खण्डमा छौँ, अब केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई?
11: याक चौरी पालक किसानहरूलाई चाहिँ अब म सबैभन्दा पहिला त के भन्न चाहन्छु भने हाम्रो बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय निर्देशनालयले यो अहिले चाहिँ यो यही महिनाको हाम्रो साउन 25 31 गतेसम्मको लागि सप्ताहव्यापी लम्पी स्किन रोग विरुद्धको खोप अभियान सञ्चालन गरेको छ।
10: होइन
11: यो अहिले हाम्रो बागमती प्रदेशभरि नै अनि यो छ र हाम्रा चौरी पाल्ने किसान याक चौरी पाल्ने किसान दाजुभाइहरूलाई पनि म होइन यही यहाँहरूको मिडियाबाट विनम्र अनुरोध गर्दछु, किनभने सबैभन्दा गत अघिल्लो वर्ष यो 79-80 जुन सुरुमा यो लम्पी स्किन देखियो यसले धेरै क्षति भनेको याक चौरीहरूलाई गर्यो,
10: धेरै अत्यधिक मात्रामा क्षति
11: क्षति भयो। यो क्षति रोक्नको लागि हामीले चाहिँ आफ्ना पशुहरूलाई खोप लगाएर निःशुल्क अहिले चाहिँ निःशुल्क खोप छ, उहाँहरूले चाहिँ सम्पर्क गर्नु पऱ्यो आफ्नो हरेक आफ्नो आफ्नो जिल्लाको हाम्रो पशु कार्यालयहरूमा सम्पर्क गर्ने, आफ्नो पालिकाहरूमा आफ्नो सम्बन्धित होइन पालिकाको पशु शाखामा सम्पर्क गरेर एउटा चाहिँ यो खोपको लागि चाहिँ मैले अनुरोध गर्दछु। र त्यसको साथसाथै होइन हामीले चाहिँ पालन गर्दाखेरि शुद्ध नस्लका पशुपालन गरौँ एउटा कुरा, शुद्ध नस्ल भनेको हाड नाता प्रजनन बिनाका होइन, एउटा नस्ल राम्रो हुनु पऱ्यो, नस्ल मात्र राम्रो भएर भएन, त्यसपछि उसलाई आहार राम्रो गर्नु पऱ्यो, ओजन अनुसारको भोजन उत्पादन अनुसारको पोषण भन्ने गर्छौँ हामीले। पशु चाहिँ 400 किलोको छ भने त अब त्यो अनुसारकै चाहिँ आहार दिनु पऱ्यो नि त, होइन 2-4 किलो घाँस खुवाएर मात्र त हुँदैन नि त, उसलाई पेटभरि पोसिला घाँसहरू खुवाउनु पऱ्यो, त्यसपछि पर्याप्त मात्रामा पानी को 24 घन्टा पानी त पशुलाई 24 घन्टा चाहिँ उपलब्ध गराउनुपर्छ। पशु कल्याण प्रवर्धनका कुरा भन्छौँ अहिले आएर हामी पशु कल्याणमा चाहिँ जोड दिनुपर्छ, पशुहरूलाई चाहिँ रोग व्याधिबाट जोगाउने, उसलाई माया गर्ने, उसलाई चाहिँ हरेक किसिमको सुविधाहरू के गोठमा आरामदायी ढङ्गले बस्न पाउने, आफ्ना क्रियाकलापहरू गर्न पाउने, जति जति पशुलाई हामीले पशु कल्याण वृद्धि गर्दै जान्छौँ त्यति उत्पादन उत्पादकत्व बढ्दै जान्छ। जति जति हामीले उसको चाहिँ पशु कल्याणमा चाहिँ हामीले कम गर्छौँ त्यो उत्पादन र उत्पादकत्व पनि घट्छ। पशु मात्र यस्तो वस्तु हो जति इनपुट लगाउँछौँ त्यसको आउटपुट कम्प्लिट रूपमा दिन्छ, है त्यही अनुसारको त्यही अनुपातमा दिन्छ। त्यसले गर्दाखेरि हामी पशुलाई अनि कुट्ने पिट्ने अभद्र व्यवहारहरू अनि गर्नु हुँदैन। उसले बोक्ने भारी बोक्ने पनि चौरीहरू माथि अहिले पनि त त्यो झोपा र झुमा भन्छौँ हामी, होइन झोपाहरू अहिले पनि के छ भने भारी बोक्नको लागि होइन प्रयोग गरिन्छ, जुन भाले होइन अहिले पनि आयो नि त तिनीहरूलाई चाहिँ नि अब उसले बोक्न सक्ने भारी बोकाऊ नि त, होइन बोक्न सक्ने भारी अब ओभरलोड गरेर होइन बोक्नु भएन। अब भारी बोक्ने बेलामा पनि त्यसलाई थप आहाराको आवश्यकता पर्छ। हाम्रै पशुहरू जोत्ने गोरु राँगाहरूलाई पनि जोत्ने बेला अलिक थप चाहिने आहाराहरू दिनुपर्छ। जोत्दाखेरि पनि हामीले त्यसलाई जसरी हामी 8 घन्टा आराम मान्छेलाई चाहिँ 8 घन्टा काम 8 घन्टा आराम 8 घन्टा मनोरञ्जन भन्छ नि त, हो त्यस्तै हो क्या उनीहरूलाई पनि त हामीले त्योभन्दा बढी होइन त्यस्तै गरेर होइन अनि पुरै जाने हामी होइन एक दिन शनिबार बिदा हुन्छ भने तिनीहरूको पनि त्यस्तै किसिमको हरेकलाई चाहिँ त्यसरी होइन एउटा माया पशुलाई चाहिँ माया गरौँ एउटा यो पाटो भयो भने। दोस्रो कुरा
10: व्यवस्थापनमै
11: है व्यवस्थापनका कुराहरू छन्। यो असल चौरी पालन अभ्यास अब भनेको असल चौरी पालन अभ्यासमा जानुपर्छ। अब असल चौरी पालन अभ्यास भनेको उनीहरूको नस्लका कुरा एउटा आयो, गोठ व्यवस्थापन, खर्क व्यवस्थापन, उनलाई पानीको व्यवस्थापन, त्यहाँ चाहिँ हरेक चाहिँ उनीहरूलाई चाहिँ स्वास्थ्यका कुराहरू छन्। यी कुराहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ।
10: हुन्छ, यहाँप्रति हामी धेरै कृतज्ञ छौँ। समय अभाव कारणले गर्दा आज कुराकानी यहीँ टुङ्ग्याउन चाहन्छौँ। हामी बाँकी कुनै दिन फेरि श्रृङ्खलामा चाहिँ यो असल चौरी पालन अभ्यासको विषयमा हामी थप कुराकानी गरौँला भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु।
11: धन्यवाद यहाँहरूलाई पनि, धन्यवाद यो तपाईँहरूको मिडियालाई पनि धेरै धेरै धन्यवाद।
10: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले विशेष गरी याक चौरीको नेपालमा सम्भाव्यता प्राविधिक रूपमा ध्यान दिनुपर्ने कुरा लगायत चाहिँ पशु क्षेत्रमा हुँदै गरेका टेक्निकल कुराहरूमा हामीले ध्यान दियौँ भने चाहिँ त्यसबाट पाउने प्रतिफल लगायतका कुराहरूमा अझ विशेष गरी हामी आहारमा पनि केन्द्रित हुँदै छलफल गर्दै थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका अतिथिलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा अथवा प्राविधिक कुराहरू भए भने अथवा गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञ र सम्बन्धित निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध हुन्छौँ, कटिबद्ध हुन्छौँ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू:
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 27 गते। स्थान: एजियस होटल मन्थली। समय: बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थली, रामेछाप।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि

0: सहरबासी बुढोलिया अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 047-521-158, 98-54-0145-75, 98-41-96-0669, 98-64-14-17-88।
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ।
1: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा सुरु गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
0: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9853 45701 र 9853 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 543 98, 0848 543 98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904660, 98692965998।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
9: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
11: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
12: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट
13: अहिले साँझको 6 बजे हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारको मुख्य शीर्षकहरूबाट। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि बेपत्तामध्ये अहिलेसम्म 1385 जनाको शव भेटियो। बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सिन्धुली खुर्कोट रामेछाप दोलखा सडक खण्डमा ढुवानीका साधनहरू दिउँसोको समयमा समेत सञ्चालन गर्न दिन रामेछाप उद्योग वाणिज्य सङ्घको माग। भक्तपुरमा ग्यास कालोबजारी गर्ने 2 जना पक्राउ। चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पुरा समाचार। भदौ 10 गते रसुवाको भोटेकोसी बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 119, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको छ। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर 323 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2615 जना र सुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढीको आज 17 दिन खोज उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ। भोटेकोसी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा झन्डै डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सुरुवाती आकलन गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्रहरू मार्फत सङ्कलित तथ्याङ्कको आधारमा प्रभावित नागरिकहरूको प्रारम्भिक सङ्ख्या आकलन गरेको जानकारी दिनुभएको छ। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला भएको भेटिएको पनि बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको आधारमा अघि बढाउनु पर्ने अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभएको छ। पुनर्स्थापना र पुननिर्माणको लागि क्लाइमेट रेजिलेन्स स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायी बीच अर्थतन्त्रको विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृतमा छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झन्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलको लागि व्यवसायी मिनबहादुर गुरुङलाई समेत निमन्त्रणा गरिए पनि स्वास्थ्य समस्याको कारण उहाँ उपस्थित हुन सक्नु भएन। छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रको तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रको समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पुनः अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाजको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनेर निर्माण गरिएको भाष्य गलत भएको बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वको उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको छ। उहाँका अनुसार गोरखकाली रबर उद्योग, काठमाडौँ सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन भएको छ। तर ती उद्योग निजी क्षेत्रहरूलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रेड लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र ब्याङ्कको डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता सहित 5-6 जनाको टोली नै परिचालन गरिएको र टोली अहिले मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उहाँले प्राकृतिक विपत्तिबाट भएको क्षति तथा पुननिर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत पत्रकार सरकार केन्द्रित रहेको बताउनु भएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको छ। हिजो सुनको भाउ तोलाको 3,400 रुपियाँमा बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलाको 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भएको थियो। मङ्गलबार सुन तोलाको 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। सोमबार सुनको भाउ तोलाको 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको थियो। यस्तै पहिलो दिन आइतबार सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार चाँदीको भाउ तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको 4,855 रुपियाँ थियो। रामिसाप उद्योग वाणिज्य सङ्घले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डबाट रामिसापतर्फ आउने मालवाहक साधनहरूलाई दिउँसोको समयमा पनि सञ्चालन गर्नका लागि माग गरेको छ। सिन्धुली प्रशासनले उक्त सडक खण्डबाट रामिसापतर्फ जाने ढुवानीका साधनहरूलाई साँझ 6 बजेपछि रातको समयमा मात्रै सञ्चालन गर्न दिने गरी निर्णय गरेपछि सङ्घले उक्त निर्णय सच्याएर दिउँसोको समयमा पनि ढुवानीका साधनहरू सञ्चालन गर्न दिने व्यवस्थाको माग गरेको छ। सोही मार्गबाट काठमाडौँतर्फ जाने ढुवानीका साधनहरूलाई भने रोकावट नभएको तर रामेछापतर्फ जाने साधनहरूलाई रोकेको निर्णयप्रति गुनासो गर्दै सङ्घले समान व्यवहारको अपेक्षा गरेको छ। आज रामेछापका प्रमुख जिल्ला अधिकारी बिनु वज्राचार्य कुमारलाई सङ्घका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले उक्त मागपत्र बुझाउनु भएको छ। रातको समयमा सो मार्ग भएर दोलखासम्म पुग्नुपर्ने भएकाले सवारी दुर्घटना र सुरक्षा विषय उठाउँदै पत्रमा दिउँसो ढुवानीको साधन बन्द गर्दा दुध ग्यास लगायत चाडबाड लक्षित दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी र भण्डारणमा समेत असर पर्ने उल्लेख गरिएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा हिजो रामेछापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नुवाई उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको कमान्डमा खटेको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको हो। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौँ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस् त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है त्यही।

0: हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध हो।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: हजुरको रेडियो 102.1 MHz।
5: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। भक्तपुरको मध्यपुर थिमेस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका 60 ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरिएको छ। प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काको नेतृत्वमा हिजो गरेको अनुगमनमा ती सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकोले आफूले चितवन पुगेर हिजो मात्रै ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको बताउनु भएको छ। जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 पक्राउ पनि गरेको छ। भक्तपुर नगरपालिका 2 का 2 बाट 14 सागर ग्यास सिलिन्डरसहित 41 राजेश कर्मचारी र सूर्यविनायक नगरपालिका 3 स्थित सरलाई जनरल स्टोरका सञ्चालक 25 उमेश शाहलाई पक्राउ गरिएको छ। शाहले प्रति सिलिन्डर 2800 बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको छ। उनको पसलबाट 75 हिमाल ग्यासको सिलिन्डर पनि जफत गरिएको छ। दोलखाको गौरीशङ्कर गाउँपालिकाले रसुवा बाढीसहित विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित पालिकाका 11 राहत उपलब्ध गराउने भएको छ। गौरीशङ्कर गाउँपालिकाले रसुवा बाढी प्रभावितसहित विभिन्न प्राकृतिक प्रकोपमा परि मृत्यु तथा बेपत्ता भएका 11 परिवारलाई प्रति परिवार 1,50,000 राहत दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले रसुवा बाढीमा परि बेपत्ता भएका 8, हिम पहिरोमा परि मृत्यु भएका 2 र पालिकाभित्रै पहिरोमा परेर मृत्यु भएका 11 परिवारलाई राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभएको छ। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानीको निकास सुरु भएको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र करिब 15 मिटर अग्लो ड्याम बनेकोमा ड्याम भरिएर पानी बग्न थालेको छ। आज बिहान खोलामा पहिरोको कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकासा हुन सुरु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोले नदी थुनिएपछि प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको थियो। आज बिहान महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा गौरीशङ्कर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल ओडा नम्बर 2 तर्फ करिब 35 मिटर अग्लो पहिरो खसेको थियो। चितवनको भरतपुर महानगरपालिका 9 पूर्वपश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान बाप्र 01-036-5779 नम्बरको कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेको कारण तत्काल पहिचान खुल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको न्युयोर्क सहरले सन् 2001 सेप्टेम्बर 11 भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव आज मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यु बुस, बराक ओबामा, बिल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर झोरान सहभागी हुने समाचार संस्था एफपीले जानकारी दिएको छ। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीको लागि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग बढाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको समाचार संस्था एएफपीले जानकारी दिएको छ। र अन्त्यमा खेल समाचार। पहिलो संस्करणको नेपाल भलिबल लिगको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा केही बेर अघि खेल सुरु भएको छ। एनबिएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्ने उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनल पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलोपटक आयोजना गरिएको छ। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि बेपत्तामध्ये अहिलेसम्म 1385 शव भेटियो। बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सिन्धुली खुर्कोट रामेसाप दोलखा सडक खण्डमा ढुवानीका साधनहरू दिउँसोको समयमा समेत सञ्चालन गर्न दिन रामेसाप उद्योग वाणिज्य सङ्घको माग। भक्तपुरमा ग्यास कालोबजारी गर्ने 2 पक्राउ। चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्ने तथा मांसपेशी दुख्नु
3: वाक वाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
3: डेङ्गु रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
3: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
3: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
2: संस्था एकीकरण
3: ऋण अपलेखन सम्बन्धमा
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
2: धितो लिलामी सम्बन्धमा
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
2: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
2: थप जानकारीका लागि सहारा सहकारिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0484543004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484040067।
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, रेडियो झन्कार 97.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो लिखु तामाकुसीको 8 अङ्कमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा। रामेछापको लिखु तामाकुसी गाउँपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक साताको शुक्रबार साँझ ठिक 36 बजेदेखि प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झन्कार सँगै हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो मार्फत पनि एकै साथ सुनिरहनु भएको छ। आजको 8 अङ्कमा हामीले पालिका गतिविधि सँगै गत भदौ 6 गते तिलपुङमा सम्पन्न निशुल्क पशु स्वास्थ्य शिविरको उद्घाटन सत्रमा प्रस्तुत मन्तव्य समेटेका छौँ। यसै गरी कार्यक्रमको अन्तिममा तिलपुङका आरन उद्योगी भीमबहादुर विश्वकर्मासँग उहाँको पेसा, अनुभव र स्थानीय सरकारसँगका अपेक्षा बारे गरिएको विशेष कुराकानी प्रस्तुत गर्नेछौँ। सुरुमा प्रस्तुत छ पालिका गतिविधि। लिखु तामाकुसी गाउँपालिका र काठमाडौँ मेडिकल कलेज बीच भएको सम्झौता अनुसार पालिकावासीले असोज मसान्तसम्म दुवाकोट स्थित केएमसी अस्पतालमा 50% र सिनामङ्गल स्थित केएमसी अस्पतालमा 25%सम्म छुटमा स्वास्थ्य उपचार पाउने भएका छन्। सम्झौता अनुसार निशुल्क ओपिडी कार्डका साथै सामान्य बेड, आइसियु, ल्याब, सिटी स्क्यान र एमआरआई लगायतका सेवामा विशेष छुट उपलब्ध हुनेछ। यो सुविधा लिन बिरामीले गाउँपालिकाको परिचय पत्र, नागरिकता वा बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि पेश गर्नुपर्नेछ। पालिका गतिविधिपछि पुनः स्वागत छ कार्यक्रम हाम्रो लिखु तामाकुसीमा। श्रोता, कृषकहरूलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यका साथ गत भदौ 6 गते तिलपुङमा नेपाल प्यारा भेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसन जिल्ला कार्य समिति रामेछापको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो। पशुमा देखिने विभिन्न रोगको पहिचान, उपचार तथा औषधि वितरण गर्ने उद्देश्यले आयोजित उक्त शिविरको उद्घाटन समारोहमा पालिकाका पशुपन्छी विकास शाखा प्रमुख लोक प्रसाद भुइँले किसानलाई भगवानको संज्ञा दिँदै किसानहरूकै परिश्रमका कारण सबैले पेट भर्न पाएको र आफूहरूको जागिर पनि सुरक्षित रहेको उल्लेख गर्नुभयो।
1: लिखु तामाकुसी गाउँपालिका र वार्ड नम्बर 7 ले यहाँहरूलाई धेरै धेरै स्वागत सहित यहाँहरूलाई चाहिँ आमन्त्रणा गरेको छ र जुन हामीले ल्याएको औषधिहरू धेरै किसिमको हुनुहुन्छ र धेरै कुराहरू सामाजिक सञ्जालमा पनि जान्छन्। हाम्रो चाहिँ पत्रकारज्यू पनि हुनुहुन्छ सँगसँगै। यहाँहरूले सक्दो अरू किसानहरूलाई पनि भनेर हाम्रो औषधि कम्पनी र हाम्रो साथ सहयोग, यहाँ चाहिँ वास्तवमा यो सहयोगी संस्था भनेको छ, लिखु तामाकुसी गाउँपालिका अनि त्यसपछि गएर पशुसेवा कार्यालयको हाम्रो आदरणीय भारती सर पनि हुनुहुन्छ र आज बिदाको दिन भए पनि हाम्रो यो कार्यक्रममा यहाँहरूलाई लिखु तामाकुसी गाउँपालिकामा आएर वास्तवमा पूर्ण रूपमा सहयोग गर्ने एउटा चाहिँ हाम्रो किसानलाई औषधि वितरण गर्ने एउटा बाचा राख्नु भएको छ। म हृदयदेखि नै लिखु तामाकुसी गाउँपालिका र वार्ड नम्बर 7 तिलपुङको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अरू किसानले नि यो ल्याएको औषधिहरू सही ढङ्गले सकेसम्म सबै लग्ने गरी किसानलाई आउनको लागि आग्रह पनि गर्छु र यहाँहरूले अरू जो जति छन् उहाँहरूलाई नि फोन गरेर भनिदिनको लागि मैले मनसा मिसलाई नोटिस निकाल्ने कुरा सचिवज्यू, त्यसपछि गएर हाम्रो चाहिँ कल्पना म्याम, हाम्रो चाहिँ नि प्राविधिक लगायत सबैलाई मैले अनुरोध त गरेकै हो, तैपनि नपुग्या भए अझै पनि फोन गरेर जुन हाम्रो टिमले ल्याएको औषधिहरू सही ढङ्गले लगेर सही प्रयोग गरिदिन हुन म विनम्र अनुरोध गर्न चाहन्छु। धेरै कुराहरू राख्न चाहेन मैले, यो सिङ्गो सम्पूर्ण टिम किसान सहितलाई, किसान भनेको हाम्रो भगवान हुन्, किसान छन् र पो हाम्रो जागिर जोगिएको छ, त्यसैले गर्दाखेरि यहाँहरूले यो ल्याएको औषधिहरू सही ढङ्गले, फेरि निशुल्क रहेछ यो, फेरि तपाईँको डेट गएको होला अथवा काम नलाग्ने रहेछ भन्ने खालका कुराहरू छन्, ती कुराहरूलाई पनि यहाँहरूले हृदयबाट झिकेर बाहिर राखिदिन मैले अनुरोध गरेँ। हाम्रो आजभोलि अलि निशुल्क छ अथवा अलिक कमजोरी छ भन्ने खालको कुराहरू चाहिँ निशुल्क भएपछि चाहिँ यो काम नलाग्ने भन्ने खालको कुराहरू छ, त्यो मानसिकता कति पनि होइन। हाम्रो मन्त्री नगरपालिकाको डासाब आउनु भएको छ, सँगसँगै भएका समस्याहरू डासाबसँग सोध्नु, सम्बन्धित विज्ञहरू, औषधि कम्पनीका विज्ञहरू हुनुहुन्छ सँगसँगै, त्यसपछि गएर हाम्रो चाहिँ 30-32 वर्ष काम गरेको टोलीहरू छ, त्यसपछि गएर हाम्रा चाहिँ यो टोलीहरूसँग प्राविधिक परामर्श लगायत हाम्रा पशुहरूलाई यो औषधिहरू लगेर सकेसम्म सबै सिद्ध्याउने गरी जुन तपाईँहरूको किसानहरूलाई अरूलाई पनि भनिदिन मैले आग्रह गरेँ र यहाँहरूलाई यो शिविरमा उपस्थित हुनुभएकोमा धेरै धेरै धन्यवाद सहित मैले मेरो भनाइ यहीँ अन्त्य गरेँ। हस्, धन्यवाद छ यहाँ सबैलाई, स्वागत छ।
0: त्यसै गरी कार्यक्रममा बोल्दै निब्लाका निवर्तमान अध्यक्ष रोहिणी राज जोशीले निब्लाको परिचय गराउनु भएको थियो। उहाँले संस्थाले निरन्तर रूपमा किसान तथा पशु सेवा प्राविधिकहरूको हकित र अधिकारका लागि काम गर्दै आएको स्पष्ट पार्नुभयो।
2: यहाँहरूले आफ्नो आज हामीले सूचना छोटो समयमा छोटो सूचनामा यहाँहरू यो औषधि यहाँहरूको समस्या लिएर यहाँ उपस्थित हुनुभएको छ। वास्तवमा हाम्रो उद्देश्य भनेको यो कार्यक्रम भन्दा पनि यहाँहरूलाई चाहिँ जति छिटो औषधि वितरण गरेर यहाँहरूका समस्यालाई समाधान गरेर पठाउन पाए हुन्थ्यो, किनभने बर्खाको समय छ। यो समयमा हामीले यहाँहरूको चाहिँ कामलाई पनि मध्यनजर गर्दै हामीले यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनु पर्ने भन्ने हुन्छ। अब राजकुमार सरले भने छोटो रूपमा यो हाम्रो नेपाल पारा भेटनेरी एन्ड लाइफ एसोसिएसन संस्था भनेको के हो भन्ने कुरा छ। त्यो चाहिँ हाम्रो 77 जिल्लामा छ, प्रत्येक गाउँपालिकामा पनि छ र हाम्रो चाहिँ यो प्राविधिकहरूको चाहिँ विभिन्न समस्याहरू हुन्छ। प्राविधिकहरूलाई चाहिँ अप्ठ्यारो हुनसक्छ, गाउँमा जाँदाखेरि विभिन्न प्राविधिकहरूकोलाई चाहिँ किसानको घर दैलोमा सेवा गर्न जाँदा विभिन्न समस्या हुनसक्छ। त्यसको लागि चाहिँ त्यो हकितको लागि, प्राविधिकहरूको हकितको लागि पनि यो संस्था सञ्चालन भएको छ। त्यसै गरी यस्तै हामीले आज चाहिँ यहाँ शिविर सञ्चालन गरेका छौँ। यो शिविर सञ्चालन गर्दा यस्ता रचनात्मक कामहरू, किसानका सेवा दिने कार्यक्रमहरू पनि हाम्रो यो नेपाल पारा भेटनेरी एन्ड लाइफ एसोसिएसनले गर्छ। यस्तै कुराहरू यो गर्छ, अरू विभिन्न क्याटेसनका कामहरू गर्छ, अरू विभिन्न किसानलाई चाहिँ रचनात्मक कामहरू गर्छ। जस्तै त्यसै गरी किसानहरू घर दैलो सेवा दिने, जस्तै अब कृत्रिम गर्भाधान कार्यक्रम हो, त्यसै अन्य उपचार सेवाका कार्यक्रमहरू भए, अब तपाईँहरूका पशुहरू चाहिँ सन्नदी ठाउँमा चाहिँ जस्तै अलिखुतामकोसीमा छ, धोबीमा छ, त्यहाँ चाहिँ पशु डोरा लान सकिँदैन, मन्थलीमा छ, त्यहाँ पशुहरू ठुला पशुहरू लान सकिँदैन। र हाम्रो भनेको उद्देश्य भनेको किसानको घर दैलोमा गएर गुणस्तरीय सेवा दिने चाहिँ हाम्रो एउटा उद्देश्य पनि हुन्छ। त्यो उद्देश्य बोकेर हाम्रो नेपाल पारा भेटनेरी हेल्पलाइन एन्ड लाइफ एसोसिएसन चाहिँ त्यो त्यसरी स्थापना भएको हो। यहाँ यो चाहिँ प्राविधिक जनशक्तिलाई चाहिँ जनशक्तिलाई हकितको लागि र किसानको हकितको लागि चाहिँ यो स्थापना भएको छ। र मैले यो लामो कुरा गरिनँ, अघि नै हाम्रो लिगुताङ्गुसी गाउँपालिकाका पशुसेवा शाखा प्रमुखजीले भनिसक्नुभयो। यहाँहरूले यहाँ हामीसँग भएको विभिन्न औषधि कम्पनीहरूले हामीलाई सहयोग गरेका छौँ। हामीले चाहिँ यो हामीले आफैले पनि होइन, यो विभिन्न औषधि कम्पनीले हाम्रो राजकुमार भारती सरको अलिकति बढी यसमा योगदान छ। उहाँले कम्पनीहरूसँग चाहिँ समन्वय गरेर अध्यक्षज्यूले चाहिँ यसलाई चाहिँ समन्वय गरेर यो 5-6 कम्पनीबाट चाहिँ औषधि या विभिन्न औषधिहरू आएको छ। यहाँ डाक्टर साहब हुनुहुन्छ, हामी छौँ, हाम्रो टिम छ। यो टिमले यहाँहरूको समस्या के छ त्यो समस्याको आधारमा यहाँहरूले लान सक्नुहुन्छ भन्दै आज यो कार्यक्रममा चाहिँ उपस्थित हुनुभएको हाम्रो कार्यवाहक अध्यक्षज्यू लगायत सम्पूर्ण प्राविधिक टिम, किसान, मान्यजन्य व्यक्तित्वहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै र यो आएको आज यो त्रिपुङमा वार्ड नम्बर 7 चाहिँ किसानहरूले सकभर आएको औषधिमध्ये धेरै औषधिहरू उपयोग गरेर आफ्ना चाहिँ समस्या समाधान गर्नुहुनेछ भन्ने गर्दै मेरो आफ्नो छोटो मन्तव्य व्यक्त गर्दछु।
0: समारोहमा नेब्ला रामेछापका अध्यक्ष सुमन गिरीले शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै सहयोगी संस्था एवं महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि किसानहरूको हितलाई ध्यानमा राख्दै यस्ता जनउपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता
3: 2047 सालमा स्थापना भएको यस नेब्ला परिवारले 2083 सालसम्म आइपुग्दाखेरि किसानहरूको हकितको लागि र हाम्रो प्राविधिक जनशक्तिको लागि पनि लड्दै आएको छ र अहिले 12 महाधिवेशनसम्म हुँदासम्म विभिन्न तबकाबाट आएका कुराहरूलाई मनन गरेर, जस्तै अनुदानका कुराहरू, होइन, सहुलियत ऋणका कुराहरू, त्यसै गरी प्राविधिक जनशक्तिका कुराहरू र किसानको गोठ गोठमा चाहिँ एकवटा एक प्राविधिकको हिसाबले किसानको गोठमै सेवा दिनुपर्छ है भनेर उठाउने कसले त भन्दाखेरि मध्यम स्तरीय भेटनरी प्राविधिकहरूको छाता सङ्गठन नेब्लाले चाहिँ अहिलेसम्म आइसक्दाखेरि हामीले चाहिँ यस वडासम्ममा शिविर गर्न पनि पाएका छौँ र कृषकहरूको गोठमै सेवा दिनुपर्छ भन्ने हाम्रो मूल धारणा हो। त्यो भएकाले गर्दाखेरि किसानकै गाउँ बस्तीमा यहाँबाट लिखु तामाकोसी होइन, यहाँबाट मन्थली होइन, यही वडा कार्यालयबाट चाहिँ सेवा दिनुपर्छ है भनेर हामीले चाहिँ यस सङ्गठन जुन नेब्लाले चाहिँ जिल्ला कार्य समितिले चाहिँ विभिन्न यो सहयोगी संस्थाहरूसँग हात फिजाएर र औषधि कम्पनीहरूसँग चाहिँ हात फिजाएर औषधिहरू ल्याएर यस वडाका किसानहरूलाई चाहिँ औषधिहरू वितरण गर्नुपर्छ र पशु स्वास्थ्यमा हुने रोगका कुराहरू, होइन, उत्पादनका कुराहरू, व्यवसायिकका कुराहरूलाई चाहिँ जोड दिनुपर्छ भन्ने हिसाबले यो शिविर आज सञ्चालन गर्न लागेका हौँ। त्यो त्यो मानेमा कि किसानहरूले चाहिँ टाढा मात्र होइन यही वडामै सेवा सुविधा नजिकै सेवा सुविधा पाउनुपर्छ भन्ने हिसाबले यो शिविर सञ्चालन गर्न लागेका छौँ। र त्यसै गरी यस शिविरमा पाल्नुहुने जति पनि कृषकहरू हुनुहुन्छ, हामीसँग विभिन्न 8 चाहिँ औषधि कम्पनीहरू हुन्छ, नेपालका टप 10 कम्पनीहरू, उहाँहरूले दिएको औषधिहरू जुन चाहिँ हामीले रिक्वेस्ट गरेर हात पसारेर चाहिँ माग्दाखेरि दिएका औषधिहरूलाई तपाईँको सामुन्ने बाँड्ने र लगेर ती औषधिहरूलाई लगेर आफ्नो घरमा कुना कन्दरामा होइन आफ्नो पशु स्वास्थ्यलाई चाहिँ विचार गरेर खुवाउने वातावरण सिर्जना गर्नुहुन म अनुरोध गर्दछु। र हामीले दिएको औषधिबाट तपाईँहरूले के लाभ पुर्याउनुहुन्छ भन्ने कुरा चाहिँ पछि फिडब्याक पनि दिनुहोला। हाम्रो आदरणीय यस वडाका प्राविधिक मनिषा सिस्टर पनि हुनुहुन्छ, उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र उहाँले चाहिँ उहाँलाई पनि यो शिविरको के छ त रहस्य, के कारणले यो शिविर भन्ने कुरा चाहिँ उहाँलाई पनि थाहाको छ। र हामीले विगतको 2 भयो हामीले शिविर सञ्चालन गरेको नेपाल पाराभेटनरी एन्ड लाइफस्टक जिल्ला कार्य समिति रामे साहबले। र पहिला चाहिँ योभन्दा अगाडि गत वर्षमा चाहिँ हामीले मन्थली नगरपालिकाको 10 वडा र 7 वडामा यो शिविर सञ्चालन गरेको थियौँ भने यो आर्थिक वर्ष लगत्तै भनेको 1 अगाडि चाहिँ गएको शनिबार चाहिँ हामीले रामेछाप नगरपालिकाको वार्ड नम्बर 4 हिमगङ्गामा सञ्चालन गरेको थियौँ, बुलुङमा। भनेको जहाँ चाहिँ अति सीमान्तकृत बस्तीहरू छ, जहाँ चाहिँ पशुको चाहिँ कार्यक्रमहरू पुगेको छैन, जहाँ चाहिँ शिविरहरू सञ्चालन भएका छैनन्, त्यहाँ चाहिँ हामीले लगेर पशुहरूको लागि हकितको लागि र किसानको चाहिँ मर्मालाई बुझेर हामीले यो शिविर सञ्चालन गर्दै आइरहेका छौँ। र हामीले भोलिका दिनमा पनि यसै गरी सहयोग साथ र सहयोग भयो भने अन्य पालिकाहरूमा पनि यस्ता शिविरहरू कृषकको लागि र कृषकका गोठमा पालेका अवध पशुहरूको लागि औषधि वितरण गर्ने हामीले जमर्को गरिरहेका छौँ। र त्यसै गरी यस शिविरमा चाहिँ विशेष धन्यवाद दिन चाहन्छु जस्तै लिखु तामाकोशी गाउँपालिका, विशेष गरी हाम्रो लोकप्रसाद फुँयाल सरलाई, त्यसै गरी हाम्रो पशुवा कार्यालय सिन्धुलीको विशेष राजकुमार भारती सरलाई, त्यसै गरी 7 वडा कार्यालय तिलपुङको सम्पूर्ण परिवारलाई र हाम्रो निवर्तमान अध्यक्षज्यूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। अझै धन्यवाद चाहिँ मेन चाहिँ औषधि कम्पनीहरू जुन हाम्रो यो कान्तिपुर फर्मा, एमएचडी फर्मा, त्यसपछि क्युमेड फर्मा, भास्कर सिटिजन फार्मेसी, भिएमसी फार्मेसी, आयुर्वेद र भेट मन्किनलाई विशेष धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले आज यो औषधि हामी माझमा नदिनु भए हामीले यहाँ कृषकहरूलाई बाँड्न पाउँदैनथ्यौँ। र कोअर्डिनेसनको लागि हाम्रो चाहिँ राजकुमार सर, त्यसै गरी मैले नाम लिनुपर्छ डाक्टर सूर्यचन्द्र थोकर सर र अन्य सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। यो शिविरमा आफ्नो कामहरू थाँती राखेर घरमा केही काम बित्या होला, बर्खाको बेलामा छ, तपाईँहरू पनि यहाँसम्म औषधि लिएर आउनु भएको छ, तपाईँहरूलाई पनि विशेष धन्यवाद।
0: पशु स्वास्थ्य शिविर विशेष सामग्री पछि अब लागौं आजको कुराकानीतर्फ। परम्परागत पेसालाई जोगाउँदै तिलपुङमा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका आरन उद्योगी भीमबहादुर विश्वकर्मासँग हामीले कुराकानी गरेका छौँ। आधुनिक प्रविधिको अभाव, कच्चा पदार्थको समस्या र स्थानीय सरकारबाट खोजिएको सहयोगका विषयमा केन्द्रित रहेर गरिएको यो संवाद सुनौं।
4: अहिले 2-3 लागु गरेको चाहिँ अनि यहाँ अब लगानीका खालि लगानी गर्दा अलिकति लगानी अन्ठाउँ अलि नहुने पनि पेसा सिप त अब फर्निचर पनि गरिन्छ काम त त्यसबाट नि फाइदा नहुने, खेतीपाती गरेर खेतीपातीले पनि अलि नहुने, बाँदरले खाइदिने अनि त्यसले गर्दाखेरि हजुरहरू बनाउने ओर्ने व्यापारहरू गर्ने गर्दैछौँ।
5: के बनाउनुहुन्छ यहाँनिर चाहिँ?
4: यहाँ चाहिँ भन्नु जाने चाहिने चिजहरू चाहिँ कृषि औजारहरूदेखि लिएर खुकुरी मार्ने खुकुरी तरवार खोडाहरूदेखि लिएर कोदाला कोदाली हँसिया सादासिया दाउ यस्ताहरू अब
5: सबै
4: तयार हुन्छ त्यसको लागि।
5: कति वर्षदेखि चाहिँ यो आरन पेसा व्यवसायमा आबद्ध हुनुभएको? तपाईँले यो सिप चाहिँ कति वर्ष उमेर हुँदा चाहिँ सिक्नु भएको?
4: मैले चाहिँ यो काम चाहिँ 15-16 वर्षदेखि
5: निरन्तर यो पेसालाई अगाडि बढाउनु भयो
4: है? अगाडि बढाएको 15-16 वर्षदेखि गरियो, फर्निचर पनि काम गरियो, यस्ता अब कामहरू भन्नु पनि मिस्त्री कामहरू पनि गरिन्छ।
5: 40-45 वर्षको अवधिमा पहिलाको तुलनामा अहिले चाहिँ यो पेसा व्यवसायप्रति मानिसको सोच विचार दृष्टिकोण फरक भएको छ कि छैन, कि पहिलाको जस्तै तपाईँहरूलाई हेपाइती व्यवहार छ कि किसानहरू सबैलाई आवश्यकता पर्छ औजार होइन तर हेर्ने दृष्टि व्यक्तिको नजर चाहिँ बेग्लै छ,
4: अलिक बेग्लै जस्तो,
5: त्यो छुवाछुत विभेद चाहिँ अहिले के छ, कम हुँदै गएको,
4: भन्दा अलिक कम हुँदै गएको छ, त्यसमा चाहिँ अलिक कम हुँदै गएको छ, तर अलिक यो यो
5: सम्मान जुन पाउनु पर्छ नि त्यो छैन,
4: त्यो छैन, त्यसलाई चाहिँ अलिकति किनभने यो माल यसरी बनाएको छ, यो माल चाहिन्छ, यसको भाउ अरू सबैको भाउ भने यसको भाउ भएन, यो चिजको भाउ नहुने भयो, त्यसले गर्दाखेरि हामीले काम गर्न अलिक नसक्ने भयो, नभई नहुने चिज त सरकारले नि भात खाने चिज त हतियार त चाहिहाल्यो।
5: पहिला पहिला चाहिँ तपाईँहरू बाली हरे पर्खामा चाहिँ रहेर यो पेसा गर्नुहुन्थ्यो,
4: गरिन्थ्यो,
5: अहिले त्यो चेन्ज भएको, अहिले चाहिँ तपाईँ ज्यालामै गर्नुहुन्छ?
4: ज्यालामा नै गरिन्छ, अब कुनै कुनै कतै अब यसो त्यो पनि गरिदिनु परिहाल्यो, एक यसो एक दुई हजार त अब गरिदियो भने त्यो पनि गर्नु नदिने सक्नु ज्याला दिन नसक्नेहरूको त गरिदिनु नै पर्छ।
5: पहिला पहिला कतिको चुनौती थियो, जस्तो बाली पनि उठाउनु त गाह्रो पर्थ्यो,
4: गाह्रो पर्थ्यो,
5: अहिले सबैले दिन्थे त दिँदैनथे,
4: कोहीले दिने अब त्यसको भनिन, अब भनौँ कि यसको चाहिँ अलिक भाव नहुने, यसको भाव नहुँदाखेरि जतिसुकै काम गरे पनि यसको भाव नहुने, हाम्रो यो दलितको केही भाव नहुने, दलित भने हेप्ने झिप्ने त्यसको फलाम यस्तो भने भन्ने, यो फलाम काम गरेको केही मान्यता भएन क्या, अनि यसले छोड्दै जानुपर्ने अवस्था देखिसक्यो।
5: त्यस कारणले गर्दाखेरि छोराहरू पढ्नु हो, पढेर पनि जस्तो यही पेसा व्यवसायलाई अलिकति आधुनिक तरिकाले व्यवस्थित ढङ्गले गराउन सकिन्थ्यो नि त, त्यो तर्फ यही विभेदको कारणले गर्दा छोराछोरीले नि गर्नु भएन,
4: भएन छोराछोरीले नि गर्नु भएन, गर्न पनि दिएन, अब हामीलाई त भएन, छोरालाई किन दिनु थियो, यसको मान्यता भएन है, यसको पनि केही मान्यता अलिकति भाउ अब त यसमा पनि सिपको, यो त अब्जर्भ त खासै गरी नभई नहुने चिज हो, जसरी भए पनि त यसको केही मान्यता नहुने क्या, भाउ पनि नहुने, फलाम पिटो दिनभरि पिटो,
5: अहिले
4: सबैको भाउ बढ्छ, यसको भाउ बढ्दैन होइन, सबैको भाउ बढ्ने, यसको भाउ बढ्दैन, फलामको भाउ बढ्दैन, हामीले बनाएको मान्यताको भाउ बढ्दैन, हँसियाको।

0: सरकारले पनि दलितहरू भनेर माथि अलिकति हेपेर माथि दलितलाई अलिकति सियाउँछु त हुनु नै पर्यो। कृषि औजार अब गर्ने मान्छेलाई त्यसलाई हिँड्ने त हिँड्ने, नगर्नेले गर्नेलाई केही सुविधा पनि चाहियो होइन। जुनै सरकार आए पनि यसको चाहिँ केही मान्यता नहुने त होइन होला नि। अनेक कृषिलाई दिएको छ
1: अनुदानहरू
0: दिएका छन्, हामीलाई दिनु नहुने चाहिँ के हो? दियो वडालाई दिन्छन्, वडा खटन्जालाई भइहाल्छ, यति देखाउँछन् अनेक अनेक लागू भइहाल्छ, हामीलाई थाहा छैन भने वडाले खप्नु खानु गर्दैन, डिङ्गनी मुङ्गनी त्यसै पनि तेरो के त जाने सुने भएर आइहाल्छ भनिहाल्छ वडाले वडापट्टिबाट होइन। अनि हामीलाई त के मानिँदैनौँ भने वडामा आएको विकास वडालाई त्योभन्दा अलिकति थपेर हालौँ न भने त्यो आउँदैन, पालिकाबाट पनि त्यो आउँदैन, कृषि औजार यो चिज कृषि औजारमा चाहिन्छ त्यो आउँदैन, यो के भएको होला चाहिँ? यसमा केही अब खोतला गरेर पनि यसको मान भाउ राख्नु पनि पर्यो होइन। जस्तो अब यो भेटनरीको दबाईहरू आएका छन् नि, त्यसै गरी यो अब कृषिमा चाहिने हतियारहरू पनि मानेर हुनु पर्यो नि त होइन।
1: कतिको बिक्री हुन्छ जस्तो गाउँबाट यहाँ आउनु भएको छ होइन, उद्देश्य अनुरूप भएको छ कि छैन सोचे अनुरूप
0: छैन, त्यति छैन, त्यति छैन। अब किनभनेदेखि माथिदेखि
1: भनेपछि यो त भाडामा लिएर बस्नु भएको होला, गाउँमै फर्किने त्यस्तो सोच चाहिँ आयो कि आएन?
0: अब फर्किनु पर्ला जस्तो नि छ
1: है, सोच आइरहेको
0: सोच आइरहेको छ। अब किनभने अब नभए पनि त फर्किनु नै पर्यो
1: होइन। पैसा भाडा चाहिँ कति तिर्नुपर्छ के छ?
0: भाडा अलिअलि पर्छ,
1: जग्गाको अलिअलि तिर्नु पर्ला,
0: टहरा
1: त आफैले बनाउनु
0: आफैले बनाएको यो टहरा त भाडा त तिर्नु पऱ्यो भने त्यतिकै दिँदैन थिएँ। अनि अब भाडा नि अब 1200 1500 रुपियाँ तिर्नु पऱ्यो भने अर्काको त्यसरी भन्न दिँदैन
1: भनेको त्यति निराशा त होइन, तथापि पनि सोचे अनुरूप नहुँदाखेरि चाहिँ तपाईँलाई त्यस्तो लाग्यो हो? जीविकोपार्जनमा चाहिँ सहजै भइरहेको होला
0: अनि भन्दा पनि सहजै त भइरहेको छ।
1: खानपानमा सामान्य जीवन चलाउन त गुजारा गर्न त यस्तै धान्या छैन र
0: अलिक धान्न अलिक गाह्रो, यसले धान्दैन,
1: खेतीपाती गर्नै पर्छ
0: पर्छ बाध्यता, यसले केही धान्दैन। भनौँ कि यो कस्तो भन्नु होला भने यो काम गरेर बसेर अलिकति माथिल्लो तहमा नजाने,
1: यहाँ भएन भने विकल्प खोज्दै अलिकति सदरमुकाम अथवा बजारमा जाने त्यो क्षमता साहस त्यो लगानी छ कि छैन? के छ
0: त्यो? छ। अब यहाँबाट अब लगानी अब हाम्रो कस्तो भन्नु होला भनेदेखि अब मधेस सेरु ल्याउने उनीहरूकै मात्रै भइहाल्ने, उनीहरू कहाँ कहाँबाट बाहिरबाट ल्याउँछ नि, यहाँको माग गाउँको चिजलाई गाउँकै माग भइदिए त हुन्थ्यो नि व्यापार
1: भइहाल्छ।
0: सहरमा
1: ल्याउने
0: सहरमा अनि सहरमा लगेर सहरको माल किनेर ल्याउँछन्, यहाँ 20-30 रुपियाँ दिन्छन् बनाएर दिनु परिहाल्यो, त्यतिमा गयो पैसा खाने सहरमा, गाउँमा केही पनि नहुने क्या। त्यसले गर्दाखेरि
1: त्यस्तो छ
0: यहाँ अब रहन त अब ठेगान हुँदैन,
1: ठेगान छैन है, निश्चित छैन,
0: निश्चित छैन, निश्चित के निश्चित होइन, अब भएर पनि छोडेर पनि हिँड्नु परिहाल्यो भने नि त। त्यसले गर्दाखेरि अब भए भइहाल्छ, नभए हिँडिन्छ आफ्नो घरतिर।
1: तपाईँको माग चाहिँ के हो भने हेपायती व्यवहारको अन्त्य हुनु पर्यो होइन, त्यसपछि वडा अथवा पालिका सरकारले तपाईँहरूको यो पेसालाई व्यवसायिक बनाउनु
0: पर्यो,
1: अनुदान अथवा चाहिँ सहयोग दिनु पर्यो,
0: पालिकाबाट आउँछ, पालिकाले खटाइदिनु पर्यो वडामा होइन, पालिका पनि सरकार पालिकाको सरकारले।
1: अर्को भनेको बजार व्यवस्थापनमा सहयोग पुर्याइदिनु
0: पर्यो
1: है, यति गरेको खण्डमा तपाईँ यहाँ टिकिरहनुहुन्छ, गरिरहनु
0: यो काम हामी छोड्दैनौँ हामी, किनभने यो कामलाई ध्यान दिन्छौँ है, नत्र भने अब यो कामहरू अब बन्द गर्नु पर्ला जस्तो भइसकेको छ।
1: भनेपछि तपाईँ बन्द गरेर हिँड्ने त्यो सोचमा पुगिरहँदाखेरि त यहाँ गाउँलेलाई त अब कतिपय खेतीपाती गर्दै हुनुहुन्छ, बाँदरको समस्या भए पनि उहाँहरूलाई त समस्या पर्ला नि,
0: पर्ला परिहाल्छ नि,
1: के अन्तबाट ल्याउनु
0: होइन, पर्छ त्यो, त्यो पर्छ अनिवार्य पर्छ त्यो, किनभनेदेखि पर्छ, पर्दाखेरि अब उनीहरूले पनि भन्ने कुरो के चाहिँ आएन, अब ल्याउला नि ल्याउन त दुःख गरेर बुढाबुढी अब अलि ठिटा ठिटीले त ल्याउलान् बनाउला ल्याउलान् कपाको बुढाबुढी अहिले त धेरै जति बुढाबुढी घरमा छन् तिनलाई त गाउँमै चाहियो नि त, तिनका चाहिँ सुरक्षा चाहियो नि होइन, तिनलाई चाहिँ सुरक्षा चाहिँ अब यो पनि यो चिज हराउनु हुँदैन। कृषिलाई मात्रै अनुदान दिनु भएन, यो अनुदान त आउने यो दलितहरूलाई लागि यो सरसामानको लागि नि अनुदान दिनैपर्छ।
1: हवस्, यो समय र संवादको लागि धेरै धन्यवाद, बाँकी केही छन् छैन?
0: छैन।
2: स्थानीय उद्यमीको आवाज सहितको 8 अङ्कको निर्धारित समय सकिएको छ। कार्यक्रम बारे आफ्ना प्रतिक्रिया वा सुझाव भए हामीलाई रेडियो झन्कार मार्फत पठाउन सक्नुहुनेछ। गाउँपालिकाका नयाँ योजना र स्थानीय विकासका खबर बोकेर आगामी साता यही समयमा पुनः भेट हुने नै छ। तबसम्मका लागि रेडियो सुन्दै गर्नुहोला। म प्रस्तुता ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार, शुभ साता।

0: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी, मत्स्य पालन उत्पादन र प्रशोधन।
0: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
0: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक

0: विषादी, प्राङ्गरिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
0: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: अहिले साँझको 7 बजे।

0: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सिआइएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घन्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषतः संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढी र यो बाढी पछिको प्रभाव, राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौँ। सुरुमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
1: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउनी भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टर बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
2: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीडितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
1: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ त्यहीँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
2: अब के छ विकल्प त्यहाँको पुनर्स्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
1: राहतको

0: त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन। अलि दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तात्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब रात चाहिँ दिने, रात केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका रातहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
1: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
0: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
1: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
0: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो। पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउनु सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने चाम परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
1: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राजसपाको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात् बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
0: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब द्वितीयको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ। उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन, एउटा त समानुपातिक त्यसमा पनि प्रतिपक्षी
1: बोलेको कुराहरू
0: त्यहाँ बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
1: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घचघच आउने त तपाईँलाई हो नि त जनताले, होइन? जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
0: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली नै रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 वटा लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्त्वपूर्ण विषय हुन गएको छ।
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानुन निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानुन निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बिचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेती र पानी।
3: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो सांसद।
4: कानुन निर्माण प्रक्रियामा तपाईँका सरोकार

0: राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
2: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा, स्वास्थ्य, यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ। यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
3: शिक्षा, स्वास्थ्य, महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने, कतिपयका विद्यालय पारी छन्, विद्यार्थी उवारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू उवारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्त्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
3: अब नीति निर्माण र कानुन बनाउने तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू, अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्ने नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ। अब दुई तिहाईको सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन, जायज कुरा भनेको कुरो कुनै न कुनै त लागु नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागु गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि।
2: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
3: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने अनि चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
2: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानुन बनाउने थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
3: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद, संसद त्यहाँ त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त, प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझाएको छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो त्यसमा, यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
2: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
3: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु, अनि जनताको आवश्यकता हिजो

0: म जुन बेला यहाँ काठमाडौँ एसआइटी दिने काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो। त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ। अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कमजोरी होला, नेताहरूका पनि केही कमजोरी होलान्, र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
1: नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौँ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढी र बाढीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौँ।
2: केही समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली तपाईँको रेस्क्यु कामहरू भइरहेको छन्, हरेक दिन प्रोग्रेस छ। यो नै हाम्रो लागि सुखद कुरा हो अहिले पछिल्लो समयमा। अब अरू अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। राहतको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सडक सञ्जाल टुटेको छ। पुनःस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जना चाहिँ हुनुहुन्छ।
3: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
2: म 2 चोटि गइसकेँ।
3: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ भने,
2: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौँ होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँ जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचघच अनुरोध गरेको छु। किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैलिङ स्याउ बेसीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डिब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्नेलाई चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
3: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानुनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
2: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, सङ्घले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
3: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
2: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो। यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ अझ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघ चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छु। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कारवाही अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले त्यही पनि उहाँहरूलाई

0: आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संविधानकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहे पनि छु र भोलि पनि गर्छु।
1: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग, कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
0: होइन, यस्तो छ हजुर, जे जे भए पनि म रसा जिल्लाको जनप्रतिनिधि हो। अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु हुन्न। मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन, उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान, उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस्, हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुराहरू होइन। नेपाली नागरिकलाई, हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघचाउने कुरा र उहाँ हामीले संविधानकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
1: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षेत्र विक्षेत अवस्थामा छ होइन, ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
0: अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्। हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न, रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसाको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानुन निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानुन निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बिचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पुग्रला, अखन तरी हाम्रो खेत निरो बाल्छ।
3: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
4: कानुन निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
0: सांसद तपाईँले जुन कुरा बाटो उठाउनु भयो,
1: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही वडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर,
0: होइन, लच्याङदेखि त्यहाँ वडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
1: थियो, हामीले पनि देखिदियौँ चाहिँ।
0: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इनतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको रसुवाको एउटा पाटो छ, सरमतरीको पाटो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, ती सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलि पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सकिने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के

0: बुझ्नुपर्छ भन्दाखेरि कुनै चिज नेपाल सरकारले खर्च पे गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे कन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो, तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्यो भने ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उनी लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, राति कि तपाईँ बजेट विनियोजन भएर बसिसकेको छ। अब कानुनी प्रत्या के अरे तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सङ्घीय सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
1: हुन त अब अहिले बाढीको कारणले हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो, हामीले के सिक्यौँ यो अहिलेको विपदबाट सडकको सन्दर्भमा?
0: सडक सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफलाइनसँग जोड्नुहुन्न। यो विपद अब कस्तो भयो भने स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जगले जति गरे नि यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्ने धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन् मैले सम्बन्धित निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन् अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यस्ताले नि अप्ठ्यारो पर्नु नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्बन्धित निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बेहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारै सङ्घीय सरकार प्रदेश सरकारहरूलाई मेरो तहबाट घचघचाउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
2: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली काङ्ग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्सले।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्.

0: विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 048545106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: हजुरको रेडियो 102.1 मेगा
7: एग रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड रुपियाँ भन्दा धेरै जम्मा। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु, 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला,
8: केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
7: बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै, बाढी पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
9: किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
7: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र प्रयोग।
10: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
7: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने, औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
11: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना। नेटवर्क CIM।
7: भोटेकोसीको विनाशकारी बारीले निम्त्याएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सब सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्छ।

0: पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
1: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
2: झाडा पखालाको केस 25 देखिएको इन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
1: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला, बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले

0: है अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
1: 5 दिनको दिन हिजो 21 बजे सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 फिट छ र चौडाइ चाहिँ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो। यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाइना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
0: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
2: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला? त्यसको जोखिम र सावधानी?
3: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
2: विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिमनदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
3: अहिले पछिल्लो चिन्तनबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ। हिमतालहरू

एक दुई घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो दुई तिन दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यतः त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ

0: क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो एक दुई हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिरिदिने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
1: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको
0: हो। आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउनसाथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुनसक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
1: पर्वतको अन्नपूर्ण गाउँपालिका एघार स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
0: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्य त उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन् मुख्यतः मेची राजमार्ग कोशी राजमार्ग बिपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
1: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
0: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवतजावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
2: प्रधानमन्त्री राहत कोषमा कुल 13.23 अर्ब रुपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढी पीडितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र

पाँचमा आउने बिसौँ एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाडी सहभागी हुनुभएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यसूचीको विषयहरू
5: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
5: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
5: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
4: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
5: धितो लिलामी सम्बन्धमा,
4: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
6: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
5: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
6: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
5: थप जानकारी लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484040067।
6: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू।
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
4: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको

0: स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: र 86% मैले चाहिँ स्कोर गरेर बाहिर जाने ठुलो अवसर पाएको मान्छेले पनि म छोडेर झोला बोकेर गाउँ गाउँ गएर जनतालाई चाहिँ सङ्गठित गरेर यो एमालेलाई यहाँसम्म ल्याउनमा एउटा साह्रै महत्त्वपूर्ण भूमिका खेल्ने मध्येको एकजना व्यक्ति चाहिँ म पनि हुँ।
1: हजुर,
0: त्यस हिसाबले चाहिँ अहिले जुन ढङ्गले पार्टी अगाडि गइरहेको छ, म चाहिँ हामीले गरेको त्याग बलिदान सङ्घर्ष
1: तर अब के त यो खास यो एमाले भित्रको खास बाधक को त यसलाई ठिकठाक पार्नुपर्छ भन्ने चिजलाई ठिकठाक पार्न नदिने मान्छे को त बाधक को दोषीको
0: होइन, त्यो त नेतृत्वले लिनुपर्छ नि। के हुन्छ भने
1: तर नेतृत्व त लिनुपर्छ, तर नेतृत्व अथवा पार्टी ठिकठाक पार्नका लागि कार्यदल बनो, कार्यदलले प्रतिवेदन तयार पार्यो, त्यो प्रतिवेदन अनुकूल नभएपछि रामबहादुर थापालाई अर्को लेख्न लाग्यो, दुईटा प्रतिवेदन आयो त्यो दुईटालाई पनि फेरि एक गरौँ भनेर कार्यदलमा छलफल भइरहेछ, यो त गन्जागोलमा फस्यो नि पार्टी। अहिले तपाईँ कार्यदलकै कुरा गर्ने हो भने नि पार्टी ठिक पार्ने कुरा गर्ने हो भने पनि
0: त्यही त के हुन्छ भनेदेखि त्यो जुन ढङ्गले तलबाट आम देशव्यापी रूपमा कार्यकर्ताहरूबाट उठेका आवाजहरूलाई दबाउने र फेरि पुरानै ढाँचाले चाहिँ त्यो लादेर नेतृत्व लादेर चाहिँ अगाडि बढ्ने ढङ्गले जुन खालको काम भइरहेको छ त्यसले चाहिँ पार्टीलाई समाप्त गर्ने दिशामा पुर्याउँछ, त्यसरी जानु हुँदैन। अब हामीले त अहिले सुझाव दिने ठाउँमा मात्रै छौँ, त्यहाँ बसे साथीहरूले जो कार्यकारी भूमिकामा रहनुभएको छ उहाँहरूले आँटका साथमा गलत कुरालाई गलत भन्न सक्नुपर्छ र पार्टी जोगाउने काममा उहाँहरू लाग्नुपर्छ र पार्टीलाई टोटल पुनर्गठन गरेर जाने ढङ्गले उहाँहरू अगाडि बढ्नुपर्छ भन्ने मेरो सुझाव छ उहाँहरूलाई, होइन?
1: हजुर,
0: अब त्यसरी नगर्ने हो भने त हाम्रो अगाडि चाहिँ अब एउटा भनाइ नै छ नि, कि त सचिने कि सकिने, दुईटा मात्रै बाटा छन्।
1: तर तपाईँहरूको पार्टीलाई चाहिँ नि युवराज कार्कीजी विगतमा कस्तो भनिन्थ्यो भने संगठनको हिसाबले व्यवस्थापनको हिसाबले यो दक्षिण एसियाकै अत्यन्तै व्यवस्थित पार्टी भन्ने एक खालको जस त्यो खालको लोभ ईर्ष्या थियो। आजको दिन त हेर्नुहोस् त एउटा चुनाव र अर्को प्रदेश स्थानीय तहको चुनावमा आउन आँटिसक्यो, तपाईँहरूको पार्टीले चुनावी समीक्षासम्म गर्न सकेका छैन, यो कस्तो पार्टी भयो?
0: होइन, त्यही भनेको त के भयो त भन्दाखेरि यो सबैभन्दा सङ्गठित र व्यवस्थित पार्टी थियो एमाले,
1: भित्र
0: अन्तर्विरोधहरू त थिए, त्यतिखेर पनि गुटबन्दीहरू नभएका होइनन्, गुटबन्दीहरू पनि थिए, तैपनि छलफल हुन्थ्यो, त्यसपछि विभिन्न ढङ्गले एउटा निष्कर्ष निस्किन्थ्यो, त्यो निष्कर्ष निकालिएर सामूहिक नेतृत्वबाट अगाडि बढ्ने अवस्था थियो त्यतिखेर। तर बिस्तारै के हुँदै गयो भनेदेखि एउटा व्यक्तिमाथि सबै शक्ति केन्द्रित गर्दै गइयो, क्या, व्यक्ति केन्द्रित हुँदै गइयो र व्यक्तिको केन्द्रीकरण यति भयो कि अध्यक्षले जे भन्नु त्यो निर्णय हुने भयो, उहाँले जे बोल्नु त्यही अगाडि बढ्ने स्थिति भयो।
1: हजुर,
0: अन्तर्राष्ट्रिय अनुभवहरू पनि हामीसँग छन्, जसरी चिनमा पनि त्यत्रो ठुलो परिवर्तन भइसकेपछि पछिल्लो कालमा माओ सेतुङले जसरी गल्ती गरेर अब अलि स्वेच्छाचारी ढङ्गले अगाडि बढ्न थाल्दाखेरि चिन पनि झनै डुब्ने अवस्थामा पुगेको थियो, पछाडि कसो कसो गरेर साथीहरूले चाहिँ पुनर्गठन गरेर पार्टीलाई अगाडि लाने ठाउँमा पुर्याएर अहिलेको चिनको जुन अहिले संसारको एउटा महाशक्तिको रूपमा उदय भयो त्यो पुनर्गठन गरेर नगएको भएदेखि त चिन पनि सोभियत सङ्घ जस्तै कोल्याप्स हुने अवस्थामा थियो।
1: हजुर,
0: त्यसको त्यसकारणले व्यक्तिमाथि सबै अधिकार केन्द्रित गर्दै जाने र व्यक्तिलाई स्थापित गर्ने, पार्टी होइन कि व्यक्ति स्थापित हुँदै जाने भइसकेपछि अब के हुन्छ भने अहिले कुरा उठेको छ नि त उहाँले अध्यक्षले मात्रै गल्ती गरेको हो र भन्ने कुरा उठेको छ नि त, सबै शक्ति त्यहीँ केन्द्रित भएपछि त अब परिणाम पनि त त्यही व्यक्तिमाथि जान्छ होला नि त, त्यसको जिम्मेवारी पनि।
1: हजुर,
0: प्लेन एक्सिडेन्ट भयो भनेदेखि के हुन्छ, त्यहाँका यात्रुहरूको अरू क्रू मेम्बरहरूको गल्ती हुन्छ कि पाइलटको चाहिँ गल्ती हुन्छ भन्दाखेरि त मुख्य जिम्मेवारी त पाइलटै हुन्छ नि त।
1: हजुर,
0: स्वाभाविक रूपले हामीले क्र्यास हुने स्थितिमा जाँदैछ प्लेन भने त्यसको मुख्य दोष भनेको पाइलटै हुन्छ, त्यसले गर्दाखेरि त्यो आन्दोलनमा पनि पार्टीमा पनि त्यसमा पनि सबै शक्ति एक ठाउँ केन्द्रित गर्ने अवस्थाबाट अरू कमिटीहरू भनेका चाहिँ नाम मात्रका सल्लाहकार जस्ता कमिटी मात्रै बन्ने अवस्था भइसकेपछि त्यो परिणाम त आउने कुरो त निश्चितै थियो नि त, व्यक्तिले राम्रो गर्दा राम्रो पनि हुन सक्थ्यो।
1: हजुर,
0: अब कहिले अलिअलि सुरु सुरुमा वर्तमान अध्यक्षले अलि राम्रै गरेर पनि जानुभएको थियो, राम्रो हुन्थ्यो, तर जब अब गल्तीहरू हुँदै गए अनि त्यसपछि के हुने भयो भने त्यो गल्ती सच्याउन सकिने अरू टिममा चाहिँ जुन सामूहिक नेतृत्व प्रणाली पनि थिएन, कमिटी सिस्टम पनि व्यवस्थित थिएन, नेतृत्वले जे भन्नु त्यही आँखा जिम्लेर लागू गर्दै जाने गरिसकेपछि त अब यो परिणाम आउनु त अनिवार्य थियो नि, स्वाभाविक थियो।
1: अब के त हो, ओलीजीको व्यवस्थापन कसरी, उहाँ छोड्न तयार हुनुहुन्न, बरु दुईटा कार्यदललाई एक बनाउनका लागि दुई दिन समय लिने निर्णय कार्यदलले गरेको छ, अब के हुन्छ, गर्ने के?
0: त्यो उहाँले छोड्नुपर्छ, उहाँले एकदम सम्मानजनक ढङ्गले उहाँले छोडिदिनुपर्छ, त्यसो नगर्दाखेरि त

0: रेडियो पावर घटना विषयको सशक्त संवाद
1: युवराज कार्कीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद भूपालजी।
1: एमालेमा के भइरहेछ? कति यहाँ भित्रका गतिविधिहरू सूक्ष्म रूपमा नियालिराख्नु भएको छ? आफ्नो पार्टी के भएको जस्तो लाग्छ?
2: म त चितवनको सौरा महाधिवेशनदेखि नै स्वैच्छिक अवकाश लिएर अब युवाहरूलाई अगाडि बढाउनु पर्छ, अलि नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने ठानेर म चाहिँ एउटा अभिभावकीय भूमिका, सल्लाहकारको भूमिकामा रहेको त्यही बेलादेखि नै। अब पछिल्लो अवस्था त झन्झन बिग्रँदै गयो र अब अहिलेको अब यो सबै अवस्थाहरू आयो होइन, यो अब देखिराखिएकै छ। सबै हाम्रो पार्टी अब देशको चाहिँ जनमतको हिसाबले झनै पहिलो नम्बरमा रहेको पार्टी यो पछिल्लो आम निर्वाचनमा त हामी एकदम साँच्चै भन्ने हो भने अत्यन्तै लज्जास्पद हार बेहोरेर एक किसिमको एउटा जनताको मूल एउटा जनताको पङ्क्तिबाट चाहिँ पुरै अलग थलग परेको अवस्था छ।
1: हजुर,
2: अब पार्टी ठिक ढङ्गले अगाडि बढिराखेको छैन। अब विगतदेखि नै कमी कमजोरीहरू थुप्रिँदै आएर त्यो त्यसले चाहिँ एउटा उचाइमा पुगेपछि अब त्यसले छलाङ मारेर अब यो परिस्थिति सिर्जना भएको हो। त्यसो भएको हुनाले यसको चाहिँ समग्र र गम्भीर समीक्षा गरेर भएका कमी कमजोरीलाई एकदम निर्ममतापूर्वक तिनीहरूलाई चाहिँ स्वीकार गर्दै आफूलाई एकदम पुनर्जागृत गरेर आफूलाई नयाँ ढङ्गले अगाडि बढिएन भनेदेखि फेरि जनताको विश्वास प्राप्त गर्न सकिन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
1: हजुर,
2: त्यसो भएको हुनाले हामीले चाहिँ हाम्रा आफ्ना आफूले गरेका गल्ती कमजोरीहरू, विगतदेखि नै भएका गल्ती कमजोरीहरूको एकदम गम्भीर समीक्षा गर्नुपर्छ।
1: हजुर,
2: र पार्टीलाई चाहिँ पुनर्गठित एउटा जागृत र एक किसिमले भन्यो भने नयाँ ढङ्गले अगाडि बढ्ने एउटा स्थितिबाट लैजानुपर्छ र मात्रै हामी फेरि जनताको बिचमा चाहिँ विश्वास आर्जन गर्ने ठाउँमा पुग्न सक्छौँ। त्यसो भएको हुनाले अहिले जुन ढङ्गले चलिरहेको छ त्यो प्रति त म त एकदमै धेरै असन्तुष्ट छु। यो ठिक ढङ्गले अगाडि हामी अगाडि बढेका छैनौँ।
1: हजुर,
2: यो पार्टी निर्माण गर्दाखेरि आफ्नो जीवनको धेरै ठुलो ऊर्जाशील समय समर्पण गर्ने व्यक्ति म पनि हुँ। 10 वर्ष भूमिगत बसियो।
1: हजुर,
2: म चाहिँ एकदम धारानको हात्तीसार क्याम्पसको टपर मान्छे, बाहिर पढ्न जाने ठुल्ठुला अवसरहरू छोडेर

0: धान आन्दोलन त पार्टी नै खतम हुँदै जान्छ, अब गर्न त के सकिन्छ र अब त्यहाँ बस्ने साथीहरूले पुनर्गठन गर्नको लागि पर्याप्त प्रयत्न गर्नुपर्छ, उहाँलाई स्वैच्छिक रूपले हार्दिकतापूर्वक उहाँलाई त्यहाँबाट छोडेर जाने वातावरण, उहाँले चाहिँ ठाउँ छोडिदिने वातावरण बनाउनुपर्छ, त्यसको लागि प्रयास गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ।
1: त्यसको रोडम्याप के हो त, त्यसको रोडम्याप के हो तपाईँले भनेको, उहाँलाई हार्दिकतापूर्वक छाड्ने वातावरण बनाउने भनेको रोडम्याप के हो?
0: होइन, रोडम्याप भनेको के भने स्वैच्छिक हो, स्वैच्छिक रूपले उहाँले,
1: अब त्यो त कुरै नगर्नुहोस्, उहाँ स्वैच्छिक त्यो शब्द सुन्नै तयार हुनुहुन्न होइन, छाड्ने र स्वैच्छिक उहाँ दुइटै त्यो छोड्न तयार हुनुहुन्न, यो बाहेक अरू कुरा भन्नुहोस् त रोडम्याप।
0: त्यो भएन भने त म त अब मलाई त पहिले यसको समर्थन गर्दाखेरि मलाई पार्टीभित्रका कतिपय मान्छेले गाली पनि गरेका थिए, म त गगन थापाको रोड म्यापलाई म त मैले त्यो बाटो त्यो ठिक हो भन्ने पक्षमा छु म।
1: अनि तपाईँको पार्टीको विधान कस्तो छ, 51% चाहिन्छ त्यो गर्न पनि, विशेष महाधिवेशन डाक्न समेत 51% भनेको आफैमा डिसिजन हो।
0: होइन, त्यो त प्रतिनिधि परिषदमा त सबै अहिलेको नेतृत्वमा जो पुनर्गठन पक्षमा रहेका साथीहरू लाग्यो भनेदेखि 51% पुर्याउनै सकिन्छ, त्यो प्रतिनिधि परिषदको नै हो।
1: होइन हो, तर 51% पुर्याउने कि पहिले विधान संशोधन गर्ने कि फेरि प्रतिनिधि परिषद बोलाउन पनि अध्यक्षले त डाक्नु पर्यो, फेरि उहाँले नडाक्नेसम्म त्यो पनि अघि बढ्न सक्दैन, फेरि आफैलाई हटाउने बैठक किन उहाँ डाक्नु हुन्छ, फेरि विषय त अनेक छ नि।
0: त्यो मैले विधानको त्यो मसिनो गरी यस्ता समस्या थिएनन् र हेरेको पनि छैन।
1: होइन, तपाईँलाई मैले हेरेर तपाईँलाई भन्दिनँ नि, जो छ नेतृत्वले अध्यक्ष ओलीले नचाहेसम्म बैठक बस्न सक्दैन, यो यथार्थ हो कम्युनिस्ट पार्टीको, तपाईँहरूको पार्टीको। एक दोस्रो, राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाएर विशेष महाधिवेशनै डाक्न पनि तपाईँको 51% चाहिन्छ प्रतिनिधिहरूको हस्ताक्षर। 51% भनेको आफैमा एउटा के हो भन्दाखेरि डिसिजन हो, 51% भनेको त मेजोरिटी भयो नि।
0: त्यही त अनि एउटा त्यहाँ तपाईँले त हेर्नु भएकै होला अब, अनि अध्यक्षले त्यो विशेष महाधिवेशन बोलाउन पनि अध्यक्षको स्वीकृति लिनुपर्छ र गगन थापाहरूले त लिएनन्।
1: त्यो अर्को बाटो हो, तपाईँको कम्युनिस्ट पार्टीमा राखेको विधान त तपाईँहरूलाई थाहा हुनु पर्यो नि त, 51% नपुगिकन विशेष महाधिवेशन बोलाउनै मिल्दैन, 51% दर्ता गर्नु पर्यो पहिले त।
0: हो, त्यो 51% पुर्याउन प्रयास गर्नु पर्यो नि त्यहाँ बस्ने साथीहरू।
1: त्यो पुर्याइसके पछाडि पनि फेरि ओलीजीले त बोलाउनु पर्ला, उहाँ तयार नभइकन त त्यो सम्भव छैन, द्वितीयबाट निर्वाचित उहाँ अध्यक्ष हो फेरि अस्ति भर्खर।
0: होइन, निर्वाचित भन्ने कुराले त दुई तिहाई थियो त, हिजो सरकार पनि त दुई तिहाई थियो नि त, त्यो त्यसको त अर्थै हुँदो रहेछ नि त।
1: तर काङ्ग्रेसको बाटो खोज्नु भनेको चाहिँ फेरि मेरो तपाईँलाई प्रति प्रश्न छ, पाएको भएको हजुरबा हजुरआमा वा पिताश्री माताश्रीलाई चाहिँ बुढो भएपछि डोकामा बोकेर लगेर खोलामा त फ्यालिन्न नि त, त्यो कथामा मात्रै हुन्छ नि त्यस्तो, हामीले कथा पढ्दा चाहिँ त्यो पाएको थियौँ, यथार्थमा त हुन्न, कसैले डोकामा बोकेर लगेर फ्याल्दैन, हेर्नुहोस्।
0: होइन, त्यस्तो कुरा होइन नि त, त्यो त के हुन्छ भने अब हिजो जस उदाहरण त के भने हाम्रै पार्टी कम्युनिस्ट पार्टीभित्र पनि माधव नेपालले देखेकै थियो नि त, हामी म त त्यतिखेर केन्द्रीय कमिटीमै थिएँ, तपाईँले राजीनामा नदिनुहोस्, छलफल गरौँ अझै कमिटीमा बसेर अनि त्यसपछि मात्रै दिनुहोस् त्यो पनि भनेको।
1: रामबहादुर थापाले के भनिरहनु भएको छ, त्यो राजीनामा राष्ट्रपतिका पदका लागि थियो, राष्ट्रपति पाउँछु भन्ने विश्वास साथ त्यो गर्नुभएको थियो भनेर भनिदिनु भयो हिजो भर्खर,
0: भन्ने कुरा एउटा हो, तर पनि त
1: तर रामबहादुर थापा, घनश्याम भूषाल वा तपाईँ बिन्दा पाण्डे र उषा किरणहरूलाई गरिएका कारवाहीका प्रति पनि अहिले पश्चाताप जनाइएको छ शङ्कर पोखरेलको प्रतिवेदनमा, फेरि पार्टी त यो पनि छ अहिले, हेर्नुहोस् तपाईँ
0: त्यो हो। हिजो एउटा मेरो पनि के हो मूल्याङ्कन भन्दाखेरि, अब केपी ओलीलाई त्यो ठाउँसम्म पुर्याउनको लागि चाहिँ विष्णु पौडेल शङ्कर पोखरेलहरूको पनि हात चाहिँ छ, तर पनि उहाँहरूले ढिलै भए पनि उहाँहरूले सही कुरा महसुस गरेको हुनाले हिजो किन समर्थन गरिनुहोस् त भन्ने अड्को थापेर उहाँहरूले लिएको सही अडानलाई पनि विरोध गर्न चाहिँ मिल्दैन। जुन दिनदेखि मान्छेले बुझ्यो महसुस गर्यो त्यही दिनदेखि सही बाटोमा अघि हिँड्न थाल्यो भनेदेखि त्यसलाई चाहिँ हामीले सकारात्मक रूपले हेर्नुपर्छ, मानिसहरूको मूल्याङ्कन वर्तमानबाटै सुरु गर्नुपर्छ, हिजो के थियो अस्ति के थियो भन्ने कुराबाट हुँदैन, अहिले उनीहरूले लिइराखेको अडान र उनीहरूले अगाडि सारेका प्रस्तावहरू ठिक छन् कि छैनन् भनेर मान्छेको मूल्याङ्कन गर्नुपर्छ, अहिले उहाँहरूले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ, नभए जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेर उहाँहरूले जुन अभियान सुरु गर्नुभएको छ, जुन प्रयास गर्नुभएको छ त्यो सकारात्मक छ र त्यसलाई आम रूपले भन्ने हो भने त्यो कार्यकर्ता पङ्क्तिको पनि ठुलो समर्थन छ। अब त्यो गर्न सकिएन भनेदेखि त मैले देखेको त के भने अरू आगामी दिनहरूमा एमालेको अरू दर्जनाक हालत हामीले आफ्नै आँखाले देख्नुपर्छ। अब हामी त अभिभावक भएर बसेकाले अहिले तत्कालै अब निर्णय नै गर्ने ठाउँमा त हामी त छैनौँ नि त, मैले त केही गर्न सक्दिनँ, मैले त सुझाव दिने मात्रै हो।
1: त्यो हो, तर तपाईँले भन्नुभयो नि शङ्कर पोखरेलहरूलाई ओलीको ब्रेन भनिएको छ, आज शङ्कर पोखरेलहरूसँग आफ्नै छाया समेत छैन, अध्ययारोमा त आफ्नो छाया पनि सँगै हुँदैन कि, छायाका लागि नै प्रकाश चाहिन्छ, त्यो गतिमा उहाँहरू पुग्नु भएको छ। यो टिप्पणी मेरो होइन, टिप्पणीकारहरू यो भन्दैछन्, हेर्नुहोस् उहाँ त केपी ओलीको खास भन्यो भने अनुयायी नै भनिदिनु भयो भन्ने समको थियो, अनुयायी

0: अनुयायीके उत्तराधिकारी पनि होइन अनुयायीकै अनुयायीसम्म भनेको भन्ने छ यसको अर्थ तपाईँलाई काफी थाहा छ अनि जो महासचिवसँग आज बेला यस्तो बितेको छ उहाँको आफ्नो छाया छैन उहाँलाई कति विश्वास गरेर सर्लक केपी ओलीका मान्छेहरू थपक्क शङ्कर पोखरेलका पछाडि लाग्न सक्ने ठाउँ छ बरु शङ्कर पोखरेलभन्दा त रामबहादुर थापा भले माओवादीको लिगेसी होला कयौँ गुणा इथिकल रहेछन् भन्नेहरू पनि छन् के एमाले भित्रकै एउटा एउटा जोडकोड त्यो भन्नेहरू पनि छन्
1: त्यो त कस्तो हो भने
0: हजुर
1: त्यो त कस्तो तर्क हो भने हिजो केपी ओलीलाई मकैको भात खान नपाएर पहाडबाट अर्काको घरमा चाहिँ हली बस्न आएको मान्छे त्यो नेता हुन्छ भन्ने रामकुमारी झाँक्रीलाई अहिले राष्ट्रिय सभाको अध्यक्ष बनाउने केपी ओली देखिहाल्नु भएको छ नि कार्य अनि त्यस्तो कुरा देख्ने भएपछि रामबहादुर थापाको हालत पनि त त्यही हो नि त रामबहादुर आफै भुटानी शरणार्थी काण्डमा चाहिँ त्यस्तो त्यत्रो विवादमा उनी गृहमन्त्री हुँदाखेरि नै उनका सल्लाहकारहरू जेलभित्र छन् अनि त्यस्तो विवादास्पद मान्छे उसको पृष्ठभूमि के हो अनि उसले आएर चाहिँ अब एकछिन केपी ओलीको भक्ति गान गाएर चाहिँ अब पाउने बित्तिकै हुन्छ र त्यो त भोलि गएर जनताले पनि स्वीकार्नु पर्छ होला नि त
0: भनेपछि त्यो चाहिँ तपाईँ भन्दै हुनुहुन्छ रामबहादुर थापाको तपाईँले इङ्गित गर्न खोजेको परिबन्ध हो
1: रामबहादुर थापा त त्यो चाहिँ अहिले उसको श्रीमतीलाई उसलाई चाहिँ हिजो समानुपातिकमा हालिदिएर सांसद बनाइदिएको र अहिले उसलाई चाहिँ अहिले समानुपातिकको चाहिँ जुन त्यही गुण पिर्नको निम्ति त्यो नुनको सोझो गरेको मात्रै हो यसको पृष्ठभूमि त हामीलाई थाहा छैन र हिजोदेखि कस्तो थियो भन्ने कुरो माओवादी
0: तर सबै ओलीका कारण पद पाका प्रतिष्ठा पाका आफ्नो जीवन चलेकाहरू त आज ओलीलाई छाड्ने अवस्थामा पुग्यो नि त ती त कति इथिकल हुन् फेरि त्यो पनि त सँगसँगै प्रश्न छ
1: त्यो त्यो त्यस्तो हुँदैन त्यो इथिकल होइन कि अझै धेरै लागेको भए पनि त पाउँथ्यो होला नि त पाउनेतिरै तर
0: अब किन पाउनु पर्यो समय छैन युग छैन परिस्थिति छैन अनि ओलीका पछि लाग्ने त फेरि भन्ने त आउँछ नि त निश्चित टाइमसम्म होला नि त
1: त्यो मात्रै होइन नि त जनताले उनको निर्वाचन क्षेत्रमा अकण्डक उनले चाहिँ शासन गरेको भनेको देशको आधी बजेट खन्याएको झापा पाँचमा जबकि उनलाई चाहिँ कहीँबाट चिन्दै नचिनेको कहाँबाट आएको मान्छेले 50,000 भन्दा बढी मतले चाहिँ हराइदिएर जनताले आफ्नो क्षेत्रमा देशका अन्य क्षेत्रमा त कुरो छाडिदिनुहोस् त्यस्तो भइसकेपछि अनि अब पार्टीलाई बचाउने कि ओलीलाई बचाउने भन्ने प्रश्न त शङ्कर पोखरेलहरू विष्णु पौडेलहरूको अगाडि पनि उठ्यो नि त यस्तो बेलामा चाहिँ एउटा विवेकशील मान्छेले विगतमा गल्ती नै गरेको भए पनि पार्टीलाई चाहिँ बचाउनुपर्छ अब पार्टीलाई बचाउनको निम्ति चाहिँ अरू अरूले पनि पुनर्गठनमा ककलले जिम्मा लिनुपर्ने हुन्छ युवराज कार्कीले पनि केही जिम्मा लिनु पर्यो भने म पनि लिन तयार छु शङ्कर पोखरेलले पनि आफ्नो पार्टको जिम्मा लिनुपर्छ विष्णु पौडेलहरूले पनि आफ्नो बराबरको भूमिकाको बराबरको चाहिँ जिम्मा विष्णु पौडेलहरूले पनि लिनुपर्छ तर के हुन्छ भने सुरुवात चाहिँ कहाँबाट गर्ने त भन्दाखेरि जुन मुख्य नेतृत्व छ जसको अनुहारले गर्दाखेरि अनुहारलाई लिएर जाँदाखेरि यो सबै हालत चाहिँ हाम्रो निर्वाचनमा हामीले जनताको तिरस्कार भोग्नु पर्यो त्यस सुरुवात त त्यहाँबाट हुनु पर्यो नि त
0: यसको अर्थ अब शङ्कर पोखरेल विष्णु पौडेलहरूको अडानको यो परीक्षा पनि हो
1: त्यो त हो त्यो अब उहाँहरूले अडान लिन सक्नु भएन भने इतिहासमा उहाँहरू पनि नालायक ठहरिएर किनारेकृत हुन्छन् एक दिन त पुनर्गठन होला नि त सधैँभरि केपी ओली जीवितै त रहँदैनन् होला आन्दोलन त फेरि धुलो पिठो भएर खरानी भएर पनि त्यहाँबाट दुबो जस्तो पलाउला नि त पलाउन त
0: तर त्यो बेला
1: शङ्कर पोखरेलहरू विष्णु पौडेलहरूले यदि भूमिका खेल्दैनन् अडान लिँदैनन् भने उनीहरू पनि इतिहासको रक्षणमा एकातिर फालिने ठाउँमा पुग्छन् उनीहरू पनि किनभने त्यो त अब त्यही महसुस गरेरै उनीहरूले चाहिँ अब पार्टीलाई चाहिँ बचाउनुपर्छ अब केपी ओलीलाई बोकेर अब पार्टी बच्दैन एमाले बच्दैन एमाले जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेरै उनीहरू चाहिँ पुनर्गठनको पक्षमा लागेका हुन् नि त नत्र त्यसै त लागेका हुने थिएन अब यसो गर्दाखेरि उनीहरूले चाहिँ तिमीहरू नैतिक भएनौ हिजो केपी ओलीबाट चाहिँ तिमीहरूले सुविधा ल्याऊ अब अहिले चाहिँ तिमीहरूले यसो गर्न पाउँदैनौ भन्ने कुरा चाहिँ ठिक हुँदैन त्यो के हुँदैन भनेदेखि मैले अघि पनि भने वर्तमानमा उनीहरूले उठाएका मुद्दाहरू ठिक छन् भनेदेखि त्यसलाई चाहिँ समर्थन गर्नुपर्छ त्यसको लागि उहाँहरूलाई धन्यवाद दिनुपर्छ र साथ सहयोग पनि गर्नुपर्छ
0: सल्लाहकार परिषदमा तपाईँहरू हुनुहुन्छ त्यो सल्लाहकार परिषदको सदस्यले दिएको एउटा सुझाव के हो भन्दाखेरि यदि सोझाअमलाले काम गर्दैन भने बाङ्गो बनाऊ गगन थापाहरूको पश्चात समाऊ तपाईँको कुरा सिधा सुझाव
1: मेरो कुरा त त्यही हो गगनहरू मेरो विचारमा हामी भिन्न छौँ
0: हजुर
1: हाम्रो दृष्टिकोणमा हाम्रो चाहिँ मान्यतामा हामी फरक छौँ तर काम गर्ने शैलीमा चाहिँ उनीहरूले के गरे भन्दाखेरि एउटा आँट गरे त्यसरी आँट नगरिकन त हुँदैन नि त किनभने अलिकति कि त अब गगन थापाहरू हारेको भएदेखि त किनारमा लागेर फालिने अवस्था पनि त हुन्थ्यो नि त आँट नगरिकन त हुँदो रहेछ भन्ने कुरा त गगन थापाबाट सिक्नु पर्यो नि त
0: त्यस कारण तपाईँको सुझाव त रह्यो नि त
1: हजुर
0: हस् यो महत्त्वपूर्ण समय

0: बातका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: तपाईँलाई पनि धन्यवाद।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगा।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
4: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।
5: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय

0: बाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपंक्षी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपंक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
0: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
0: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्त्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्त्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका

0: छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौ।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा
3: जंक फूड त्यागौ।
4: ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन

0: भयो त
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्रस्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले किएव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको

भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकरण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक सहभागी हुँदैछन्।

0: हरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751
1: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 तथ्याङ्क छ हामीसँग।
1: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितवनमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एक्जामेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एक्जामेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक थ्रु
1: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्न चलेकै छ, ढोकिया छैन। कि मतलब टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै प्रस्पेक्टिभबाट सुरक्षा निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन, त्यो हुनाले अब एउटा सर्च रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
1: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ, त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, र टनेलभन्दा बाहिरको काम, यो दलदल आदि क्याटेगोरी चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
1: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था अवस्था फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको

0: अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अरूको विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ, त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
1: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा नदीको किनारमा त्यसलाई चाहिँ सार्ने नै योजना हो।
0: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
2: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
3: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ, जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, हिँड जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
2: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोला हुने एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सडक खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
4: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
5: त्यो काम सकिन कति दिन लाग्छ अझै?
4: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारु गर्छौँ।
5: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
4: अब त्यो
5: काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
4: हामी अहिले चाहिँ ग्राभल सकेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको. अब हामी जति सक्दो छिटो ग्राभल सर्भिस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ फ्लो गर्न दिन्छौँ.
5: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
4: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ. त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन. अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ. अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ एकिम गर्दै पठाउन चाहिँ सकिन्छ.
1: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी साथी गनी अन्सारीसँग कुरा गर्दै. हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: अहिले रातको 9 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेंस
4: जनस्वास्थ्य कार्यालय रामिछापको सूचना
5: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हार जोड्नी तथा मांसपेशी दुख्नु
4: वाक वाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
4: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
4: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
4: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने
6: घरको झ्याल र ढोका बन्द गर्ने
5: आगोका स्रोतहरू बन्द गर्ने
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
5: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
6: हावाहुरी चलेको बेला के नगर्ने
5: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
6: बिजुलीको तार लत्रिएको छ भने नछुने
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्
5: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
5: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर 5 मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
5: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिएको

स्वर टङ्कामाया श्रेष्ठ, सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860707044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गरिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
5: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
11: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
14: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
14: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
14: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
8: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: बुलबुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
0: संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिका एक बिटार पार्क स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार साँझ करिब 7:45 को समयमा रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बाप्र 01026/49 नम्बरको टाटा योद्धा गाडी सडकबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सवार दोलाखाको भीमेश्वर नगरपालिका 3 निवासी 28 वर्षीय सञ्जित तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइए पनि चिकित्सकले राति 9 बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडी चालक सोही स्थानका 30 वर्षीय प्रदीप लामा ढाडमा सामान्य चोट लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 औं महासभालाई असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनअनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहतालाले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घन्टा स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ। महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरिएको पार्टीको भदौ 5 गते बसेको केन्द्रीय कमिटिको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। विभिन्न कारणबाट जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने अवस्था सिर्जना भई बालबालिकाले प्राप्त गर्ने वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूपता तुलनायोग्य र विश्वसनीय बनाउने उद्देश्यले बालबालिकाको वैकल्पिक हेरचाह सम्बन्धी तथ्याङ्कको अन्तर्राष्ट्रिय वर्गीकरणलाई 3 तहमा छुट्याइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बालबालिकाको वैकल्पिक हेरचाहलाई मुख्यतः परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गीकरण गरिएको छ। उक्त वर्गीकरणले प्रशासनिक अभिलेख, सर्वेक्षण तथा गणनाबाट प्राप्त विभिन्न तथ्याङ्कलाई एउटै परिभाषा, विधि र अवधारणाका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्तरीय एवं तुलनायोग्य बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रमसम्म 2084 को पात्र प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज 20 गतेभित्र पात्र गणनाको गणित पेश गर्न आह्वान गरेको छ। समितिले पञ्चाङ्ग खण्ड सौरोक्त पद्धतिबाट र अन्य ग्रहहरूको गणना के त के पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। असोज 20 गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेश गर्न अनुरोध गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। पछिल्लो समय ग्रिन आर्मी विवादमा परेको छ। भोटेकोसी विवादपछि विवादमा आएको ग्रिन आर्मीलाई नाम परिवर्तनका लागि 35 दिनको समय दिएको छ भने आजै सर्वोच्चमा रिट समेत दायर भएको छ। सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र स्वरूप प्रयोग गरेको विषयमा विवादमा आएको ग्रिन आर्मी संस्थालाई शुक्रबार कम्पनी रजिस्ट्रारको कार्यालय पत्रचार गर्दै तोकिएको अवधिभित्र संस्थाको नाम परिवर्तन गर्न निर्देशन दिएको। यदि संस्थाले सरकारको उक्त निर्देशनलाई व्यवस्था गरी वा नाम परिवर्तन गर्न नमाने कम्पनी N-2063 बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइनेछ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको हो।
भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका सुरुवाती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झनै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित हुन सक्नु भएन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुन चाँद व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार चाँदीको भाउ तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। रामेछाप उद्योग वाणिज्य सङ्घले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा रामेछापतर्फ आउने मालवाहक साधनलाई दिउँसोको समयमा पनि सञ्चालन गर्नका लागि माग गरेको छ। सिन्धुली प्रशासनले उक्त सडक खण्डबाट रामेछापतर्फ जाने ढुवानीका साधनलाई साँझ 6 बजेपछि रातको समयमा मात्र सञ्चालन गर्न दिने गरी निर्णय गरेपछि सङ्घले उक्त निर्णय सच्याएर दिउँसोको समयमा पनि ढुवानीका साधन सञ्चालन गर्न दिने व्यवस्थाको माग गरेको हो। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका 5 स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक सन्तुलाल प्रसाद जयस्वारको कमान्डमा खटिएको प्रहरी टोलीले विद्यालयमा आत्महत्या रोकथाम, मानसिक तनाव व्यवस्थापन तथा जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको थियो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक सङ्गीतको अभिवादनसहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै दुःख सुखको सहयात्री, तपाईँकै मुटुको ढुकढुकी, भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु यो पलाई अझ विशेष बनाउन। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। साथसाथै तामाकोसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। अनलाइनका माध्यमको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। नेपाली लोकगीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्छौँ भने तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, यो रातको समयमा हामी बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस गर्छौँ। होइन, थकाइ लागेको छ होला नि, बिहानदेखि काम गर्दा गर्दै कति थकाइ लागेको छ होला, मनमा कुराहरू खेलिरहेका छन् होला, त्यो लागेको थकाइ पीर चिन्ताहरूलाई चाहिँ नौ डाँडा कटाउनुपर्छ ल। सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु। अनि भन्न चाहन्छु, यति बेला तपाईँले कोही कसैलाई मिस गरिराख्नु भएको छ भने, सम्झिराख्नु भएको छ भने हामीलाई भन्नुहोस् ल। हामी तपाईँको त्यो मान्छे सामान्य होइन, उहाँ माझ पुर्याउने कोसिस हामी गर्छौँ यो रातको समयमा। यदि कसैलाई मिस गरिराख्नु भएको छ, सम्झिन चाह भनौँ न सम्झिराख्नु भएको छ, तर अब इन्डाइरेक्ट रूपमा पनि हुनसक्छ नि त होइन भन्नुपर्ने, हामी छौँ। सो हुनसक्छ मेरी प्यारी मुरी यति बेला के गर्दै होलिन् भनेर बुन्टी नेप्री चेप्टीलाई तपाईँले यति बेला सम्झिराख्नु भएको छ होला होइन, तर भन्न सक्नुभएको छैन भने हामी छौँ, हामीलाई पठाउनुहोस् न म्यासेजहरू, लेख रचनाहरू पठाउनुहोस्। जस्तै नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, नलुकाऊ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, तिमीलाई सम्झि उदाउने यो घाम एक्कासी डुब्न सक्छ भनेर मैले लेखेको थिएँ कसैको लागि मरिलो वास्ता नगरेपछि। यस्तै होला, ठिक छ, यी कुराहरू हुन्छन्, यस्तै यस्तै विविध कुराहरू। यति बेला चाहिँ कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुने नै छु। फेसबुक लाइभ मार्फत पनि सर्टकटमा उपस्थित भएको छु म, होइन केही छिन केही पल रहनेछु म तपाईँको माझमा। यति बेला तपाईँको माझमा एउटा गीत राख्छु, अब तिज आउन लागिसकेको छ, तिजका गीतहरू राख्नुपर्छ। अब हेर्नुहोस्, थोपडाले धोका दियो बरीलाई, होइन यस्तै भागीरथ चलाउने अनि सुनिता बुढा छेत्रीको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि आउँछु म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि, तपाईँसँग कुराकानी गर्नको लागि। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, कार्यक्रमलाई सेयर गर्दै गर्नुहोला, म्यासेजहरू पनि पठाउँदै गर्नुहोला है त।

थोपडाले धोका दियो बढीलाई, मुहारले धोका दियो बढीलाई भन्दैनन्थ्यो। के गर्ने यस्तै अब गाह्रो हुन्छ, मान्छेले पत्याउँदैनन् के गर्नु, छैन भन्नु पनि गाह्रो लाज लाग्ने होइन, अब छ भन्दा पनि तेरो छ साँच्ची हो, ढाँटेको त होइन नि भन्ने होइन, छैन भनौँ कसरी भनौँ, छ भन्दा पनि नपत्याउने खालको स्थिति छ। यस्तै छ कार्यक्रममा एसएमएस दोहोरी अनियर भइराखेको छ आवाजमा, म श्रीराज महचे साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट होइन सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भन्ने आशा छ, हेर्दै हुनुहुन्छ नि होइन, हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला ल पनि भन्न चाहन्छु। रातको समय छ, यो रातको समयमा नि मिठा मिठा रमाइला कुराकानी गर्नको लागि उपस्थित हुन्छौँ कि, के छ खाना खानुभयो तपाईँले, मलाई नै सम्झिराख्नु भएको छ कि, मेरै कार्यक्रम कुरेर बसिराख्नु भएको त थिएन नि। यमर एउटा श्रीराज महत आउँछ रातको समयमा मिठा मिठा कुराकानी गर्नको लागि, म र केही रमाइलो कुराकानी गर्छ, कहिलेकाहीँ वायात कुराकानी गर्छ, तर कार्यक्रम लिएर आउँछ सुन्नुपर्छ भनेर बसिराख्नु भएको छैन नि। होइन म त घुर्छु बरु सुत्छु भनेर गरेर सुतिसक्नु भयो कि, निदाइसक्नु भयो कि, निन्द्रा देवीको होइन काखमा भनिन्छ नि होइन, लुटुपुटु गर्न पुगिसक्नु भयो कि। ठिक छ, रेडियोकर्मी इच्छा लिम्बू हुनुहुन्छ, छ नि एकजना भन्नुहुन्छ, को छन् को हुनुहुन्छ, लुकेर डान्स गर्नुभएको भनेको होइन, म सिक्दैछु, थोपडाले धोका दियो बरीलाई भनेर यो भइहाल्यो होइन, हाई मेरो फरिया भनेर अर्को छ होइन, के गर्नु, म अब कस्तो नाच्न मन लाग्छ, कसरी गाउन मन लाग्छ, स्वरले साथ दिँदैन, नाच्न मन लाग्छ आउँदैन, यस्तो छ स्थिति, हेर्नुहोस् न, सिक्दैछु म, एउटा सिकिसकेपछि म आउँछु डान्स, खतरा आउँछु म। हर्क कार्की सर हुनुहुन्छ, श्रीराज सर म रामेछाप आउने बेलामा चाहिँ भेटेर मिठो चिया खानुपर्छ है भन्नुहुन्छ, ओके सर ओके, आउनुहोस् न, कहिले आउनुहुन्छ, यसो आउनुहोस्, गफ गफ चिया चाहिँ खानुपर्छ, पिउनुपर्छ, गफ चाहिँ कमै हुन्छ होला, मलाई खासै गफ गर्न चाहिँ अलि अफ अन इयरमा कार्यक्रममा त म हानिहाल्छु, हेर्नुहोस् होइन, मेरो खोइ कहाँबाट के कुरा आउँछन् थाहा हुन्न, अफ इयरमा भइसकेपछि कस्तो के बोल्ने के भन्ने होला भनेर अकमक पर्न सक्छु, हजुरहरू कुरा निकाल्नुपर्छ, त्यसपछि हल्का कुरा निकालिसकेपछि त म ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ हानिदिइहाल्छु नि गफ होइन, ठिक छ आउनु होला भन्न चाहे, तिजको सपिङ गर्नुपर्ने छ भन्नुहुन्छ इच्छाजीले, त्यस्तै गरेर गाह्रो छ है, सुमित्रा थापामा गर्नुहुन्छ, सिन्धुलीबाट हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, सम्झनाजी हुनुहुन्छ सम्झना, त्यस्तै शर्मिलाजी हुनुहुन्छ उहाँले पनि सिन्धुली धुराबाट होइन, शर्मिला रम्तेलो हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, अनि त्यस्तै गरेर हेर्दै हुनुहुन्छ, हेरेर साथ दिनुहोस् ल पनि भन्न चाहे, यति बेला सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु, घुरेर होइन सर सुनेर बसेका छौँ कि भन्नुहुन्छ होइन, यस्तो भन्न खोज्यो कि हिराबहादुर लगाईजी, के भन्दाखेरिमा कहिलेकाहीँ त अब होइन यसको आवाज कति सुन्नु भन्ने पनि हुन्छ, झिन्झाट लाग्न पनि सक्छ, कोही कोहीलाई चाहिँ यो मराको आवाज सुन्दा पनि कस्तो मिठास छ सुनौँ सुनौँ लाग्छ होइन, निन्द्राको एउटा औषधि, जसलाई निन्द्रा लाग्दैन नि उसले औषधि पनि बनेको हुनसक्छ, म जब जब मेरो आवाज सुनिसकेपछि निन्द्रा लाग्न पनि सक्छ क्या, त्यही भएर यसो रेडियो खोल्दै र यसो हाम्रो हजुरको रेडियो बज्दा बज्दै होइन यस्तो गर्दै हुनुहुन्छ है भनेको नि मैले, होइन माया गर्नुहुन्छ नि, म बुझ्दिनँ भनेको, मलाई कति धेरै माया गर्नुहुन्छ गाँठे, त्यही भएर त म पुलपुलिएको छु, यसरी माया गर्नुभएको छ है के र होइन, राई सफल आयुष हुनुहुन्छ, पूर्वली अन्जान राई सफल आयुष हो, नेपाल घरतिर थुमाल्छ युएबाट भन्नुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, त्यस्तै गरेर यति बेला हिराबहादुर लकाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, बुटवलबाट अहिले 10 बजेको मौसम सामान्य छ भन्नुहुन्छ, साथीहरू सम्झनु भएको छ, जिन्दगी पनि ब्याङ्क जस्तै रहेछ, खातामा पैसा कति छ भनेर ब्याङ्कमा पैसा राख्ने मान्छेलाई मात्र थाहा हुन्छ, तर मनभित्र दुःख कति छ पीडा कति छ भनेर भोग्ने मान्छेलाई मात्र थाहा हुन्छ, बाहिरबाट हेर्दा मुस्कुराएको देखिन्छ तर भित्रभित्रै कति चोट लुकाएर बसेको हुन्छ, त्यो अरू कसैले देख्दैन, त्यसैले कसैको हाँसो देखेर उसको जिन्दगी सजिलो छ भनेर सोच्नु हरेक मुस्कान पछाडि एउटा नदेखिएको कथा हुन्छ, जिन्दगी
हो, सबैको आफ्नो सङ्घर्ष छ भन्नुहुन्छ। पक्कै पनि हो, हामीले भनिराख्यो भने बर कस्तो मोज होला, रमाइलो गरेर होला होइन, तर हामीले पो देख्दा रमाइलो मोज होइन, रमाइलो भनिराखेको हुन्छौँ त होइन। नत्र त प्रायः जसो त जिन्दगी भनेको त सङ्घर्ष छ नि, कति सङ्घर्ष गर्नुभएको छ उहाँहरूले आफ्नो तरिकाबाट, उहाँको घरमा के छ कतिले भन्नुहुन्न, कतिले देखाउनुहुन्न होइन, सङ्घर्ष सबैको हुन्छ कि होइन र हो, त्यो व्यक्तिलाई मात्र थाहा हुन्छ सङ्घर्ष कति गरेको छ, सङ्घर्ष कस्तो छ भन्ने कुरा, उसको पीडा कति छ, ऊ कतिको खुसी छ होइन, राति निन्दाउन सकेको छ कि छैन, उसलाई मात्र थाहा हुन्छ कि बाहिरबाट देख्नेले त जे पनि भन्दिन्छ नि, म र हाँसेर हिँडिराखेको आज त ऊ निकै खुसी छ जस्तो छ होइन, यस्तै हाँसेर हिँड्छ नि मान्छेहरू होइन, कति खुसी देखिन्छ है, त्यो त सधैँ हाँसेको मुखमा, अनुहारमा होइन, मुखारमा कस्तो हाँसो मात्र भइरहेको छ, क्या खुसी छ ऊ, उसलाई दुःखै छैन होला जस्तो लाग्छ, तर कहिलेकाहीँ दुःख हुँदाहुँदै पनि हाँस्नुपर्ने स्थिति परिस्थिति आउँछ है भन्न चाहे। त्यस्तै गरेर यति बेला मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सन्चै हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ आरामै छु होइन, तपाईँलाई कस्तो छ कार्यक्रम हेर्दै र सुन्दैछ है, पाल्पा पालुङ्गर भाइ आल्बने साउदी अरेबियाबाट भन्नुहुन्छ उहाँले पनि, अनि सम्झना छ भन्नुहुन्छ उहाँले पनि होइन, साउदी अरेबिया सरी वर्ड फम्बल भइदियो, साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आज मलाई मिल्छ भने शान्ति श्री परियार र पशुपति शर्माको आवाज रहेको बाबा आमाको माया भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, म्यासेजहरू प्राप्त भइरहेका छन् पनि भन्न चाहन्छु, पठाउनुहोस् म्यासेज, फटाफट वाचन गरिरहेको छु, लेख रचना छन् कि होइन, केही भन्नु थियो उसलाई तर भन्न सकिनँ, केही भन्नु थियो उसलाई तर भन्न सकिनँ भन्ने तरिकाको हुन्छ नि, अब म आँसु कवि होइन, अहिले एकैछिनमा त लेख्थ्यो होला, एकछिन विश्राम भएको भए त अहिले विश्राममा लेखेर आउन होला, खै किन हो किन यसै यसै तिम्रो मात्र याद आउँछ काली, खै किन हो किन यसै यसै मात्र तिम्रो याद आउँछ काली, मनमा नाना थरीका कुरा खेल्छ भनेर यो मैले भन्न खोजेको मरीलाई मरीले बुझ्या छैन, नबुझिसकेपछि मैले भन्न खोजे हो, अब बुझ्नेले बुझ्नुभयो भने राम्रै हो भनेर त्यो पारीको भैरोले भन्थ्यो, मलाई भनिदेऊ न भाइ, राज तिमी कार्यक्रम चलाउँछौ मेरो मनको कुरा भन्नुपर्छ नि है, उहाँको सामुन्ने पुर्याइदेऊ न भन्दै हुनुहुन्थ्यो त्यो पारीको भैरोले, अनि मैले भन्न खोजेको के भन्दाखेरिमा एउटा राज छ अरे, उसको पनि राजै रहेछ, मराको पनि नाम राज छ, उसलाई असाध्य माया गर्छ, खै किन हो किन पहिलो नजरमै उप्रति फिदा छ तर भन्न सकिराखेको छैन, अवस्था जब ऊ नजिक हुन्छ नि मन ढुकढुक ढुकढुक ढुकढुक यसरी निक हुन्छ कि चल्छ अरे कि, खै गाह्रो छ अरे भन्नलाई, अनि मलाई भन्नु पऱ्यो राज तिमीले उहाँ महासम्म पुर्याइदिनु पऱ्यो भन्दै हुनुहुन्थ्यो त्यो पारीको भाइले, मैले भनिदिएँ है, सुन्दै हुनुहुन्छ भने बुझ्नु भइसकेको होला कसले कसलाई भन्न खोजेको, मरको भन्ने हिम्मत छैन र तपाईँको माझमा आउने बित्तिकै मरको त्यो मुटु फुट्ला निक्ल बाहिर निक्ला जस्तो भएर ढुकढुक ढुकढुक ढुकढुक गरेर कस्तो गाह्रो हुन्छ अरे, मैले भनिदिएँ बुझिदिनु होला उहाँको पीडा बर्का ओके, यति बेला म्यासेज वाचन गर्न चाहन्छु म, शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, हुन त अब गफ दिए जस्तो लाग्ला, म त्यस्तो गफ हान्ने मान्छे त परिनँ, त्यही पनि अब होइन मेरो अलिकति गफ हानेको भन्ने त लागेको छैन नि आमा, के लाग्यो तपाईँको यो छोरोले गफ हान्न जाने छैन आजसम्म, चिन्ता नलिनुहोस् कि कसो, हजुर आमाले पनि हो मेरो नाति कस्तो सोझो छ भन्नुहुन्छ यो बेला है, ठिक छ हजुर, आमाहरूले बाबाहरूले बुझ्नु भएको छ क्या, रमन मोक्तान तामाङ हुनुहुन्छ, शुभरात्रि सबै भन्नुहुन्छ, प्रकाश के सुन्नुहुन्छ दाई नमस्ते, खाना खानुभयो, कार्यक्रम राम्रो चलाउनु भएको छ, रुममा बसेर सुन्दैछु कार्यक्रम कति बेला आउँछ भनेर भन्नुहुन्छ, दाई दिउँसोको कार्यक्रम त आएन भन्नुहुन्छ, ओके विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरलाई,
होइन तपाईँले कार्यक्रम नसुनिकन फोन म्यासेज पठाउनुहुन्छ प्रकाशजी, यो मलाई अब भन्न त नमिल्ने दुःख लाग्छ। कति बजेको कार्यक्रम आएन त्यो भन्नुहोस्, कुन चाहिँ कार्यक्रम आएन त्यो भन्नुहोस् बरु। तपाईँको दिउँसोको कार्यक्रम आएन भन्नुहुन्छ, मैले मेरो कार्यक्रमहरू प्रायः जस्तो आइराखेको हुन्छ होइन। विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर तिज कतिको रमाइलो छ भन्नुहुन्छ, रमाइलो छ तिज नेपालतिर, बिस्तारै बिस्तारै आउँदैछ। पहिला चाहिँ एक महिना अगाडि देखियो हुन्थ्यो तिज, अहिले त ठिक छ, अहिले हल्का हल्का रौनक छ बजारतिर होइन, रमाइलो छ। चेलीबेटीहरू टक्क लगाएर साडी होइन चोलोमा सजिएर हिँड्नु भएको छ, यहाँ सामान होइन, अब साडी चोलो, त्यसपछि मलाई खासै यो फेरि होइन कहाँ सामानहरू पनि किन्दै हुनुहुन्छ होला, ठिक छ। त्यस्तै गरेर राजकालीकोटै हुनुहुन्छ, झापाली हिरो राजकालीकोट वीरतामण झापा घरबै अहिले युएबाट सुन्दैछु, सम्झना सबै भन्दनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर टेकु छेत्री हुनुहुन्छ, सम्झना सबै भन्दनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला गीततर्फ लागौँ कि क्या हो, धेरै बोले कि क्या हो, रातको समय पाक पाक पाक पाक कति किचकिच गरेको भाइ, यो कति बोल्दो रहेछ भन्ने त लागेको छैन नि, कालीलाई त लागेको छैन होला, मस्तसँग सुन्दै हुनुहुन्छ होला, भन्नुहोस् न हजुर अझै म सुनिहाल्छु नि भनेर तपाईँकी नातिनीले भन्दै हुनुहुन्छ होला है हजुरआमा, हेर्नुहोस् न त्यहाँ अगाडि बसेर सुन्नुहोस् है, मुसुक्क मुस्कुराउँदै हुनुहुन्छ होला तपाईँकी नातिनी। यति बेला म गीततर्फ लाग्छु, बाबा आमाको माया तपाईँको माझमा राख्न चाहन्छु यति बेलाको समयमा। एउटा गीतहरू चाहिँ पार्नुभएको थियो, मलाई राखिदिनुहोस् है भन्दैनन्थ्यो मैले, ओके कसले राखिदिनुहोस् भन्दैनन्थ्यो भन्ने कुरै ओके बिर्सेँ मैले है। पशुपति शर्मा र शान्तिश्री परिवारको आवाजमा रहेको भन्दैनन्छ बाबा आमाको माया, यो गीत राख्ने कोसिस गर्छु, तपाईँ भने म्यासेज पठाउँदै गर्नुहोस्, के थाहा तपाईँले पनि कसैलाई सम्झिराख्नु भएको छ कि होइन, जे पनि हुनसक्छ नि होइन र

गेटमा ल्याए बिचमै रह्यो के नाच्दै हुनुहुन्थ्यो होला बेडमा होइन, यसो ढल्किराखेको मुन्सी पनि टक्क लगाएर उठेर ओ नाच्नुपर्छ रमाइल गीत बज्यो भनेर नाच्न खोज्दै हुनुहुन्थ्यो होला। मैले बिचमा रोकेँ, माफी माग्न चाहन्छु। अनि गीत पनि मैले लिएँ, हजुरले रोजाइमा पार्नुभएको गीत मैले भेटिनँ, त्यसको लागि माफी माग्न चाहन्छु। होइन उहाँहरूको हिजोको प्रकाशजीको जस्तै भयो जस्तै छ, प्रकाशजीले पनि बल्ल बल्ल बल्ल लिङ्क पठाइसकेपछि मात्र मैले राख्न सकेको, मैले त्यो गीतको बोलै भेटिनँ। सो यो गीत राखेँ, नरिसाउनुहोस् पनि भन्न चाहे, कहिलेकाहीँ यस्तै हुन्छ तलमाथि पनि भन्न चाहन्छु। यस्तै यति बेला हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज पठाउनु भएको छ मलाई, यति बेला यो रातको समयमा मलाई म्यासेज पठाउनु भएको छ। एउटा कहानी भन्छु ल, यो रातको समयमा जब मलाई मजा आउँछ कहानी भन्नुलाई, कस्तो भन्दाखेरिमा हरर टाइपको हुन्छ नि, अब मेरो त खासै मिल्दैन तर मलाई भन्न मजा आउँछ कि, होइन खासै नमिले पनि भन्न चाहिँ मजा आउँछ। यो रातको समयमा कतै यात्रा गर्दै हुनुहुन्छ भने, मलाई यति बेला सुन्दै हुनुहुन्छ भने नि, यस्तो कि म कहानी के एकादेशको कहानी, यो कुरा 2062 सालतिरको, जब म काठमाडौँबाट गाउँ गएको थिएँ। गाउँमा जाँदाखेरि होइन त्यति बेला बर्खाको समय थियो, झमझम पानी परिरहेको थियो, रातको समय थियो। रातको समयमा म बाहिर गएको थिएँ साथीसँग, बाहिर यसो होइन साथीहरूसँग गएको बेलामा साथीहरूसँग गफ गर्दा गर्दै रात कति बेला बित्यो, रात कति बेला पर्यो पत्तै पाएन। रातिको 11 बजिसकेको रहेछ, रात चमक्क परिसकेको रहेछ, घर आउनुपर्ने थियो। घरबाट कसैले फोन गर्नुभयो, मैले अनि पो फोन उठाएर हेर्दा पो 11 बजिसकेको रहेछ, म छ होइन झसङ्ग भए होइन यस्तो किसिमको होइन के हाँस्दै हुनुहुन्छ होला है, डराउने पाराले म म्यासेज के अरे भन्दा रियल घटनामा आधारित रहे यो भने के भन्दाखेरिमा, टक्क घर फर्किन लाग्दै थिएँ, यसो सोचेँ एक्लै जानुपर्ने, साथी कोही थिएनन् म जानुपर्ने ठाउँमा, एक्लै परेँ। यसो हेरेको मोबाइलमा चार्ज पनि खासै नभए जस्तो भयो, त्यही पनि सोचेँ जानु त जसरी पनि पर्छ भनेर आँट गरेँ। सुरु सुरुमा डर लागेको थिएन, अँध्यारो रात थियो, औँसीको रात थियो, अँध्यारो थियो, सुरु सुरुमा बत्ती बल्दै थियो, लाइट होइन मोबाइलमा चार्ज थियो। जङ्गलको बिचोबिच भागमा पुगिसकेपछि झ्याप बत्ती निभ्यो मोबाइलको, होइन म झसङ्ग तर्सिएँ, मलाई केही आए जस्तो लाग्यो। अनि यसमा भन्नुपर्ने के, तपाईँको मुटु होइन दोहोरो भएको मान्छेले मात्र सुन्नुहोला अरे के के भएको है, म पनि खै रातको कार्यक्रममा कार्यक्रम लगदोरी सम्बन्धी कार्यक्रम चलाइरहेको छु, म कहाँ बतासिएर कहाँ पुगेको त है, कार्यक्रमभन्दा आउट ट्र्याकमा गइसकेपछि मान्छे के हुन्छ भन्नुहोस् न। म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु, के हो यस्तो भनेर हाँस्दै हुनुहुन्छ विनिताजी, यो भनेको यस्तै हो डराउने पाराको होइन, तपाईँलाई हाँस उठ्यो, अब त्यो भनेको मेरो वाचन गरिने शैली नमिलेर हो, अब मेरो स्वर मिलेन के गर्नु त, अलिक स्याड पाराको भन न काली, तिमीले त गर्दा हो नि मलाई, मलाई यसरी धोका दियौ कि तिमीले, न बाँच्न सक्छु न रुन सक्छु, के गर्ने बनायौ बनायौ भन्यो भने मेरो आवाज फेरि ठ्याक्क ठ्याक्क मिल्छ। अनि होइन म अब एकदम रोमान्टिक पाराले काली भन त भन, अर्कै पाराको आवाज आउँछ, नमिले नमिले जस्तो लाग्यो, होइन म एकदम हरर पाराको स्टोरी भन्छु भन्यो भने पनि हँसाउने पाराको स्टोरीमा जान्छ, त्यही भएर स्वर मिल्दैन हो मेरो, हरर टाइपमा पनि नमिल्ने भयो, रोमान्टिक त हुनै जानिनँ मैले थ्यात्तरीका होइन। हजुरआमा चिन्ता नलिनुहोस्, तपाईँको नातिनीले सिकाउनु पर्छ मलाई कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ, रोमान्टिक कुराहरू गर्न भनेको अब जस्तै अब खासै बोल्न जानिँदैन नि त, धेरै स्याड हुनुभयो फेरि भन्नुहुन्छ, यस्तै मिल्छ त अनि स्याडमा चाहिँ भाइस मिल्यो तपाईँ स्याड होइन मिल्यो भन्नुहुन्छ। ओके म यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु, धेरै गफ हाने जस्तो लाग्यो। सुरेन्द्र बानिया हुनुहुन्छ,
मलाई मार्नुहुन्छ गाँठी बोलिरहेको छ बजारमा आएर, के अरे त्यो मान्छे को हो? त्यो एउटा राति कार्यक्रम चलाउन आउँथ्यो, यस्तो गफ हान्यो यस्तो गफ हान्यो म सुन्दै थिएँ भनेर टक्क यत्रो लामो बाटो लिएर आउनुभयो भने मलाई डर लाग्छ गाँठे। 10:50 भइसकेछ, मलाई म्यासेज वाचन गर्न दिएन, त्यो भएर ह्याङ खाइदियो। के गर्नु, कहिलेकाहीँ डिभाइसहरू पनि चल्दैन, डिभाइस नचलिसकेपछि। दादा नमस्ते, लाली पक्कै सारी झपक्कै भनिदिनुहुन्छ, भन्ने गीत राखिदिनुहोस् ल भन्नु।

सारी होइन फरिया गुनिउ चोली भनेको त राम्रो देख्छ पनि नारीलाई होइन, पुरुषलाई दौरा सुरुवाल अनि नारीलाई गुनिउ चलो सारी होइन राम्रो देख्छ भन्छन्। विनोद बरुवालजीले पनि काठमाडौँबाट सुन्दैछु, कर्से सालु हो भन्नुहुन्छ, सम्झना समय भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, म्यासेजहरू वाचन गर्न चाहन्छु, म्यासेजहरू वाचन गर्ने कोसिसमा गरिरहेको छु। म चाहिँ युएदेखि हो है भन्नुहुन्छ सन्तोष मित्र हुनुहुन्थ्यो। यति बेला हिराबहादुर लगाइ हुनुहुन्छ, कुनै बेला घुर्न बेर पनि लाउँदैनन् भन्नुहुन्छ, पके पनि विष्णु परिवार हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ। भाइ नमस्ते होला, अलि पक्कै सारी छ पके भने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, प्रयास गर्छु। अनिसाजीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नेपालतिर जाडो कतिको छ भन्नुहुन्छ प्रकाशजी, कामेर म त मर्छु क्या, जाडोले जाडो त्यस्तो जाडो छैन हजुर, नेपालतिर गर्मी छ होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ मिनु लम्तरी मगर हुनुहुन्छ, दाई मेरो रोजाइ गीत बजाइदिनु भएको मामनैदेखि धन्यवाद भन्दैछ। हजुरको रोजाइ गीत बजेन नि, अर्कै गीत बज्यो, त्यसमा चाहिँ माफी माग्न चाहन्छु। पिएम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्ड दुई बाम्ती भण्डार देउराले घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ, म्यासेज भाषण गर्न खोजेको ठिक छ। यो टेक्निकल चिजहरू हुन्छ नि, जस्तै अब होइन हामी टेक्नोलोजीको युगमा छौँ, टेक्नोलोजी भनेको मान्छेको शरीर जस्तै त हो नि, 24 घन्टा काम गरिरह्यो भने चल्दैन मान्छेको जिउ पनि होइन, त्यस्तै हो अब यो पनि कहिलेकाहीँ नचल्न सक्छ, हाङ खाएर बस्न सक्छ। म्यासेजहरू भाषण गर्ने कोसिसमा गरिरहेको छु यति बेला। अनि साकी साई हाँस्दै हुनुहुन्छ कि यसो आँखा गरेर हेर्दै हुनुहुन्छ है, हजुरकै छेउछाउतिरबाट सुन्दैछु है भन्नुहुन्छ मोक्तान कान्छा, मोक्तान कान्छा यतै आउनु भइसकेको र मिल्छ भने भोलि कफी खान निक्लिनु भन्नुहुन्छ, म त निक्लिराखेको हुन्छु, यतै त्यतै हलिराखेको हुन्छ मोक्तान कान्छाजी, आउनुहोस् न मोक्तानी कान्छीलाई लिएर होइन होइन खाउँला कफी होइन, कफी चिया कफीहरू त कमै खाइन्छ, त्यही पनि साथ दिइन्छ नि त होइन, ठिक छ आउनुहोस् भेटघाट गरौँ। आज बाबालाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु भन्नुहुन्छ प्रेम निङमा शेर्पाजी, उहाँलाई विशेष रूपमा धन्यवाद। कोपिला भुजेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ, मोक्तान कान्छाजी ख्यालठट्टा गरेको है नरिसाउनुहोस् पनि भन्न चाहन्छु। हुन्छ नि हामी यतै छौँ, तपाईँ आउँदा पनि हुन्छ, स्टुडियोतिरै आउँदा पनि हुन्छ, रेडियोतिरै होइन, यसो बेला बेलामा आउनुहोस् न, फुर्सद भएको बेलामा आउनुहोस् होइन, तपाईँकै त हो, तपाईँहरूकै त हो, तपाईँकै त हो नि यो होइन र बिहान 8-9 बजीदेखि बेलुका 4-5 बजीसम्म होइन आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। हजुरहरूकै लागि त हौ हामी, हजुरहरूको साथ रह्यो भने त हामी रहन्छौँ नि होइन र सो आउनुहोस् यसो। सुरेन्द्र बानिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, नेपालगञ्ज बाँकी घर भइहाल्छ भरतपुर चितवनको मिलनचोकदेखि हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुमार श्रेष्ठ हुनुहुन्छ, आज बाको मुख हेर्ने दिन, यो मिठाई र एक जोर नयाँ लुगा उपहार दिएर बालाई केवल एक दिनको खुसी दिनु मेरो सोच नै होइन, मलाई त वर्षभरि बाको असल सन्तान बन्न मन छ, बाले सधैँ शिर उचालेर गर्वले यो मेरो सन्तान हो भन्ने सम्मान बन्न मन छ, एक दिनको नयाँ एक जोरो लुगा 2-4 थरी मिठाईको परिकारले कहाँको बाको मायालाई तिर्साउन सक्छ र होइन, कहाँ बाको मायालाई तिर्साउन सक्छ र, मैले सकेको छैन अझै त्यो सफलताहरू पाउन, मेरो कोसिसहरू अझै कोसिसमै अल्झिएर रहेका छन् तर मैले हार मानेको छैन, म धेरै केही भन्दिनँ होइन, म धेरै केही भन्दै भन्दिनँ बा, तिमीलाई बस यति भन्छु, वर्ष एक दिन होइन हरेक दिन यो सन्तानलाई चौतारी सम्झनु, जब तिमीलाई थकाइ लागोस्, कहीँ कतै गल्ती भएको भए मबाट मलाई कुनै पाप नलागोस्, आज सब थोक दिन सक्ने हैसियत मैले अलि बनाउन सकेको छैन होला, तर सुन्छन् भने दैवाले मेरो आयु पनि बा अब तिमीलाई नै लागोस् भन्दैनछ, 10-55 भयो, म वाचन गर्ने कोसिस गर्छु ल। आज बाबाको मुख हेर्ने दिन, यो मिठाई र एक जोर नयाँ लुगा उपहार दिएर बालाई केवल एक दिनको खुसी दिनु मेरो सोच नै होइन, मलाई त वर्षभरि बाको असल सन्तान बन्न मन छ,
बाले सधैँ शिर उचालेर गर्वले यो मेरो सन्तान हो भन्ने

जवान भन्न मन छ। एक दिनको नयाँ एकजोर लुगा दुई चार थरी मिठाईको परिकारले कहाँको बाको मायालाई तिर्साउन सक्छ र? मैले सकेको छैन अझै त्यो सफलताहरू पाउन। मेरो कोसिसहरू अझै कोसिसमै अल्झिएर रहेका छन्। तर मैले हार मानेको छैन बा। म धेरै केही भन्दिनँ बा, तिमीलाई बस यति भन्छु, वर्ष एक दिन होइन, हरेक दिन यो सन्तानलाई चौतारी सम्झन। जब तिमीलाई थकाइ लागोस्, कहीँ कतै गल्ती भएको भए मबाट मलाई कुनै पाप नलागोस्, आज सपथोक दिन सक्ने हैसियत मैले अलि बनाउन सकेको छैन होला, तर सुन्छन् भने दैवले मेरो आयु पनि बा अब तिमीलाई लागोस् भन्नुहुन्छ कुमारजी। पक्कै पनि हो बा, आमालाई हामीले चाहेको यही हो, होइन र? तर कहाँ कहाँ तपाईँले भनेको जस्तै लाग्छ मलाई पनि। ठिक छ, राम्रो सोच हो पनि हो, होइन? आज एक दिन बाको अनि आमाको मुख हेर्ने दिनमा आमाको एक दिन मुख हेरेर बाको एक दिनमा होइन, यसो टेलिफोनमा कुराकानी गरेर कहाँ त्यो आमा बाको मायालाई होइन, त्यो माया कसरी दर्शाउन सकिन्छ र? हो, वर्षभरि हेलचेक्राई गरेर छाडेको त्यो होइन उहाँहरूलाई, अनि एक दिन चाहिँ मिठो माया दिएर मिठो परिकार दिएर लोलोपोतो गरेर कहाँ सकिन्छ र? सकिन्छ र? सकिँदैन नि त, होइन र? कुमार श्रेष्ठजी हुनुहुन्छ काठमाडौँबाट, कुमार श्रेष्ठ हो भन्नुहुन्छ, दोलाखा मार्बु घर आज काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, दादा कार्यक्रम सुन्दैछु, लाली ल पक्कै, लाली पक्कै सारी चपक्कै भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राय सफलाइसले पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै विष्णु परियारजीले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। पेमनिङमा शेर्पा हुनुहुन्छ, रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्ड दुई बाम्ती भण्डार देउराली आल्छे काठमाडौँ ठमेलको एलओडीबाट है भन्नुहुन्छ, हिजो अस्ति त अर्कै हुनुहुन्थ्यो त पेम्लिङमाझी, होइन फेरि छ कि क्या हो तेरिका, एकताल काठमाडौँ जानै पर्ने भयो पेम्लिङमाझीसँग है। सम्झना सबैमा भन्नुहुन्छ, कुपिला भुजेले पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै गरेर ओके सबै मेसेजहरू मैले वाचन गरिसकेँ जस्तो लाग्छ। सुलभ सारथी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुलभजी। अन्तिममा देखेँ म्यासेज, भर्खर सुन्दै हुनुहुन्छ होला, अनि पहिलोचोटि पनि देखेँ हजुरको म्यासेज, होइन रेडियो पहिलोचोटि सुन्दै हो कि कार्यक्रम पहिलोचोटि सुन्दै हो कि, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ड्युटी कडा छ दाइ, समयले साथ दिएसम्म भेटौँला न, हजुरको कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुहुन्छ मक्तान कान्छाजी। पक्कै पनि मलाई थाहा छ ड्युटी स्ट्रिक्ट हुन्छ, कडा हुन्छ, नियममा बस्नुपर्छ, चल्नुपर्छ भनेर, तर यसो फ्री भएको बेलामा, फ्री पनि हुन्छ नि त होइन र, फ्री भएको बेलामा मक्तानी कान्छीलाई नसम्झेर मलाई सम्झिनुहोस् है एकताल, एकपटक भन्न चाहे, हुनुहुन्छ कि हुनुहुन्न, तर म जिस्काइराखेको हुन्छु मुक्तान कान्छाजीलाई। वास्तविक नाम चाहिँ के छ कुनै बाबुराम मगरले पनि कार्यक्रम सुन्दैछ, यो खलडुङ्गा पक्कली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब चाहिँ छुट्टिनुपर्छ। मैले सबै म्यासेजहरू वाचन गरेँ जस्तो लाग्छ, छुट्याएन होला जस्तो लाग्छ, छुट्यो कि भनेर पनि मलाई चिन्ता लाग्छ कि, माया गरेर म्यासेज पठाउनुहुन्छ, कतै मैले त्यो माया गरेर पठाउनु भएको, तपाईँले माया गरेर पठाउनु भएको म्यासेज होइन वाचन गरिनँ भने, छुटाएँ भने न तपाईँ रिसाउनुहुन्छ कि भन्ने पनि हो, मलाई त्यस्तो पनि लाग्छ किन भन्न चाहे। सुमित्रा थापा मगरले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब छुट्यौँ, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु, त्यस्तै गरेर म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनु होला पनि भन्न चाहन्छु। के छ खबर, तिज आयो त, केटी जिस्काउन जाने होइन चोकतिर भन्नुहुन्छ विश्वास थापा मगर, विश्व जुङ्गे ब्रो भन्नुहुन्छ। म त मर्छु कि क्या हो काली तरिका, के भन्नु जुङ्गे ब्रो भन्नुहुन्छ, अनि केटी जिस्काउन जाने कानुन लाग्छ हो होइन विश्वास थापामा गर्जे हजुर, त तपाईँ पनि ड्युटीमै हो क्यारे हुन त, त्यही पनि कानुन लाग्छ, तपाईँलाई त याद हुनुपर्ने त, थाहा हुनुपर्ने त हो कडा कानुन छ भन्ने, जिस्क्याउने होइन हो, जिस्क्याउने होइन भनेको यसो हेर्ने हो भन्ने चाहिँ हो।
जिस्काउन पाउँदैन नि, स्ट्रिक्ट कानुन छ होइन, फेरि गाह्रो पर्छ भन्न चाहेँ। त्यस्तै गरेर भोलि भोलि छुट्टी छ भेटौँ न दाइ हजुर भन्नुहुन्छ मोक्तान कान्छाजी। ओके हुन्छ, आउनुहोस् न यतातिर आउनुहोस्, नभए भने बाहिरतिर पनि भेटौँला, के छ र होइन भन्न चाहेँ मोक्तानजी। त्यस्तै गरेर 11:01 गइसक्यो, आज त म कार्यक्रम समयावधि भर होइन, कार्यक्रमको समयावधि भनौँ न टक्क कार्यक्रमलाई म समयावधिमै इन्ड गर्छु भन्ने सोचेको थिएँ। हामी त भोट जान्थ्यौँ त भन्दै हुनुहुन्छ आया विश्वासजी, ल भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु अन्तिममा आउनुभयो, विशेष रूपमा धन्यवाद मायाको लागि। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनु उनीदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मिनुलम्तरी मगर हुनुहुन्छ, आजलाई बिदा हुन्छु, भोलि उपस्थित हुन्छ है भन्नुहुन्छ, हुन्छ शुभरात्रि शुभ सपनी। झाल्टोको बन्द गर्न बिर्सिनु भयो कि, ध्यान दिनु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा, रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला, पानी पिउने बानी छ भने छेउमै लगाएर राखेर पिउनु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर भोलि यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा, मैले के भन्न खोज्दै थिएँ भने लामखुट्टेको टोकाइबाट बस्नु होला पनि भन्न चाहेँ भन्दै अब चाहिँ छुट्टिनुपर्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, म सँगसँगै होइन यात्रा गरेर यी मिठा अनि रमाइला कुराकानी सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै तपाईँको माझमा लाली लपक्कै सारी सपक्कै यही भन्नुभएको होइन, त्यस्तो लाग्छ मलाई फेरि लाली लपक्कै सारी सपक्कै भन्ने गीत राखिदिनुहोस् भन्दैनुहुन्थ्यो हाम्रो अनिसाजीले। यो गीत छोटो मिठोमा राख्दै आजको बसैबाट छुट्यौँ जस्तो लाग्यो। म राति सपनीमा आउँछु ल तपाईँलाई भेट्न। भुवन राउतजीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, दाङ्गो राई 19 सयको मान्छे हाल भारतबाट, सम्झना सबैमा भन्नुहुन्छ। आज विशेष त बुबाको मुख्य दिन, सम्पूर्ण बुबा आमाहरूप्रति नमन छ, जन्मदिने आमा बाबा भनेको जिउँदो भगवान् जस्तै हुन्, सदैव माया र सम्मान गरौँ भन्नुहुन्छ विश्वासजी, हँसाउँदै हुनुहुन्छ ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म यता हाम्रो अनिसाजीले एउटा गीत रोजाइम पार्नुभएको थियो, खोज्दैछु म लाली ओके यही हो लपक्कै सारी सपक्कै यो गीत होइन, म राख्दै राख्दै आजको बसैबाट छुट्यो, विशेष रूपमा फेरि पनि धन्यवाद दिन चाहन्छु सँगसँगै यात्रा गरिदिनु भएकोमा। यसमा आवाज दिनुभएको छ, भर्खर मात्र बजारमा उपलब्ध भएको गीत रहेछ, निशा सुनार अनि प्रकाश सपुतको आवाजमा रहेको गीत तपाईँको माझमा राख्न चाहन्छु, लाली लपक्कै सारी सपक्कै यो राख्दै राख्दै आजको बसैबाट छुट्यो। हस् त नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरेँ है त।

0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: हजुरको रेडियो

0: आज विक्रम सम्बत 2083 साल भदौ 27 गते शनिबार भाद्र शुक्ल प्रतिपदा 12 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय हुने, एमालेमा दुई प्रतिवेदनले जुहारी, काँग्रेसको दुवै पक्ष महाधिवेशनको तयारीमा, बालेन सरकारद्वारा 5 महिनामा 63 पदमा उच्च स्तरीय नियुक्ति, 6 लाख बच्चा बाबुआमासँग बस्दैनन् लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको आरोहीले खचाखच मनास्लु आधार शिविर शीर्षकको शुभ समाचार।
0: शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु शिविरको आधार मनास्लु हिमालको आधार शिविर यति बेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका 29 टोलीका 348 जना आरोही तथा उनीहरूका सहयोगीहरूले बेस क्याम्प खचाखच भरिएको बेस क्याम्प नजिकै रहेको सामा गाउँका मिङ्गर सेलिङ लामाले जानकारी दिएका छन्। चुम्बुनुब्री गाउँपालिका वडा नम्बर 1 स्थित 8163 मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका 348 जनामध्ये धेरै जसो आरोहीहरू नजिकको बस्ती सामा गाउँमा आइसकेका छन्। अधिकांश आरोहीहरू काठमाडौँ तथा आर्खेत सेउती आरूघाटबाट हेलिकप्टर चार्टर गरी सामा गाउँ आउने गर्दछन्। उनी भन्छन् कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्छन्। आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरमै र लामा तथा ठूलो साइजका सामान खच्चडलाई बोकाएर सामा गाउँसम्म पुर्याउने गरिन्छ। आरोहीका सामान सामा गाउँबाट भने स्थानीय बासिन्दाले बोकेर बेस क्याम्पसम्म पुर्याउने गरेका छन्। अहिले धमाधम आरोहीहरू आउने तथा सर सामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङसेल छोदेन लामाले जानकारी दिएकी छन्। आरोहीका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ। पर्यटन विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति लिएका मध्ये मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरियो बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 अर्थात असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनैतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गत वर्ष भएको जेएनजी आन्दोलन त्यसपछि सम्पूर्ण निर्वाचन र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। भदौ 10 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनको प्रमुख विषय जलवायु न्याय हुने भएको छ। महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज 8 शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसकी स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी व्यथा लागेपछि राजविराज 14 वर्षाएकी बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रुपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 बिहिबार बिहान 4:30 अस्पताल छेउको सड़क पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्यकर्मी र उपकरण बीच प्रस्तुति गराउनु पर्ने महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतम बताउँछिन्। यो क्रूर अमानवीय र अपराधिक काम हो। उनले भनिन्, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा आजको कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ।
2: सन्नाटामा रसुवा शीर्षकमा खबर छ। बाढीको सन्नाटा सिङ्गो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चेभन्दा माथि स्याप्रुबेसी लिङलिङ टिमुरे खट्टे खोला रसुवागढीमा सड़क र बस्तीको कुनै अस्तित्व छैन। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहिबार दिउँसो 2:30 5 जना व्यक्ति अनुयाय गरिरहेका थिए। माथिल्लो त्रिशुली 1 आफ्नो भाइ हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी प्रजीय कमल प्रसाद पाण्डेलाई अनुयाय गरिरहेका थिए उत्तम थापा। 4 अघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसुर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए। त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाइ किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफैले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाई र साथीहरू प्रजय पाण्डेलाई भेट नपुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समय अगाडि नै बाढी आएकाले भागेर कतै गए कि भन्ने झिनो आशा दाई र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढीमा आफ्नो अस्तित्व समेत गुमाएको टिमुरेमा उद्धारकर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजयसँग पनि सम्झाउनुको विकल्प थिएन। अन्तिममा किशोरका दाई र साथीहरूले सोधे, परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाउँ त? टिमुरे क्षेत्रको सबै परिस्थिति बताएर प्रजियाले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घन्टी बजिरहेको थियो। करिब 3:30 बजे प्रजिय पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बाढीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। प्रजिय पाण्डेले भनिरहेका थिए, टिमुरे र रसुवागढी क्षेत्रमा 20 वर्ष बसेको मान्छेले पनि कहाँ के भयो भन्न नसक्ने गरी बाढीले सोरेको छ। हजुरको मान्छे सकेसम्म खोजिरहेका छौँ। आफ्नो मान्छे गुमाउनु भएको छ। तपाईँको आक्रोशप्रति कुनै गुनासो छैन। त्यस्तै पर्यटन क्षेत्रमा 52 अर्बको क्षति, होटलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा यसैसँग खबर छ। तिब्बती क्षेत्रबाट भोटेपछि उदय त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्रै 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित भोटेपछि हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिम चट्टान सहितको पहिरो हिमथालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र कुल 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको समेतमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत आबद्ध रहेर काम गरिरहेका छन्। सन्नटामा रसुवा, बाढीको सन्नटा सिङ्गो जिल्लामा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएको 13 दिन बितिसकेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णभीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा 1 दशक अघि नै त्रिशुली पारिस समानान्तर सड़क निर्माण योजना अगाडि सारिएको थियो, तर त्यो सड़क निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा 1 दशक अघि 900 मुगलिङ सड़कसँगै पारीबाट समानान्तर सड़क निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्ने धार्के 12.4 किलोमिटर र विशालटार फिसलिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्ने धार्के सड़क निर्माण गर्न 4.3 अर्ब रुपियाँ लाग्छ। यसमा अधिकरण गर्नुपर्ने जग्गा करिब 500 रोपनी पर्दछ। काठमाडौँको लाइफ लाइन सड़क अवरुद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
2: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 वटा ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 वटा हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 वटा हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङ्गुटु तथा मनाङको ठुलागी सहित 4 वटा हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरुड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढ़ी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढ़ेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङ्गुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङ्गुटु विगतमा 0.46 बढेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठुलागी हिमताल पनि 0.75बाट बढेर 1 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 4 हिमतालको पानी घटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्युजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
2: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन तिथि मिति एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने काँग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी